0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने टायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। स्वदेश तथा विदेशमा रहेका व्यक्तिले आफूहरू विवरण संकलनका चरणमा रहेकाले समय अपुग भएको हुँदा म्याद थप गरिदिन बारम्बार आग्रह गरेपछि माग अनुसार विवरण बुझाउने म्याद थप गरिएको हो। उहाँले भन्नुभयो, जेएनजी आन्दोलनका क्रममा कतिपय कार्यले आगजनीमा परेर विवरण संकलनमा कठिनाई भएको हुन सक्ने अनुमान गरिएको छ। आयोगमा हालसम्म 3,500 भन्दा बढ़ीको सम्पत्ति विवरण प्राप्त भइसकेको छ। सम्पत्ति सम्बन्धमा 60 भन्दा बढ़ी उजुरी प्राप्त भएको जनाइएको छ।
2: गत वर्षभन्दा यस वर्ष महँगी झण्डै दोब्बरले बढ़ेको छ। 2083 वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति 5.04% रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति 2.77% थियो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2082-83 को 10 महिना अर्थात वैशाखसम्मको तथ्याङ्क अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 4.63% रहेको छ भने गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 5.26% रहेको छ।
1: नेपालकै पहिलो स्वास्थ्य विश्वविद्यालय सहित दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिश समितिमा स्वास्थ्यलाई बाइपास गरी शिक्षाका व्यक्तिलाई संयोजक बनाइएको सरकारवालाले विरोध जनाएका छन्। सिफारिश समितिको संयोजकमा अंग्रेजी भाषाका प्राध्यापक डाक्टर जयराज अवस्थीलाई उपकुलपति र रजिस्ट्रार छनौटका लागि सिफारिश समिति संयोजक बनाएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ।
2: बुडबल पावर कम्पनी लिमिटेडले प्युठानको दरिम चौरमा आफ्नो 50 किलोवाटको हरित हाइड्रोजन पायलट परियोजना उद्घाटन गरेको छ, जुन भविष्यको स्वच्छ ऊर्जा समाधानका रूपमा नेपालको हरित हाइड्रोजनको प्रारम्भिक अन्वेषणमा एक महत्वपूर्ण कदम भएको बताइएको छ। उक्त पायलट परियोजना बुडबल पावर कम्पनीद्वारा संचालित 12 मेगावाटको झिमरुक जलविद्युत आयोजना परिसरमा स्थापना गरिएको छ। परियोजनाले नवीकरणीय जलविद्युत ऊर्जा प्रयोग गरी विद्युत अपघटन इलेक्ट्रोलाइसिस प्रक्रिया मार्फत हरित हाइड्रोजन उत्पादन गर्छ। परियोजना विश्व ब्याङ्कको प्राविधिक सहयोग तथा बेलायत सरकार अन्तर्गतको विदेश राष्ट्रमण्डल तथा विकास कार्यालय सीडीओ मार्फत यूके अन्तर्राष्ट्रिय विकासको आर्थिक सहयोगमा कार्यान्वयन गरिएको हो।
1: मंगलबार बेलुकीदेखिको वर्षाले कर्णाली करिडोरको कालीकोट खण्ड अवरूद्ध भएको छ। मंगलबार रातीको वर्षाका कारण पहिरो खोस्ता लालीघाटदेखि भौते कुमार सान्नी त्रिवेणीको रेङ्गिन खण्ड र पचाल झरनाको घाट पारी खण्ड अवरूद्ध भएको हो। हिजो रातीको वर्षाले ठाउँ ठाउँमा सड़क अवरूद्ध छ। कालीकोटका प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले यात्री र सवारी साधन बुधबार बिहानैदेखि बाटोमा अलपत्र रहेको बताउनु भएको छ। उहाँका अनुसार पहिरो पन्चाउन जेसीबी गुवाई पनि पुनः वर्षा भइरहेकाले सड़क सञ्चालन हुन नसकेको जनाइएको छ। वर्षा नरोकिए तत्काल सड़क खुल्ने सम्भावना नरहेको डीएसपी खत्रीको भनाइ छ। कर्णाली करिडोर हुँदै कालीकोटको रामकोट सामी त्रिवेणी पचाल झरना बाजुरा र हुम्लाबाट आएका गाड़ी ठाउँ ठाउँमा रोकिएका छन् भने सुर्खेतबाट आएका गाड़ी पनि खुलालुमै रोकिएका छन्।
2: अमेरिकी अनुदान सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अन्तर्गत नेपालमा विद्युत प्रसारण लाइन र उच्च क्षमताका सब स्टेशन निर्माणको काम तीव्र रूपमा अघि बढ़ेका छन्। नेपाल सरकार र अमेरिकाको संयुक्त लगानीमा संचालित एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत बुधबार नुवाकोटको रात माटेमा दुई नयाँ सब स्टेशन तथा 297 किलोमिटर लामो प्रसारण लाइन निर्माणको औपचारिक शुभारम्भ गरिएको छ। बुधबार शिलान्यास गरिएको 297 किलोमिटर लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी रातमाटे न्यू हेटौड़ा प्रसारण लाइन खण्ड रातमाटे न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली न्यू बुटबल प्रसारण लाइन खण्ड रहेका छन्।
1: सप्तरीको सदरमुकाम राजविराजमा लाल पुर्जाका लागि भइरहेको आन्दोलन र समस्या समाधानको विषय थप पेचिलो बन्दै गएको छ। आन्दोलनकै बीच मंगलबार राजविराज नगरपालिकामा लगाइएको ताला तोडिएपछि आन्दोलन थप पेचिलो बनेको हो। प्रहरीले ताला हटाएपछि आक्रोशित व्यवसायीहरूले प्रदर्शन थप सशक्त बनाएका छनृ तीन सातादेखि निरन्तर आन्दोलनरत व्यवसायीहरूका अनुसार जनप्रतिनिधि र प्रशासनले समस्या समाधानको पहल गर्नुको सट्टा आन्दोलन दबाउन प्रहरी परिचालन गरेको छ। उनीहरूको आरोप छ केही व्यक्तिले प्रभाव र पहुँचका आधारमा लाल पूर्जा प्राप्त गरिसकेका छन्, तर वास्तव उपभोग चलनकर्ताहरूलाई भने अझै पनि अधिकारबाट वञ्चित राखिएको छ।
2: फ्लाइ दुबईले पोखरा दुबई रूटमा सीधा उडान सेवा शुरू गर्ने भएको छ। आगामी सेप्टेम्बर 23 दुबई पोखरा दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो। फ्लाइ दुबईको पोखरा दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ। उहाँले भन्नुभयो आगामी असोज 7 पोखरा दुबई दैनिक उडान शुरू हुन्छ। फ्लाइ दुबईको टोलीले केही दिन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा सेफ्टी तथा संचालन सम्बन्धी निरीक्षण गरेको थियो।
1: मध्य पूर्वमा जारी युद्धका कारण विगत केही महिनादेखि इन्धनसहित निर्माण सामग्रीमा निरन्तर भइरहेको अत्याधिक एवं अप्रत्याशित मूल्य वृद्धिपछि निर्माण क्षेत्र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। निर्माण व्यवसाय मूल्य समायोजनबाट वञ्चित हुँदा निर्माण उद्योग र निर्माण व्यवसाय इतिहासकै सबैभन्दा धराशायी स्थितिमा पुगेको नेपाल निर्माण व्यवसाय महासंघले जनाएको छ। आर्थिक वर्ष 2083-84 बजेटमा निर्माण व्यवसायलाई परेको कठिनाईको यथोचित सम्बोधन गर्नेछौ भन्ने उल्लेख भए अनुसार राज्यबाट मूल्य समायोजन नपाउँदा निर्माण व्यवसायी ठूलो आर्थिक मारमा परेको र पछिल्लो समय व्यवसायीलाई थप मानसिक पीड़ा दिने गरी पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न सरकारी कार्यालय र बैंकबाट चालिएका कदमका कारण निर्माण व्यवसाय मर्माहत अवस्थामा पुगेको महासंघको भनाई छ। सार्वजनिक खरिद ऐन नियम र सम्झौता अनुरूप आयोजनाहरूको म्याद थप हुनुपर्नेमा निर्माण व्यवसायको बैंक ग्यारेन्टी जफत गर्ने नियोक्ताबाट कठोर तरिकाले पत्र काट्ने ठेक्का किन नतोड्ने र कालो सूचीमा किन नपठाउने भनी सूचना प्रकाशित गर्ने गतिविधिका कारण निर्माण व्यवसाय मात्र नभई आश्रित परिवार र श्रमिकमा समेत ठूलो मानसिक आघात परेको बताइएको छ।
2: नेपाल राष्ट्र ब्याङ्कले अन्तर ब्याङ्क कर्जा र मेरो किता सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। राष्ट्र ब्याङ्क एन 2058 धारा 79 अन्तर्गत इजाजत पत्र प्राप्त क ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थाका लागि आफ्नो एकीकृत निर्देशन 2082 परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो।
1: अब शेयर बजार बुधबार धितोपत्र दोस्रो बजारमा मंगलबार भन्दा कम रकमको कारोबार भएको छ। अघिल्लो कारोबार दिन 6.44 करोड़ रुपियाँ भन्दा बढ़ीको कारोबार भएकोमा 1.33 करोड़ भन्दा बढ़ी किता धितोपत्र कारोबार बुधबार भने 4.29 करोड़ रुपियाँ भन्दा बढ़ीको 92,83,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएको हो। मंगलबार बजार 1.54 अंकले घटेकोमा बुधबार 2.57 अंक बढ़ेर बजार स्थिर अवस्थामै रहेको छ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्च पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। चीनी राष्ट्रपति शी जिनपिङको प्याङयाङ भ्रमणपछि उत्तर कोरिया र चीनले द्विपक्षीय सम्बन्धलाई थप रणनीतिक र दीर्घकालीन स्तरमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनए का अनुसार दुवै देशका नेताहरूले सम्बन्धको भविष्यका लागि दूरगामी खाका तयार पार्दै परम्परागत मित्रतालाई अझ सुदृढ बनाउने सहमति जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्व नेताहरूसँग बेजिङमा उच्च स्तरीय भेट वार्ता सम्पन्न गरे लगत्तै सीले सोमबार उत्तर कोरियाको दुर्लभ भ्रमण गरेका थिए।
2: अब खेल र खेलाड़ीका खबर। एसीसी महिला प्रिमियर कपको क्वार्टर फाइनल थाइल्याण्डसँग 56 रनले पराजित भएपछि नेपाल एसिया कप महिला क्रिकेट प्रतियोगितामा छनौट हुन असफल भएको छ। केही दिन अघि नेपाल एसियन गेम्स छनौटमा पनि चयन हुन सकेको थिएन।
1: अब कला तथा मनोरञ्जन संगीत रोयल्टी संकलन समाज नेपालले गीतकार तथा संगीतकारहरूलाई रोयल्टी वितरण गरेको छ। समाजले टिकटक यातायात क्षेत्र रेडियो होटल तथा स्वदेश र विदेशबाट संकलित रोयल्टी रकम गीतकार तथा संगीतकारहरूलाई वितरण गरेको हो।
2: अब विचार विश्लेषणको पालो सामुदायिक शिक्षा सुधारका दिशा शीर्षकमा प्रेमनारायण भूषालको विचार नागरिक दैनिकमा छापिएको छ। राज्यले शिक्षा निशुल्क बनाउने संवैधानिक व्यवस्था गरे पनि सामुदायिक विद्यालयको गुणस्तर सुधार शिक्षक व्यवस्थापन स्रोत साधनको उचित वितरण र राजनीतिक हस्तक्षेप नियन्त्रणमा प्रभावकारी काम हुन नसक्दा सार्वजनिक शिक्षाको अवस्था अपेक्षित रूपमा सुधारिन सकेको छैन। सामुदायिक शिक्षा सुधारका लागि बजेट मात्र होइन उत्तरदायित्व पारदर्शिता र नीतिगत प्रतिबद्धता आवश्यक छ। कर्मचारी र जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमा पढ़ाउने नीति लागू गर्न सके विद्यालय सुधारका बहुआयामिक सम्भावना खुल्न सक्छन्।
1: बजेटमा शेयर बजार बोनस शेयरमा कर यथावत शीर्षकमा ज्योति दाहालको विचार आर्थिक अभियानमा छापिएको छ। नेपाल सरकारले आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गरेको छ। झण्डै दुई तिहारको सरकारले ल्याएको बजेटमा शेयर बजारको हकमा के गर्यो के गरेन भन्ने बहस शुरू पाएको छ। बजेट वक्तव्यमा सूचीकृत कम्पनीको भित्तपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभ कर अन्तिम हुने व्यवस्था मिलाइएको छ भने वाक्यांश नै शेयर बजारको लागि सबैभन्दा विशेष व्यवस्था हो। यसअघि सचिव र आन्तरिक राजस्व विभागका महानिर्देशकले अन्तिम हो भनेर वक्तव्य निकाल्ने गरेको प्रत्येक शेयर कारोबारलाई छुट्टाछुट्टै आधार बनाएर कर लगाउने वर्तमान व्यवस्थाको सट्टामा लगानीकर्ताको वार्षिक कुल खुद नाफाको आधारमा कर निर्धारण हुने पोर्टफोलियोमा आधारित पूँजीगत लाभ कर लिने व्यवस्था र सोही आर्थिक वर्षभित्र भएको पूँजीगत खातालाई पूँजीगत लाभसँग समायोजन गर्न सकिने व्यवस्था गरिनुपर्ने थियो। पुराना घोषणाहरू कार्यान्वयन नहुने तर तिनै कुरालाई नयाँ बोतलमा पुरानो रक्सी जस्तै बजारमा पस्कने सरकारी प्रवृत्तिका कारण बजेटको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न चिन्ह खड़ा भएको छ।
2: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा
6: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
7: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 8:06 AM यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ।

0: शुभ प्रभात। यो सीआईएन को साझा कबर हो। सन्तोष गन्धर्व सँगै लील प्रकाश सन्तको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 28 गते बिहीबार, जुन 11 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको एकादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: 10 दिनपछि हट्यो सदनको अवरोध, लुम्बिनीमा 3.5 वर्षमा 4 मुख्यमन्त्री सहित 50 मन्त्री नियुक्त, अझै हेरफेरको तयारी, नक्कली भूटानी शरणार्थी प्रकरणमा 3 वर्षपछि अघि बढ़्यो सुनवाई।
1: एमसीसी नेपालले थाल्यो रातो माटे र नयाँ दमौली सब स्टेशनको काम, दुवैबाट श्रीलंका पुर्याइएका 34 नेपाली हिरासतमा सदस्यता अध्यावधि नगर्नेलाई कांग्रेस महाधिवेशनमा निषेध गरिने।
0: प्युठानको झिम्रुक मा हरित हाइड्रोजन उत्पादन, फ्लाई दुबईले असोजबाट पोखरा विमानस्थलमा सीधा उडान भर्ने, सामाजिक सञ्जालमा चिकित्सकको गतिविधि नियमन गर्दै मेडिकल काउन्सिल।
1: अमेरिकाद्वारा इरानमा पुनः हवाई आक्रमण शुरू, रूसलाई सहयोग गरेको भन्दै यूमाथि चीनको कड़ा चेतावनी। 2 हप्तामा इरान र पाकिस्तानबाट 85,000 भन्दा बढ़ी अफगानी नागरिक स्वदेश फिर्ता।
0: र आजबाट विश्वकप शुरू, उद्घाटन खेलमा दक्षिण अफ्रिका अनि आयोजक मेक्सिको खेल्ने, कप्तान दिपेन्द्र सिंह ऐरी आईसीसी T20 आई अलराउण्डर वरियतामा 4 स्थानमा, महिला टोलीको वरियतामा 1 स्थान खस्कियो।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा 10 दिनपछि सदनको अवरोध खुलेको प्रसंग।
1: प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर सदनमा जारी गतिरोध 10 दिनपछि हटेको छ। प्रधानमन्त्रीले सदनमा आएर आफ्नो अभिव्यक्ति सच्याएर माफी माग्नुपर्ने अडानबाट विपक्षी दलहरू पछाडि हट्दै हिजोदेखि अवरोध हटाइएको हो। विरोधको शैली फेर्दै विपक्षी दलहरू आगामी वर्ष 2083-84 को राजस्व र व्ययको अनुमानित बजेट माथिको छलफलमा सहभागी भएका छन्। प्रमुख प्रतिपक्षी कांग्रेसले विरोधको शैली फेर्न तयार भएपछि अन्य विपक्षी पनि मान्न बाध्य भएका हुन्। प्रधानमन्त्री शाहले गत 17 जेठमा सांसदहरूको प्रश्नको जवाब दिने क्रममा भारतले मात्र होइन नेपालले पनि भारतका धेरै ठाउँमा जग्गा मिचेको छ भनेर विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। उक्त अभिव्यक्ति राष्ट्रहित विपरीत भन्दै विपक्षी कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र रापरपाले प्रधानमन्त्री सदनमा आएर सच्याउनु पर्ने र जनतासँग माफी माग्नु पर्ने अडान राख्दै प्रतिनिधि सभा र राष्ट्रिय सभामा अवरोध गर्दै आएका थिए। यसैबीच राष्ट्रपा सभापति रवि लामिछानेले संसदको अवरोध खुलाउन पहल कदमी लिनुभएको थियो। 25 जेठ बिहान 11 बजे तोकिएको प्रतिनिधि सभा बैठकको पूर्व संध्यामा लामिछानेले सर्वदलीय बैठक बोलाएर गतिरोध हटाउन पहल थाल्नु भएको हो। राष्ट्रपा मुख्य सचेतक कविन्द्र बुर्लाको टीका अनुसार बैठकमा लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्तिका सन्दर्भमा परराष्ट्र मन्त्री सुशील खनालले जवाब दिने र त्यसपछि चित्त नबुझे आफूले स्पष्ट पार्ने विकल्प अघि सार्नु भएको थियो। तर विपक्षीले प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति प्रधानमन्त्रीले नै सच्याउनु पर्ने अडान अघि सारेका थिए। कुरा नमिलेपछि 25 गतेको बैठक पनि स्थगित भएको थियो। यसैबीच परराष्ट्र मन्त्री सुशील खनालले 17 जेठमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको सम्बन्धी स्पष्टीकरण दिनुभएको छ। प्रधानमन्त्रीले नेपालको सीमाका विषयमा उल्लेख गर्दै द्विपक्षीय वार्ताद्वारा समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताएको र यो क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको पनि मन्त्री खनालले बताउनुभयो। प्रधानमन्त्रीको धारणाका सम्बन्धमा परराष्ट्र मन्त्रालयले सोही दिन विस्तृत जानकारी पनि उपलब्ध गराइसकेको उहाँले उल्लेख गर्नुभएको थियो। नेपाली भूमि लिपुलेख क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा समेत नेपाल सरकारको आधिकारिक धारणा परराष्ट्र मन्त्रालयले 20 वैशाखमा स्पष्ट पारिसकेको समेत मन्त्री खनालले बताउनुभयो।
3: प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ। सीमा सम्बन्धी नेपाल इण्डिया बाउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रहरूले म्यापिङको कार्य गरिरहेका छन्। यस विषयमा विस्तृत विवरण पछि प्राप्त हुनेछ। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ।
1: यसैबीच प्रमुख प्रतिपक्षीय कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदिम्बेले प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गर्दै सत्तारूढ राजसपामाथि पनि प्रश्न उठाउनु भएको थियो। प्रधानमन्त्रीको त्रुटिपूर्ण अभिव्यक्ति सामु सत्तारूढ सांसदहरू लास र दास बनेको आश्रयमा टिप्पणी समेत गर्नुभयो। विपक्षी दलका नेता आङदिम्बेले प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँले पनि मिचे हामीले पनि मिचे हिसाब बराबर यही भन्न खोजेको हो भनी प्रश्न गर्नुभएको थियो। अब कृषिको प्रसंग। चैते धानमा घाँटी मरूवा अर्थात नेक ब्लास्ट रोग देखिएपछि किसानहरू चिन्तामा छन्। चितौन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैते धान बालीमा रोगको संक्रमण देखिएको हो। चितौनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरूवा अर्थात नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाला सुक्ने समस्या आएको कृषि अनुसन्धान परिषदले जानकारी दिएको छ। राप्ती, खैरहनी, रत्ननगर लगायत पूर्वी चितौनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको जानकारी दिएको छ। यस वर्ष वैशाख यता लगातार पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान गरिएको छ। पानी पर्ने, रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसीजन्य रोग फैलिने अनुकूल वातावरण बनेको धान बाली विज्ञहरूको भनाई छ। सीआईएमसँग कुराकानी गर्दै नेपाल कृषि अनुसन्धान परिषदका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहा,
4: 25-30 डिग्री तापक्रममा र हावामा पानीको मात्रा बढ़ी छ, जसलाई हामी ह्युमिडिटी भन्ने गर्छौं, पानीको आर्द्रता, त्यो हावामा पानीको आर्द्रता 80% भन्दा बढ़ी छ र त्यसपछि तापक्रम 25-30 डिग्री सेन्टिग्रेड छ भने यस्तो कन्डिसनमा यो रोग व्यापक रूपमा सर्ने गर्छ अर्थात् लाग्ने गर्छ। एक दुई दिनमै बाली नै सखात, एक हप्ताभित्रमा जुन खेतमा लाग्यो बाली नै सखात पारिदिन्छन्। यसबाट बचाउनलाई सर्वप्रथम त उन्नत जातका बिउहरू लगाउनु पर्यो। नयाँ जुन सरकारले प्रमाणित गरेका बिउहरू छन्, सरकारले रिलिज गरेका बिउहरू छन्, सिफारिस गरेका बिउहरू छन्, ती जातहरू लगाउनु पर्यो र जुन ठाउँमा यो ब्लास्ट लागिसकेको छ त्यो पूर्ण रूपमा सुकिसकेको छ बोट भने त्यसलाई केही गर्न सकिन्न। तर थुप्रै ठाउँमा यस्ता खेतहरू भेटाए जहाँ चाहिँ धान फुलिरहेको अवस्था छ, धानमा हेडिङ भइरहेको छ अनि यस्तो कन्डिसनमा चाहिँ हिमोस्टन अथवा इडिने फसफस जस्ता विषादीहरू 2 ml प्रति लिटर पानीमा मिलाएर कम्तीमा 2 चोटि हप्तामा 7 दिनको फरकमा छर्यो भने जुन ब्लास्टको संक्रमण भइरहेको खेत छन्, डाँचेको खेत छन्, तिनीहरूबाट ब्लास्टबाट जोगाउन सकिन्छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध भएको जानकारी दिएको छ। किसानलाई जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रका सूचना अधिकारी डा प्रकाश राज विष्टले सीआईएमसँग बताउनुभयो। कृषि जनगणना 2078 अनुसार 41,30,000 संख्या रहेकाले बाँकी 16 लाख भन्दा बढ़ी किसानलाई पनि सूचीकृत गर्ने तयारी भइरहेको उहाँको भनाइ छ।
5: किसानको जति पनि नेपाल सरकार, स्थानीय सरकार अथवा प्रदेश सरकारले दिने सेवा सुविधाहरू सहुलियतहरू पछि चाहिँ किसान सूचीकरणमा आबद्ध भएको किसानलाई मात्रै दिने भन्ने यसको लङ्सम उद्देश्य पनि हो। जबसम्म यो सूचीकरणमा आबद्ध भएपछि उनलाई परिचय पत्र जारी गरिन्छ, परिचयहरू जारी गरेपछि अब जब यो हाम्रो सबै सब्सिडीहरू जुन आबद्ध गरिन्छ नि त्यसपछि सबै उनीहरूको खातामा अथवा उनीहरूले कहिले कुन किसानले कति अनुदान अथवा के कति सहयोग कहिले पाएको छ त्यो लिङ्क गर्ने पनि हो यसको उद्देश्य।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा महिनावारी सुक्ने अवस्थामा देखिन सक्ने तनाव र उपचार,
6: खाने औषधिहरू हुन्छ त्यसले दिँदाखेरि पनि धेरै नै राम्रो गरिरहेको हुन्छ। खालि उसलाई पसिनाको लागि मात्रै होइन कि उसको मुटुहरूलाई बलियो बनाउने, उसको हड्डीहरूलाई बलियो बनाउने त्योहरू हुन्छ।
0: लुम्बिनीमा 3.5 वर्षमा 4 मुख्यमन्त्री सहित 50 मन्त्री नियुक्त, अझै हेरफेरको तयारी, नकली भूटानी शरणार्थी प्रकरणमा 3 वर्षपछि अघि बढ़यो सुनवाई, एमसीसी नेपालले थाल्यो रातमाटे र नयाँ दमौली सब स्टेशनको काम लगायतका खबरहरू बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलम्फीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू: बिना इन्जेक्सन मोती बिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु
7: वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: या कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIM खबर.com तथा मोबाइल एप CIM र नेपाली पात्रोबाट पनि CIM को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाको भित्रपृष्ठमा पोखरा विमानस्थलले बल्ल पायो बिजनेस फ्लाइट दुबईले सात असोजबाट व्यावसायिक उडान भर्ने शीर्षकमा खबर प्रकाशित छ। फ्लाइट दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी सात असोजबाट दैनिक व्यावसायिक अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ। शुरूमा एक महिनाका लागि पोखरा दुबई र दुबई पोखरा उडान भर्ने गरी कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिइसकेको छ। त्यस्तै भित्रपृष्ठमा सामाजिक सञ्जालमा चिकित्सकको गतिविधि नियमन गर्दै मेडिकल काउन्सिल शीर्षकमा खबर छ। नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जाल मार्फत स्वास्थ्य सम्बन्धी सूचना तथा परामर्श प्रवाह गर्ने चिकित्सकमाथि कडाई गर्ने भएको छ। काउन्सिलले सामाजिक सञ्जाल तथा विद्युतीय संचार माध्यमको प्रयोग सम्बन्धी आठ बुधे आचार संहिता जारी गर्दै चिकित्सकको गतिविधि नियमन गर्न लागेको हो। त्यस्तै पहिलो पृष्ठमा लुम्बिनीमा सत्ता स्थिरता, साढे तीन वर्षमा चार मुख्यमन्त्री सहित पचास मन्त्री बने, अझै हेरफेरको तयारी शीर्षकमा अर्को खबर प्रकाशित छ। लुम्बिनी प्रदेश सभाको साढे तीन वर्षको अवधिमा चार मुख्यमन्त्री सहित पचास जनाले मन्त्री बन्ने अवसर प्राप्त गर्नुभएको छ। मुख्यमन्त्री चेतन नारायण आचार्यले गएको सोमबार मात्रै एमाले र जसपाका पाँच मन्त्री फेरबदल गर्नुभयो भने एक असारमा प्रदेशको बजेट आएपछि कांग्रेसका मन्त्री पनि हेरफेर गर्ने र अरूलाई पालो दिने तयारी गरिएको छ। पटक पटक मन्त्री परिषद विस्तार र पुनर्गठन हुँदा केही सांसद चार पटकसम्म मन्त्री बन्नुभएको छ भने केहीले दोस्रो र तेस्रो पटक अवसर प्राप्त गर्नुभएको छ। त्यस्तै नक्कली भूटानी शरणार्थी प्रकरण, तीन वर्षपछि सुनाई शुरू, थप उच्च पदस्थमाथि भएन अनुसन्धान शीर्षकमा शिल्पा कर्णले खबर लेख्नु भएको छ। उच्च पदस्थ व्यक्तिहरू समेत मुछिएको बहुचर्चित नक्कली भूटानी शरणार्थी प्रकरणको तीन वर्षपछि जिल्ला अदालत काठमाडौँमा सुनाई शुरू भएको छ। हिजो न्यायाधीश तीज बहादुर खड्काको इजलासमा मुद्दाको प्रारम्भिक सुनाई शुरू भएको हो। त्यस्तै सदस्यता अध्यावधि गर्नेलाई कांग्रेस महाधिवेशन नगर्नेलाई कांग्रेस महाधिवेशनमा निषेध शीर्षकमा अर्को खबर छ। कांग्रेसको संस्थापन पक्षले सदस्यता अध्यावधि नगर्नेलाई पन्ध्रौं महाधिवेशनमा सहभागी नगराउने निषेधको नीति लिए पनि टसमस नदेखिएको इतर पक्ष निर्णायक संवादबाट समाधान खोज्न लचक देखिएको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले पार्टीको केन्द्रीय समितिदेखि वडा तहसम्मका सबै तहका पदाधिकारी तथा जनप्रतिनिधिलाई सदस्यता अध्यावधि गर्न हिजोसम्म अन्तिम समय दिएको थियो। परिपत्र मार्फत जारी गरेको समय सीमाभित्र सदस्यता अध्यावधि नगर्नेले महाधिवेशनमा भाग लिन नपाउने जनाउँदै आइएको छ। समितिका संयोजक समेत रहनुभएका महामन्त्री पौडेलले निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेताका समूहमा रहेका पार्टीका वरिष्ठ नेताहरूलाई समेत सदस्यता अध्यावधि बारे बारम्बार आग्रह गरिरहेका कारण पनि समय सीमा थपिने सम्भावना नरहेको समेत नेताहरूले बताउँदै आएका छन्।
4: नेताहरूबीच अविश्वास बढ़दा कांग्रेसले कथा टारिँदै शीर्षकमा कान्तिपुर दैनिकको भित्रीपन्नामा कुलचन्द्र नेउपानेले लेख्नु भएको पनि खबर छ। जेठ मसान्तभित्र एकता नभए वैकल्पिक बाटो रोज्ने उत्तर पक्षको चेतावनी छ। मधेश र कोशीमा प्रदेश स्तरीय भेला गर्न लागि पनि उल्लेख गरिएको छ। दुबईबाट श्रीलंका पुर्याइएका 34 नेपाली पुगे हिरासतमा शीर्षकमा सजना बरालले लेख्नु भएको छ। साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा 34 नेपाली नागरिक तुनामा परेका छन्। उनीहरूलाई गल बोस र मातारास्थित जेलमा राखिएको छ। जेलमा राखिएका मध्ये 30 जनालाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ, तर प्रक्रिया पूरा नभएका कारण उनीहरू जेलमै छन्। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार कम्बोडिया, म्यानमार जस्ता देशमा कडाई र धरपकड बढ़ेसँगै स्क्याम सेन्टर चलाएर संगठित डिजिटल ठगी गर्नेहरूको आधार क्षेत्र अहिले श्रीलंकातिर सरेको छ। विभिन्न देशका स्क्याम सेन्टरमा ठूलो संख्यामा नेपाली समेत फस्दै आएकामा गत महिना श्रीलंका प्रहरीले गल र मातरा जिल्लामा छापा मार्दा 29 नेपाली सहित 192 भारतीय पक्राउ परेका थिए। काठमाडौँमा मेट्रो निर्माणलाई बल्ल थाप्यो सरकार शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ। मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले अन्तर्राष्ट्रिय परामर्शदाता छनौट गर्न

0: असारसम्म समय राखेर एक जेठमा सूचना आह्वान गरिसकेको छ। पूर्वाधार विज्ञ सूर्यराज आचार्यले मेट्रो रेल चलाउन पहिला गुरू योजना बनाएर त्यस अनुसार रूट बनाई कहाँ कहाँ रेलको लाइन जोड्ने हो पहिचान नगरी त्यसमा पैसा खर्च गर्नु वाञ्छनीय हुँदैन भन्नुभएको छ। एमसीए नेपालले थाल्यो रातमाटे र नयाँ दमौली सब स्टेशनको काम शीर्षकमा अर्को खबर छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी नेपाल कम्प्याक्टको विद्युत प्रसारण आयोजना अन्तर्गत रातमाटे सब स्टेशन र नयाँ दमौली सब स्टेशन तथा 297 किलोमिटर लामो विद्युत प्रसारण लाइन निर्माण शुरू गरेको छ। नुवाकोटको रातमाटेमा सब स्टेशन निर्माणको शिलान्यास गरिएको उल्लेख गरिएको छ। अर्को खबर अन्नपूर्ण पोस्ट दैनिकमा संकटमा सांस्कृतिक सम्पदा हराउँदै मौलिकता शीर्षकमा सुरेन्द्र काफले र नितु घलेले लेख्नु भएको छ। त्यसै गरी अर्को खबर छ भित्रिँदै मनसून शीर्षकमा नितु घलेले लेख्नु भएको हो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसून केही दिनमा नेपाल भित्रिने अनुमान गरेको छ। मनसून भित्रिएन भने प्रणाली अलिपछि धकिने विभागको भनाइ छ। नेपालमा सामान्यतः जून 13 मनसून भित्रने गरेको छ। पत्रकार आन्दोलनलाई नागरिक तहमा लैजाने गृह कार्य शीर्षकमा अर्को खबर पनि छापिएको छ। आर्थिक कारोबार दैनिकमा भन्सार दर हेरफेरमा आएका समाचार भ्रामक रहेको बारेमा अर्थमन्त्रीको दावी सम्बन्धी खबर छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरू गायब पारिएको भनी आएका समाचारहरू भ्रामक र अतिरञ्जित रहेको दावी गर्नुभयो। अर्थ समितिको हिजोको बैठकमा बोल्दै अर्थमन्त्री वाग्ले भन्सार दरमा कुनै नीतिगत छलफेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवादको विषय बनाइएको उल्लेख गर्नुभयो। गोर्खापत्र दैनिकमा बर्ड फ्लूले पोल्ट्री क्षेत्रमा बढ़्यो जोखिम शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छापिएको छ। नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्ड फ्लू संक्रमणले पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक संकट निम्ताउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकायले बर्ड फ्लू नियन्त्रणमा अधिकतम प्रयास गरिरहेको उल्लेख गरे पनि ठूलो फर्ममा बर्ड फ्लूको संक्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको उल्लेख गरिएको छ। झिमरुकमा गरियो हरित हाइब्रिड उत्पादन शीर्षकमा बिजुवार प्युठानबाट लेखिएको खबर पनि छापिएको छ। प्युठानको झिमरुक जलविद्युत केन्द्र परिसरमा हरित हाइड्रोजन उत्पादन शुरू गरिएको हो। बुटवल पावर कम्पनी लिमिटेडले मान्डवी गाउँपालिका 3 दारिम चौर स्थित 12 मेगावाट क्षमताको झिमरुक जलविद्युत आयोजनाको परिसरमा 50 किलोवाट क्षमताको हरित हाइड्रोजन प्लान्ट स्थापना गरी उत्पादन थालेको कम्पनीका संचालक सदस्य प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। सरकारी वेबसाइट पहुँच मैत्री शीर्षकमा भित्रीपन्नामा छापिएको खबर छ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँच मैत्री उपकरण समावेश गरिएको सूचना तथा संचार मन्त्रालयले जनाएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूचीको बुँदा नम्बर 30 सरकारी एप तथा पोर्टललाई अपाङ्गता भएका व्यक्ति र कम प्राविधिक ज्ञान भएका नागरिकले पनि चलाउन सक्ने गरी सरल बनाउने विषय उल्लेख गरिएको थियो। प्रदेश र पालिकामा उपनिर्वाचन नहुने शीर्षकमा छापिएको खबर नागरिक दैनिकमा रहेको छ भने अर्को खबर पनि छापिएको छ। कूटनीतिबाटै सीमा विवाद समाधान शीर्षकमा बागमती प्रदेशका 5, मधेशका 4, लुम्बिनीका 3 र सुदूरपश्चिमका प्रदेशमा 1 थिए। सोही निर्वाचनमा उम्मेद्वार बन्न जनप्रतिनिधिहरूले राजीनामा दिँदा देशभरका 14 स्थानीय तह नेतृत्वविहीन अवस्थामा रहेको पनि उल्लेख गरिएको छ। हिमालको काखमा राष्ट्रिय समृद्धितर्फ शीर्षकमा नवीन लामी छानेले मनाङबाट लेख्नु भएको खबर पनि छापिएको छ। लघु जलविद्युतबाट उत्पादित विद्युतमा मात्रै निर्भर रहँदै आएको मनाङमा पहिलो पटक 135 मेगावाट क्षमताको मनाङ मर्स्याङदी जलविद्युत आयोजना निर्माणसँगै राष्ट्रिय प्रसारण लाइनसँग जोडिने भएको खबरमा उल्लेख गरिएको छ। अर्को खबर कर्णाली करिडोर पहिरोले अवरूद्ध भएको बारेमा पनि नागरिक दैनिकै भित्रीपन्नामा खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण शुरू गरेको छ जसले गर्दा मध्य पूर्वमा पुनः थप तनाव बढ़ेको छ। हर्मुज नाकामा रहेका जहाजहरूलाई निशाना बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्य गर्न आवश्यक सम्झौतामा ढिलाई गरेको भन्दै उसलाई कड़ा कार्यवाही गर्ने चेतावनी समेत दिनुभएको थियो। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले आत्मरक्षाका लागि इरान विरूद्ध नयाँ हवाई आक्रमण शुरू गरेको छ। युक्रेन युद्धमा रूसलाई सहयोग गरेको आरोपमा चिनिया कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धको तयारी गरिएको युरोपेली संघलाई चीनले कड़ा चेतावनी दिएको छ। बेजिङले आफ्ना कम्पनीमाथि प्रतिबन्ध लगाई आवश्यक कदम चालेर राष्ट्रिय हित र अधिकारको रक्षा गर्ने समेत उल्लेख गरेको हो र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमका अनुसार मे 24 जून 6 समय अवधिमा छिमेकी देश इरान र पाकिस्तानबाट 85,420 अफगानी स्वदेश फर्किएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। रिपोर्टका अनुसार यस अवधिमा करिब 44,596 जना इरानबाट अफगानिस्तान प्रवेश गरेका थिए भने अन्य 40,824 जना अफगान पाकिस्तानबाट फर्किएको बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी आईसीसी टी20 आई अलराउण्डर वरियतामा 4 स्थानमा उक्लिनु भएको छ। आईसीसीले अपडेट राखी अध्यावधि गरेको नयाँ वरियता अनुसार दिपेन्द्र 5 चौथो स्थानमा उक्लाउनु भएको हो। रेटिङ अंक पनि हालसम्म उत्कृष्ट 256 पुगेको छ। नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी20 आई वरियतामा 1 स्थान खस्किएको छ। महिला टोली 1 स्थान तल झरेर 23 स्थानमा पुगेको हो। नेपाली महिला क्रिकेट टोली पछिल्लो समय राम्रो लयमा देखिएको छैन। गत साता एसियन गेम्समा छनौट हुन असफल भएको महिला टोली एसिया कपमा पनि छनौट हुन सकेन। डीएभी स्कूलले लगातार दोस्रो पटक एसियन ई लर्निङ जय कुमार नाथ शाह स्मृति इन्टर स्कूल 16 मुनिको क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ। मुल्तानी क्रिकेट मैदानमा सम्पन्न वर्षाले प्रभावित फाइनल खेलमा डीएभीले नेपाल पुलिस स्कूललाई डीएलएस पद्धतिमा 7 विकेटले पराजित गर्दै उपाधिको रक्षा गरेको हो। र फुटबलको इतिहासमा पहिलो पटक 3 देश अमेरिका मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप 2026 आजबाट शुरू हुँदैछ। 48 राष्ट्रको सहभागिता 104 खेल 16 शहरका मैदान र 3 देशमा हुने भव्य उद्घाटन समारोहसँगै यो संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो र भव्य विश्वकप बन्दैछ। साथै मेस्सी रोनाल्डो एम्बापे र नयाँ पुस्ताका स्टारहरूबीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा पनि गरिएको छ। 19 जुलाईमा न्यूयोर्कमा समापन हुने विश्वकपको शुरूआत तीनवटै आयोजक राष्ट्रमा विशेष उद्घाटन समारोह सहित हुँदैछ। मेक्सिकोले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ। 23 संस्करणको यो उद्घाटन खेल नेपाली समयअनुसार मध्यराति हुनेछ। विश्वकपमा पहिलो पटक 48 राष्ट्रले सहभागिता जनाउँदैछन्।
1: महिनावारी सुक्ने लक्षण र अप्नाउनु पर्ने सावधानी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: उहाँको एकमात्र डिटिएच सेवा डिस हो
1: डिस हो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: साझा खबरमा अब महिनावारी सुक्ने अवस्था र ध्यान दिनुपर्ने कुरा. महिनावारी रोकिने अवस्था आउँदा महिलाहरूमा मानसिक तथा शारीरिक समस्या वा अप्ठ्यारो अवस्था आउन सक्छ. यस्तो अवस्थामा के कुरामा ध्यान दिने प्रसूति रोग विशेषज्ञ डाक्टर निवा लाकोल ओझासँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ.
4: महिनावारी सुक्ने उमेर सबैको एउटै हुँदैन, होइन, जेनेटिकली पनि. अब जस्तो आफ्नो दिदी बहिनीहरू आमाको महिनावारी चाँडै सुकेको छ, हेरिटरी पनि उसको पनि चाँडै सुक्नु हुन्छ. त्यही कारणले गर्दाखेरि अवेरनेसको कुरा गरेको कारण त्यही नै हो कि. अब सामाजिक सञ्जालमा पनि अब यसको हामीले जुन कुरा गरिरहेको छौँ नि,
5: भनेपछि आमाको कुन बेलामा चाहिँ महिनावारी
4: थियो त्यसले पनि निराकरण गर्छ कि. कसैको अब 45 वर्षमा सुक्ने हो, 50 वर्षमा, कसैको 52-53 वर्षसम्म पनि भइरहेको छ भने त्यसले पनि एउटा चाहिँ यति बेला हुन सक्छ. र सबैलाई चाहिँ यो जुन समस्या यही उमेरमा यति नै अगाडि हुन्छ भन्ने ठ्याक्कै हुँदैन. कसैलाई बढी, कसैलाई कम, सिभियरिटी माथि तल, त्यो चाहिँ हुन सक्छ.
5: यसको उपचार नै गर्नुपर्ने स्थिति आउँछ, अथवा होइन हामीले सामान्य आफ्नै व्यवहारमा चाहिँ सुधार गरेर मात्रै हुने हो कि उपचारै गर्नुपर्ने स्थिति पनि आउँछ यसमा.
4: यो समस्यालाई मात्रै होइन कि जुनसुकै समस्यामा पनि यो उसको चाहिँ इम्पोर्टेन्स हुन्छ. तर कुनै महिलाहरूलाई यसले गर्दाखेरि साँच्चै धेरै नै समस्या भइरहेको छ भने उसलाई कहिले कहिले चाहिँ हामीले उपचारहरू पनि गर्नुपर्ने हुन्छ.
5: अस्पताल आउनु पर्यो,
4: अस्पतालमा डाक्टर कहाँ भेटेर साधारण ठिक्कको मात्रै उपचारले पनि धेरै नै फाइदाहरू हुने हुन्छ. अब जस्तो भनौँ, कसैलाई यो पसिना आउने समस्या छ, एकदमै गाह्रो छ, खालि उसलाई खानपिनले मात्रै ठिक त हुँदैन नि, सबैलाई भन्ने छैन भने यसको उपचारको लागि औषधिहरू छ, जसलाई चाहिँ हामी हर्मोन, किनभने हर्मोनको गडबडीले भइरहेको छ नि त, होइन, त्यसै कारणले गर्दा हर्मोन रिप्लेसमेन्ट थेरापी भनेर खाने औषधिहरू हुन्छ, त्यसले दिँदाखेरि पनि धेरै नै राम्रो गरिरहेको हुन्छ. खालि उसलाई पसिनाको लागि मात्रै होइन कि उसको मुटुहरूलाई बलियो बनाउने, उसको हड्डीहरूलाई बलियो बनाउने त्योहरू हुन्छ. अब जस्तो उसलाई यौनको जुन अघि हामीले कुरा गर्यौँ, सम्बन्ध गर्दाखेरि दुख्ने, अप्ठ्यारो हुने अथवा पिसाब फेर्दाखेरि गाह्रो हुनेछ भने त्यस्तै हर्मोनहरू भएको क्रिमहरू पाइन्छ. कोही कोही महिलाहरूले त अब त्यो ट्रिटमेन्ट दिएपछि ओहो यसको उपचार त यस्तो रहेछ, मैले त यो पहिल्यै थाहा पाएको भए मैले यति
5: पर्छ भन्ने
4: पर्ने होइन भनेर कतिजना महिलाहरू त छक्कै पर्छन् कि. उहाँहरूले अब त्यो उपचारको छ, उपचारको पहुँचमा बस्नुपर्छ भन्ने थाहा नभएर होला नि त, होइन,
5: यो चाहिँ समस्या हो भनेर थाहा नभएर पनि
4: कसैले एउटै चिजले केही समस्या भएको छैन, होइन, उहाँलाई साँच्चीकै यसले समस्या दिइरहेको छ भने त्यो समस्याको पनि हलको चाहिँ धेरै नै उपचारहरूको विधिहरू छ. अब कुनलाई कुन लेभलसम्मको उपचार गर्नुपर्ने हुन्छ त्यो इन्डिभिजुअली फरक हुन्छ र त्यही अनुसारले. र यसमा पार्टनरको जुन अघि हामीले कुरा गर्यौँ नि, उहाँसँग मात्रै कुरा गर्यौँ भने पार्टनरसँग पनि इन्भल्भमेन्टमा बसेर हामीले चाहिँ गर्न सक्यौँ भने चाहिँ यसले धेरै राम्रो

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
3: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
3: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊं।
2: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेट ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
3: खेतमा पानी जमाई राख्ने,
2: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले डाक्टरले बिउ उपचार गरी ब्याड राख्ने
3: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।

सादाकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सबैलाई आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कर्मसर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 MHz समुद्र चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz छेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकन्थिन धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। आफ्नो आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजामिति 2083 साल जेठ महिनाको आज 28 गते, तदनुसार इसी सन् 2026 जुन 11 तारिक, सकसम वर्ष 1948 नेपाल र समुद्र 1146 अनलाया रोद्र नामक सम्वत्सर उत्तराय ग्रीष्म ऋतु, आज बिहिबार रहेको छ, अधिक ज्येष्ठ कृष्ण पक्ष, त्यति रहेको छ आज एकादशी, आज परमा एकादशीको व्रत रहेको छ विशेष गरी, र आज एकादशी रहेका छन् 32 घडी 46 पला रहेको छ, नक्षत्रमा रहेको छ अश्विनी नक्षत्र 55 घडी 11 पला, योगमा रहेको छ शोभन, योग रहेको छ आज 42 घडी 37 पला, कर्णमा रहेको छ बवकरण रहेको छ 4 घडी 59 पला, यानि कि बिहानको 7 बजेर 9 मिनटसम्म बवकरण रहँदैछ, तदुपरान्त बालावकरण रहँदैछ, अहिले यतिखेर बालावकरण प्रारम्भ भइसकेका छन्। चरणमा भने मेष राशिमा श्री सूर्यनारायण चाहिँ वृष राशिमा आनन्दादि योगमा आज मानस योग रहेको छ, र बिहान सूर्योदय 5 बजेर 9 मिनटमा भयो भने सन् सूर्यास्त 6 बजेर 58 मिनटमा हुनेछ, र आजको दिनमा घडी 13 घडी 49 पला रहनेछ। दिन विशेष रहेको छ।

रहेको छ। आज आज परामा एकादशी व्रत भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी गराउँछु म तपाईँहरूलाई। त्योभन्दा पहिला आजको समय यानि कि आजको राहुकाल कतिका रहन्छ, शुभ समय अशुभ समय यस्तै गरेर लाभ समय के कतिका रहन्छ भन्ने विषयमा विशेष चर्चा पनि गर्नेछौ। सर्वप्रथम राखौँ आजको राहुकाल यानि कि आजको काल बेला। र आजको काल बेलाको समय रहेको छ दिउँसोको 3:31:28 विशेष गरी साँझको 5:15:27 आज काल बेला रहनेछ। विशेष गरी शुभ बेला भइरहनेछ साँझको 5:15:27 शुरू भएको शुभ बेला 6:59:27 शुभ बेला रहनेछ। यस्तै गरेर लाभ बेला रहनेछ दिउँसोको 12:03:29 दिउँसोको 1:47:28 आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यिनीहरू आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब पनि पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल, त्योभन्दा पहिला आजको ग्रह गोचर। ग्रह गोचरमा सूर्य आज वृष राशिमा, चन्द्रमा मेष राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि विशेष गरी मेष राशि आउँछ। अश्विनी नक्षत्रको प्रथम चरण नाम आउँछ चुबाट, चुडामणि भन्ने नाम आउँछ। आज दिनले देवगढ परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब पनि पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल। मेष राशि उनीहरूका लागि आजको दिन परिस्थिति अनुकूल बन्नाले छोटो समयमा राम्रो फाइदा उठाउन सकिन्छ। प्रयत्न गर्दा पछिको लागि जग बसाउने समय रहेको छ। शुभचिन्तकले हौसला जगाउँदैछन्, नयाँ कामको प्रस्ताव आउँदै जाँदैछ भने सहयोगीहरूले साथ दिनेछन्। बिछडेका आफन्तजनसँग भेटघाट होला। पहिला कमजोरी सुधार्दै फाइदा उठाउने समय रहेको छ। छोटो समयमा पनि प्रतिफल पाइने खालको यो गोई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन फजुल खर्च बढ्दै जानेछन् भने बेलामा होस नपुग्नाले अर्थ अभाव देखा पर्न सक्छ। सभातिर नसक्दा काम रोकिन सक्छ। लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। अपेक्ष लगाउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमै मात्रामा भेटिनेछन्। अरूको प्रकापमा परे आफ्नो मान्यता विपरीतको काम गर्नु पनि अवस्था आउन सक्छ। आफन्तबाट पनि टाढिनु पर्ने खालको यो गुण राशि वृषलाई आजको दिनमा विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन मेहनतले राम्रो परिणाम दिलाउनेछ। तारिफका काम गर्दै मनको धन आर्जन गर्न सकिन्छ। विभिन्न भौतिक साधन जुट्दै जानेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। कृषि पशुपालन आदिमा फाइदा हुनेछ। आमदानीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठु पर्ने रकम हात लागि हुने खालको यो गुण राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। लगनशीलताले कीर्तिमय ल्याउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुने सम्भावना रहेको छ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्दै जानेछन्। अरूलाई प्रभावित पारेर नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। राम्रो कर्म फल प्राप्त हुनाले मन पनि प्रसन्न रहने खालको यो गुण राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश फाइदा नहुने काममा अलमलिनु पर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताप्ने बाँडे पछि परिन्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउला। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिलाई केही समय प्रतीक्षा गर्नुपर्ला। विशेष गरी अस्वस्थताका

0: बीच कामको बोझ बढेर जानेछन्। आफ्नो क्षेत्रमा समेत कमजोर साबित हुन सकिने खालको यो गुणराशि सीमालाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुटु पर्ला। परिबन्धले चुनौती समेत निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्न सक्छ। अरूका विषयमा चासो दिँदा व्यथैमा झमेला व्यवहारनु पर्ला। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। केही उपलब्धिको स्रोत भने पहिचान गर्न सकिने खालको यो गुण राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्दैनन्।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला। आफन्तसँग भेटघाट हुनुको साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निरता आउनेछ। उपहारले काममा उत्सव आउला। अतिथिको रूपमा सत्कार सबैले प्राप्त हुने खालको यो गुण राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन रकम तथा भौतिक साधन जुटाउने दिन उत्सवजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नु परे पनि प्रयत्न गर्दा लक्ष्य पुग्न सकिन्छ। मेहनतले प्रतिस्पर्धाको दौड समेत जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय रहेको छ। फजल खर्च भने बढ्न सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन अस्वस्थताले लक्ष्य अनुसार काममा जुट नसकेला। अप्ठ्यारो परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्टले नयाँ योजना प्रारम्भ गर्न सकिन्छ। व्यवहारिक अनुमलले आँटेका काममा बाधा पुर्याउन सक्छ। अप्रिय समस्याले चिन्तित तुल्याउन सक्छ। गुरूजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पुग्न सक्छ। समयको सदुपयोग गर्न नसकिने खालको यो गुण राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्नो काम रोकेर अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्नेछ। विश्वमा दिएको वचनले पनि समस्या निम्त्याउन सक्छ। साइन गास्नेहरूको भर पर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। अप्ठ्यारो पर्दा सात दिनहरू कमै मात्रामा भेटिनेछन्। प्रक्रिया नमिल्नाले काम देखाउनु पर्ने खालको यो गुण राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले हौसला जगाउनेछन् भने पछिको लागि विशेष काममा जग बसाउने मौका मिल्नेछ। पर्यटन गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। फाइदा उठाउन सकिन्छ। परिश्रम परे पनि लक्ष्य प्राप्ति हुन जानेछन्। शत्रु परास्त हुन जानेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाह तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिने खालको यो गुण राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि नियम पालन गर्न नसक्दा पछि परिन्छ। अध्ययनमा धेरै समय दिन नसकेला। अरूको मुख ताक्नले बानीले पनि आफ्नो काम अधुरो रहनेछ। शोकले खर्च बढाउने होला। अर्थ अभाव समेत देखा पर्न सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले विशेष गरी बोली व्यवहारमा सजग रहनु पर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नु नै राशि मिल्ला आजको दिन विशेष शुभ रहनेछ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विद्युत यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मिसादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पारा रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आज दिन विशेष रहेको छ, आज पौर्णमा एकादशी व्रत रहेको छ, यसको विषयमा विशेष छलफल हामी तपाईँहरूसँग गर्नेछौँ। विशेष गरी आज पौर्णमा एकादशी, यो आजको पौर्णमा एकादशी अत्यन्त पुण्यदायी र दुर्लभ एकादशी मानिन्छ। यो अधिक मास यानि कि पुरुषोत्तम मासको कृष्ण पक्षमा पर्ने एकादशी हो। शास्त्रमा यसको महिना विशेष रूपमा वर्णन पनि गरिएको छ। परमा एकादशीको महत्व भनेको चाहिँ पुराणमा पुराण अनुसार चाहिँ परमा एकादशीको व्रतले पाप क्षय गराउँछ, दरिद्रता र दुःख हटाउन सहयोग गर्दछ, भगवान विष्णुको विशेष कृपा प्राप्त हुन्छ, पूर्व जन्महरूको कल्याणमा पनि योगदान पुग्ने योग भन्ने देखिएको छ, मोक्ष प्राप्तिको मार्ग परास्त हुनेछन् भनेर परमा एकादशीको चाहिँ विशेष रूपमा वर्णन गरेको छ। म तपाईँलाई अझै विस्तृत रूपमा खुलेर जानकारी भने म तपाईँलाई गराउँदैछु। विशेष गरी चाहिँ परमा एकादशी सामान्य एकादशी भन्दा पनि विशेष महत्व रहेको छ यो एकादशीको चाहिँ। एकादशी किन भनिन्छ पहिला सर्वप्रथम हामी त्यसमा लागौं। एकादशी भनेको के हो र किन भनिन्छ भन्ने तर्फ लागौं। विशेष गरी चन्द्रमासको प्रत्येक पक्षको एघारौं तिथिलाई एकादशी भनिन्छ। हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको प्रिय तिथिको रूपमा पनि हामीले बुझ्न सकिन्छ। वर्षमा 24 वटा नियमित एकादशी हुन्छन् र अधिक मास परेमा 2 थपवटा हुन्छन्। ती मध्ये अधिक मासको कृष्ण पक्षको एकादशीलाई चाहिँ हामीले परमा एकादशी भनिन्छ। आज चाहिँ अधिक मासको ज्येष्ठको कृष्ण पक्षको तपाईँको चाहिँ 11 दिन होइन हो, त्यो भएर एकादशी भनियो है। तिथि 11 तिथि परेको कारणले गर्दा एकादशी भनिन्छ। परम शब्दको अर्थ हो सर्वोच्च, उत्कृष्ट, उत्तम। यसैले यो व्रतलाई अत्यन्त फलदायीको रूपमा हामीले बुझ्न सकिन्छ। शास्त्रले भन्छ मानिसका 5 मुख्य शत्रु हुन्छन्। मानिसका शत्रुहरू 5 वटा हुन्छन्। अब कुन कुन शत्रु हुन् त, के हुन् त ती 5 वटा शत्रु, यसमा पनि तपाईँलाई म विशेष जानकारी गराउँछु। एउटा काम हुन्छ, एउटा क्रोध हुन्छ, लोभ हुन्छ, मोह हुन्छ, अनि अर्को अहंकार हुन्छ। काम, क्रोध, लोभ, मोह र अहंकार यो मान्छेको 5 वटा शत्रु हुन्। एकादशीको व्रतले शरीरलाई मात्र होइन मनलाई पनि अनुशासित बनाउँछ। भोजनमा संयम गर्दा इन्द्रियहरू शान्त रहन्छन्, मन भगवान्तर्फ केन्द्रित हुने गर्दछ। विज्ञानले पनि भनेको छ एकादशीको व्रत बस्नुपर्छ, यानि कि हप्तामा 1 फेरा भोकै बस्ने, 15 दिनमा 1 फेरा भोकै बस्ने, यसरी पनि भनिराखेको छ हाम्रो शरीरको लागि चाहिँ। हाम्रो विशेष गरी चाहिँ शरीरमा 10 इन्द्रिय र एउटा मन गरी 11 तत्त्व छन्। यही 11लाई नियन्त्रण गर्ने दिन भएकाले यसलाई एकादशीको व्याख्या पनि हामीले बुझ्न सकिन्छ। सुमेधा पवित्रको कथा अनुसार चाहिँ विशेष गरी चाहिँ कथा छ, सानो कथा छ, यसमा चाहिँ के भन्छ भन्दा पद्म पुराणमा वर्णित प्रसिद्ध कथा अनुसार चाहिँ सुमेधा ब्राह्मण नामक एक धर्मनिष्ठ ब्राह्मण र उनका पत्नी पवित्र अत्यन्त गरिब थिए। घरमा खानपानसम्मको अभाव थियो। उनीहरू धर्मबाट विचलित भएनन्। उनीहरू जति सुकै गरिब भए पनि धर्मबाट विचलित भए, जति सुकै दुःख परे पनि भगवान्ले हाम्रो परीक्षा लिँदै हुनुहुन्छ भनेर संघर्ष गर्दै अगाडि बढे। एक दिन एक महर्षि उनीहरू घरमा आउनुभयो, ऋषि महर्षिहरू आउनुभयो। एक दिन उनीहरूले अत्यन्त श्रद्धापूर्वक अतिथि सत्कार गरे, जे छ त्यसैले सत्कार गरे। महर्षिले उनीहरूको अवसर देखेर परमा एकादशी र पञ्चरात्र व्रत गर्न उपदेश दिए। उनीहरूले श्रद्धापूर्वक व्रत गरे, त्यसको प्रभावले दरिद्रता हटेर गयो, धनी हुन थाले, धन प्राप्त भयो, जीवनमा सुख शान्ति आयो, अत्यन्त विष्णुलोक प्राप्त भयो। यो कथाले के देखाउँछ यो मैले साना प्रसङ्ग भने यसको कथा त धेरै लामो छ तर हामीसँग समय थोरै छ छोटो मात्रै भने तपाईँहरूलाई चाहिँ यो कथाले के देखाउँछ भन्दा श्रद्धा संयम र भगवान प्रतिको भक्ति भएमा कठिन परिस्थितिहरू पनि परिवर्तन हुन सक्दछन् भनेको छ। परमा एकादशीमा के गर्ने भन्दा बिहान छिटै उठ्ने भनेको ब्रह्म मुहूर्तमा उठ्ने स्नान गरी शुद्ध वस्त्र धारण गर्ने पूजा स्थान सफा राख्ने भगवान विष्णु श्री कृष्ण लक्ष्मी नारायणको पूजा गर्ने विशेष गरी चाहिँ भगवान विष्णुलाई तुलसी असाध्य मन पर्ने विशेष गरी तुलसी पत्र असाध्य मन पर्ने ज्योतिल असाध्य मन पर्ने भगवान विष्णुलाई यस्तै गरेर पञ्चामृतहरूले स्नान गराउनुपर्छ। पञ्चामृत भन्नाले दुध दही घिउ मह अनि चिनी पर्दछ यो गाईको पर्दछ है गाईको दुध गाईको दही गाईको घिउ मह र चिनी चिनीको सट्टामा तपाईँले सक्खर प्रयोग गर्न सक्नुहुन्छ। भगवान विष्णुलाई तुलसी अत्यन्त प्रिय भएकाले तुलसी अर्पणको विशेष महत्व रहेको छ अनि जप गर्न उपयुक्त मन्त्र मूल मन्त्र यानि कि भगवान विष्णुको मन्त्र जाप गर्ने सकिन्छ भने 1008 गर्ने सकिँदैन 108 पटक गर्ने मन्त्र रहेको छ ओम नमो भगवते वासुदेवाय यो मूल मन्त्र हो। यसले गर्दा श्री लक्ष्मी नारायणको पनि मन्त्र छ लक्ष्मीको पनि छ नारायणको एउटै मन्त्रमा दुवैको मन्त्र जप गर्न मिल्छ यो ओम श्री लक्ष्मी नारायणाभ्याम नमः ओम श्रीम लक्ष्मी नारायणाभ्याम नमः यो मन्त्र पनि तपाईँले जप गर्न सक्नुहुन्छ। तपाईँ जस्तो नियमित साधन गर्ने साधकका लागि विशेष गरी 11 माला अथवा 21 माला सामर्थ्य अनुसार बढी जप गर्नु अत्यन्त शुभ मानिन्छ। तपाईँहरू यस्तो भक्तिभाव हुनुहुन्छ मनमा भगवान राख्नु भएको छ होइन त्यस्तो व्यस्त व्यक्तिहरूले कम्तीमा पनि 11 माला नभए 21 माला सामर्थ्य अनुसार कति सक्नुहुन्छ त्यति तपाईँले जाप गर्नुहोला। आज विशेष गरी चाहिँ दैनिक हनुमान चालिसा तपाईँले पाठ गर्नुहुन्छ श्री सूक्त कर्ण धारा सूत्र आदि पाठ गर्नुहुन्छ तपाईँले भने विशेष गरी आज विशेष सहस्र नाम पाठ गर्नुहोस् श्रीमद् भगवत गीता विशेष गरी चाहिँ 12 अध्याय पाठ गर्नुहोस् गीताको विशेष गरी अध्याय 15 भनेको चाहिँ पुरुषोत्तम योग यो पाठ गर्नुहोस् तपाईँले नारायण कवच पाठ गर्नुहोस् पुरुषोत्तम पाठ गर्नुहोस् विशेष गरी चाहिँ यो पाठ गर्नाले विशेष राम्रो हुन्छ। विशेष गरी के खाने त आज विभिन्न क्षेत्र क्षेत्रमा फरक फरक छन् इन्डियामा के खाने नेपालमा के खाने कसैले के खाने चलन छ कसैको के खाने चलन छ यस्तै गरेर हाम्रो नेपालमा हामीले गर्ने भनेको एउटा फलफुल खान पाइन्छ एउटा सकिन्छ छ भने गाईको दुध खान सकिन्छ गाईको दही खान सकिन्छ यस्तै गरेर सक्खर पनि खान सकिन्छ विशेष गरी चाहिँ बदम खान सकिन्छ काजु खान सकिन्छ नरिवल खान सकिन्छ यस्तै गरेर नरिवलको पानी खान सकिन्छ अथवा अर्को हाम्रो सादा पानी पनि खान सकिन्छ। दहीको सट्टामा मही खानु हुँदैन आज जसरी हामीले मही पारिन्छ घिउ निकालिन्छ नहुने त्यसरी मही खानु हुँदैन दहीलाई अलिअलि फिटेर तर ननिकालिकन घिउ ननिकालिकन खानुहुन्छ भने त्यो खान पाइन्छ। आज खानै नहुने कुराहरू भनेको चाहिँ एउटा सुरुमा चामल भयो गहुँ पनि खानु हुँदैन दाल पनि खानु हुँदैन माछा मासु खानु हुँदैन मदिरा खानु हुँदैन लसुन प्याज खानु हुँदैन मुसुरको दाल खानु हुँदैन भान्टाको तरकारी खानु हुँदैन गहत खानु हुँदैन कोदो खानु हुँदैन फापर खानु हुँदैन फापर पनि एउटा तिते फापर र एउटा मिठे फापर हुन्छ त्यो मिठे फापर खानु हुन्छ तिते फापर खानु हुँदैन। अब शास्त्रमा भनेको छ कि एकादशीको दिन चाहिँ रात्रिमा भजन कीर्तन गर्नु भनेको छ अब भजन गर्ने कीर्तन गर्ने विष्णु नाम स्मरण गर्ने यसै गरी एकादशीको महात्म्य हुन्छ त्यो महात्म्य श्रवण गर्ने यसो गर्नाले पुण्य अझै वृद्धि हुन्छ। जस्तै एउटा सानो बिरुवा ल्याएर फुलको बिरुवा ल्याएर रोप्नुभयो भने रोपेर मात्रै भएन जलमल गर्नुभयो भने अझै धेरै राम्रो हुन्छ है यसरी तपाईँले विशेष गर्नुहोला। दानको महत्व रहेको छ आज आजको दिनमा अन्नदान गर्नुहोस् वस्त्र दान गर्नुहोस् विशेष गरी दक्षिणा दान गर्नुहोस् घाँस दान गर्नुहोस् होइन गाईलाई चाहिँ जस्तै गाई छैनन् टाढा छ तपाईँको चाहिँ गौशालाहरू टाढा रहेको छ भने एक मुठो घाँस काटेर छिमेकीको गाई लगाएर पनि दिनुहोस् तपाईँले, त्यो पनि सक्नुहुन्छ। विशेष गरी चरा चुरुङ्गीलाई अन्नदान गर्नुहोस्। आज भँगेराहरू आउँछन्, रुपीहरू आउँछन् होइन, परेवाहरू आउँछन्, चरा चुरुङ्गीलाई अन्नदान गर्नुहोस् है। यस्तै गरी कमिलाहरूलाई चिनी दान गर्नुहोस्, कमिलाहरूलाई मैदा यानि कि आटाहरू दान गर्नुहोस् होइन, त्यसो पनि तपाईँले गर्न सक्नुहुन्छ। दान गर्नु विशेष फलदायीको रूपमा मानिएको छ। ज्योतिषीय दृष्टिले परमा एकादशीलाई पाप कर्म क्षय गर्ने, ग्रह दोष समन र सहयोग गर्ने, मनोबल वृद्धि गर्ने, आध्यात्मिक उन्नति गराउने को रूपमा पनि मानिन्छ। तिथि मानिएको छ। विशेष गरी मानसिक अशान्ति, आर्थिक कठिनाई र जीवनमा अवरोध अनुभव गरिरहेका व्यक्तिहरूले श्रद्धापूर्वक व्रत गर्दा सकारात्मक प्रभाव अनुभव गर्ने विश्वास हाम्रो शास्त्रमा विशेष गरिएको छ। आजको दिनमा तपाईँको विशेष साधनलाई ध्यानमा राख्दा आज हामीले स्नान गरिसकेपछि विशेष गरी चाहिँ श्री सूक्त पाठ गर्ने 11 अथवा 21 माला ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गर्न सकिन्छ। विष्णु सहस्रनाम पाठ गर्न सकिन्छ। हनुमान चालिसा पाठ गर्न सकिन्छ। विशेष गरी सन्ध्याकालमा घिउको दियो बालिदिन सकिन्छ। सन्ध्याकाल भनेको साँझमा घिउको दियो बालिदिन सकिन्छ। गीताको 15 अध्याय भनेको चाहिँ पुरुषोत्तम योग हो, यसमा पाठ गर्न सकिन्छ। सुत्नु अघि विशेष गरी हरिनाम स्मरण गर्ने। हरे राम राम राम हरे हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यो तपाईँले 108 पटक गर्न सक्नुहुन्छ सुत्नु अघि है। यसरी तपाईँले गर्न सक्नुहुन्छ। यसरी गरिएको परमा एकादशी व्रतले भौतिक आध्यात्मिक दुवै क्षेत्रमा शुभफल प्राप्त गर्ने विश्वास सनातन धर्ममा रहेको छ। हरे कीर्तन नाम हरि कीर्तन चाहिँ विशेष गरी सर्वस्व रहेको छ। कलौ केशव कीर्तनाथ भनिन्छ। कलियुगमा चाहिँ भगवान केशवको कीर्तन गर्नु उत्तम मन्त्र हो, यो हामीले गर्नुपर्ने हुन्छ। अर्थात् अनन्त भगवान श्री हरि नै साधन साध्य र परम आश्रय हुनुहुन्छ भनेर पनि मैले तपाईँलाई छोटो जानकारी गराए। विशेष गरी चाहिँ अब मैले तपाईँलाई भनेको थिएँ पुरुषोत्तम मास भनेको यानि कि मल मास भनेको के हो भनेर मैले तपाईँलाई अस्ति नै जानकारी पनि गराइसकेका थिएँ। अब यो पुरुषोत्तम मास भनेको चाहिँ धेरै दिन छैन, थोरै दिन छ, अब धेरै दिन छैन। तपाईँको चाहिँ असारको 1 गतेसम्म रहेको छ, 2 गते 3 गतेदेखि पुरुषोत्तम मास सकिन्छ। त्यसपछि तपाईँले पूजापाठ गर्न पाउनुहुन्छ, घरमा रुद्राभिषेकहरू गर्न पाउनुहुन्छ। अहिले चाहिँ हामीले पुरुषोत्तम भगवानको पूजाहरू गर्ने हो। यो 1 महिना यानि कि यो मलमासको समय, यो तिथि मिति घडी पला केहीलाई पनि हामीले मान्य दिनु हुँदैन। यो 1 महिना चाहिँ पुरै रहन्छ। त्यसपछि हामीले श्राद्ध आदि गर्नुपर्ने कुराहरू छन् भने पनि सबै कुराहरू फेरि हामीले असारको 1 गतेपछि फेरि यही रिपिट हुनेछ 1 महिना है। त्यही भएर तपाईँले विशेष ख्याल गर्नुहोला। हिसाबले त हामीले यो वर्ष चाहिँ 13 महिना हुने गर्दछ होइन, नभए 12 महिना त हो, तर हाम्रो पञ्चाङ्गमा 13 महिना हुने गर्दछ तपाईँको पक्षको हिसाबले। 98451-75-223 र 98056-75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष छलफल तपाईँले गर्न सक्नुहुन्छ। ग्रह दशा हेराएर, मुहूर्तहरू हेराएर किन काम गर्ने होइन? अब कसै कसैको मनमा यो पनि हुन सक्छ, ए यो हेराएर के हुन्छ र भन्ने पनि भन्नुहुन्छ कसै कसैले। त्यस्तो होइन। विशेष गरी चाहिँ यो प्रश्नहरू चाहिँ विशेष गरी ज्योतिषको मूल दर्शनसँग सम्बन्धित छ। गर्दछ हेराएर, मुहूर्त हेराएर किन काम गर्ने, त्यति गर्दा पनि मिहिनेत गरेर भइहाल्छ नि भन्नेमा पनि हुन्छ। यदि सबै ग्रह कुरा कर्मले मात्र हुने हो भने गर्दछ मुहूर्त किन हेर्ने, सनातन ज्योतिषको उत्तर भनेको चाहिँ यस्तो रहेको छ। के रहेको छ भन्दा कर्म नै प्रधान हो। शास्त्रले भन्दछ कर्म प्रधान विश्व रचिराखा, कर्म प्रधान विश्व रचिराखा भनिन्छ। मानिसले कर्म नगरी केवल ग्रह र भाग्यको भरमा बसेर सफलता पाउन सक्दैन। खेत नजति केवल मुहूर्त हेराई कुरेर अन्न फल्दैन पनि भनेको छ। फेरि सुन्छ है, ज्योतिष शास्त्रमा ग्रहलाई फल दिने अधिकारीको रूपमा मानिन्छ, तिनीहरू मूल कारण होइनन्। ग्रहले पूर्व कर्मको फल प्रकट गर्ने संयम संकेत पनि गर्दछ। उदाहरणका लागि चाहिँ घडीले 12 बजे भने समय बनाउँदैन, घडीले केवल देखाउने गर्दछ। घडीले 12 बजे भनेर समय बनाउँदैन, केवल देखाउने गर्दछ। तापक्रम र तापक्रम मापनले ज्वरो ल्याउँदैन, केवल ज्वरो भने छ भनेर देखाउँछ। जस्तै ज्वरो रहेको छ भने तपाईँले चाहिँ तापक्रम मापनले नाप्नुहुन्छ भने त्यसले ज्वरो ल्याउने होइन, छ भने देखाउने हो। अब किन मुहूर्त हेर्ने होइन भनेको चाहिँ किन शुभ साहित्य हेरेर काम गर्ने त? कर्म त जुनसुकै बेला पनि गर्न सकिन्छ, तर मुहूर्तले अनुकूल समय रोज्न मद्दत गर्दछ। कर्म त तपाईँले जुनसुकै बेला पनि गर्न सकिन्छ, तर मुहूर्तले अनुकूल समय राख्दछ। जस्तै उदाहरणको लागि चाहिँ किसानले बिउ वर्षाको समयमा रोप्छ, विशेष गरी डाक्टरले पनि शल्यक्रियाको समय निर्धारण गर्दछ। विशेष गरी चाहिँ काम त हुन्छ, तर अनुकूल समयले सफलता सहज बन्न सक्ने गर्दछ है। मुहूर्त हेराएर गर्नुभयो भने अथवा मुहूर्त नहेराई पनि गर्न सक्नुहुन्छ, तर मुहूर्त नहेराइकन गर्नुभयो भने काम त होला तर ढिलो हुन्छ, धेरै दुःख पाउनुहुन्छ। जस्तै विवाहको मुहूर्त नहेराइकन अथवा ग्रहचार नमिलाइकन तपाईँले विवाह गर्न खोज्नुभयो भने 5 वर्ष लाग्दा कोसिस गर्दा गर्दा, तर मुहूर्त राम्रो हेराएर कन्या वरको दुवैको मिलान गराएर तपाईँले चाहिँ ग्रहहरूमा सबै कुराहरू हेराएर गर्नुभयो भने जीवनसँग त्यो विवाह सफल हुने गर्दछ, नभए बीचमा त्यो विवाह चाहिँ छुट्न सक्छ। शास्त्रीय दृष्टान्तमा के भनेको छ भन्दा, भगवान श्रीराम स्वयं भगवान भएर पनि गुरु वशिष्ठले निर्धारण गरेको मुहूर्त अनुसार कार्य गर्ने परम्परा हामीले देखिन्छ। त्यसैले मुहूर्त हेर्नु भाग्यवाद होइन, शास्त्रीय अनुशासन हो। ज्योतिषको विशेष गरी वास्तविक उद्देश्य भनेको चाहिँ विशेष गरी ज्योतिषको उद्देश्य डर उत्पन्न गर्नु भने होइन, बरु के हो भन्दाखेरि समयको प्रकृति बुझ्नु हो, सावधानी अपनाउनु हो, उचित निर्णय लिनु हो, ईश्वरप्रति आस्था बढाउनु हो। विशेष गरी म अन्तिममा तपाईँलाई के भन्न चाहन्छु भने ज्योतिषमा एउटा प्रसिद्ध उक्ति छ, दशा कर्मानुसारिणी, अर्थात दशा पनि अत्यन्त कर्मकै पछि चल्ने गर्दछ। कस्तो कर्म गर्नुहुन्छ तपाईँले त्यस्तै कर्म अनुसार चल्ने गर्दछ। त्यही भएर हेराएर मात्रै अगाडि बढ्नु पर्छ, सजिलो हुन्छ। जस्तै तपाईँले कुनै पनि ठाउँमा तपाईँ जान खोजिराख्नु भएको छ, नयाँ ठाउँ छ भने कुनै व्यक्तिले त्यो ठाउँमा जाने बाटो पहिला नै हेरेर जानुभयो भने सिधै र सरल छिट्टो पुग्न सक्नुहुन्छ, नअल्मलिकन पुग्न सक्नुहुन्छ भने तपाईँ कहिले पनि जानुभएको छैन, कसैले बाटो देख्ने मान्छे छैनन् भने तपाईँ घरि कता जाने घरि कता जाने, गर्दा गर्दा पुग्नु त पुग्नु होला, तर कुनै व्यक्ति बाटो हेरेर जाने व्यक्ति चाहिँ एक दिन पुग्ने गर्दछन् भने तपाईँ 1 महिना लाग्न सक्छ। त्यस्तै तपाईँले पनि विशेष गरी चाहिँ हेराउनु पर्ने हुन्छ, सर्वप्रथम हेराउनुहोस्, त्यसपछि अगाडि बढ्नुहोस् तपाईँहरू चाहिँ, अनि छिट्टो फल हामीले प्राप्त हुनेछ। त्यसैले कर्म बिना मुहूर्त व्यर्थ हुन्छ, मुहूर्त बिना कर्म सम्भव छ विशेष गरी चाहिँ, तर राम्रो कर्म र राम्रो मुहूर्त दुवै मिल्दा कार्य अझ सहज सफल हुन सक्दछ। यसैले ग्रहदशा र मुहूर्तलाई भाग्य बदल्ने जादु नभई समयको मार्गदर्शकको रूपमा हामीले बुझ्न सकिन्छ। विशेष गरी ज्योतिषको सन्तुलित दृष्टिकोणको रूपमा पनि हामीले मान्न सकिन्छ। विशेष गरी चाहिँ विवाह गर्दा वर वधूको ग्रह यानि कि चिन्ह किन मिलाएर विवाह गरिन्छ, यो पनि धेरैले प्रश्न गर्नुहुन्छ। ए गुरु, मन मिल्यो भने भइहाल्यो नि, किन मिलाउनु पर्यो चिन्ह, हामी एक अर्कालाई माया गर्छौं पनि भन्नुहुन्छ आजभोलिको युवा पिँढीहरूले। विशेष गरी चाहिँ सनातन वैदिक परम्परामा विवाह गर्दा वर वधूको चिन्ह कुण्डली मिलाउने चरणको उद्देश्य केवल ग्रह मिल्यो कि मिलेन भनेर मात्र होइन, दाम्पत्य जीवनको दीर्घकालीन अनुकूलता हेर्नु हो। यो चाहिँ दीर्घकालीनसम्म राम्रो हुन्छ हुँदैन हेर्नु हो। यो चिना किन मिलाइन्छ भन्दा विवाह दुई व्यक्तिको मात्र होइन, दुई परिवारको पनि सम्बन्ध हो। त्यसैले प्राचीन ऋषिहरूले केही पक्षहरू पहिले अध्ययन गर्ने पद्धति विकास गर्नुभएको छ। स्वभाव मिल्छ कि मिल्दैन, मानसिक समझदारी कस्तो रहने सम्भावना रहेको छ, स्वास्थ्य र सन्तान सम्बन्धी योग कस्तो छ, आर्थिक र पारिवारिक जीवनमा कस्तो प्रभाव पर्न सक्छ, दाम्पत्य सुखको सम्भावना कस्तो रहेको छ, यी कुराको संकेत जन्म कुण्डलीबाट खोज्ने प्रयास ज्योतिषीले गर्नुहुन्छ। विशेष गरी अष्टकुल मिलान भनेको के हो भन्दा परम्परागत रूपमा 36 गुणको मिलान मानिन्छ, जसमा वर्ण, वश्य, तारा, योनि, ग्रह, मैत्री, गण, भकुट, नारी जस्ता पक्षहरू देखिन्छ। विशेष गरी उद्देश्य दुवैको जीवनशैली र मानसिकता कति मिल्ने गर्दछ भन्ने अनुमान पनि गर्नु हो। यो भनेको चाहिँ के ग्रह नमिल्ने विवाह सफल हुँदैन त भन्दा अनिवार्य रूपमा भने होइन, यो चाहिँ व्यवहारमा हेर्दा धेरै गुण मिलेका विवाह पनि असफल भएका छन्, कम गुण मिलेका विवाह पनि अत्यन्त सुखी भएर बसेका छन्। किनभने विवाहको सफलता केवल ग्रहको ग्रहले मात्रै निर्धारण गर्दैन। विशेष गरी महत्वपूर्ण कुराहरू भने के हुन्छ भन्दा चरित्र एउटा हुन्छ, तपाईँको श्रीमतीको चरित्र कस्तो छ, तपाईँको श्रीमानको चरित्र कस्तो छ, त्यसमा पनि भर पर्ने हुन्छ। आपसी सम्मान, विशेष गरी चाहिँ श्रीमतीले मात्रै सम्मान गर्ने, श्रीमानले सम्मानै नगर्ने भने पनि विवाह बिग्रिन सक्छ। सम्मान गर्नुपर्दछ, संवाद राम्रो र नरम भावले हुनुपर्दछ, जिम्मेवारी दुवैमा हुनुपर्दछ, सहनशीलता दुवैमा हुनुपर्दछ, परिवार प्रतिको दृष्टिकोण दुवैको राम्रो हुनुपर्छ। यिनले धेरै ठूलो भूमिका खेल्ने गर्छन्। त्यसो भए चिना मिलाउनुको अर्थ के हो त भन्न पनि सक्नुहुन्छ फेरि कसैले, म यो पनि भन्छु तपाईँहरूलाई चाहिँ, अब यो सबै कुरा मिल्ने आफै मिल्नुपर्छ भन्ने हो भने फेरि चिना चाहिँ किन मिलाउनुपर्छ त गुरुबा भनेर प्रश्न कसैले गर्न सक्नुहुन्छ। यसको विषयमा छोटो जानकारी म तपाईँलाई गराउँछु। ज्योतिष दृष्टिले चिना मिलाउनु भनेको भविष्य 100% बताउने होइन, सम्भावित अनुकूलता र चुनौतीहरूको पूर्व अध्ययन गर्ने प्रयास हो। यो चाहिँ जस्तै घर बनाउनु अघि जग्गाको परीक्षण गरिन्छ, तर परीक्षण राम्रो भयो भन्दैमा घर आफै राम्रो बन्दैन, निर्माण पनि राम्रो हुनुपर्दछ। जग्गा हेर्नुभयो, घरेलु हेर्नुभयो, राम्रो छ घरेलु या घर बनाउनु उपयुक्त छ भनेर हेर्नुभयो, तर जग्गा राम्रो छ भन्दैमा घर पनि राम्रै हुन्छ भन्ने हुँदैन। घरलाई बनाउने कारिगर कस्ता हुन्छन्, मिस्त्री कस्ता हुन्छन्, सामान कस्ता हुन्छ बलियो, त्यो हिसाबले थाहा हुन्छ। शास्त्रीय दृष्टिकोणमा चाहिँ वैदिक परम्पराले विवाहमा तीन कुराको विशेष महत्व रहेको छ, कुल र संस्कार, कस्तो खालको कुल संस्कारमा हुर्किएको छन् मान्छेहरू, स्वभाव र आचरण, स्वभाव र आचरण कस्तो रहेको छ, ज्योतिषीय अनुकूलता, ज्योतिषले के भन्छ त भन्ने विषय पनि विशेष भर पर्ने गर्दछ। यी मध्ये स्वभाव र आचरणलाई धेरै आचार्यहरूले ग्रह दशा भन्दा पनि महत्वपूर्ण मानेका छन्। निष्कर्ष के हो भन्दा चिना देखाउनुको उद्देश्य डर देखाउनु वा भाग्य बाग्नु होइन, स्वाभाविक रूपमा बुझ्नु हो, तर विवाह सफल बनाउने सबैभन्दा ठूलो ग्रह भनेको पति पत्नीको विश्वास, प्रेम, सम्मान र जिम्मेवारी नै हो। ज्योतिषले मार्गदर्शन दिन सक्छ, तर दाम्पत्य जीवनलाई सफल बनाउने काम अत्यन्त दुवै व्यक्तिको आचरण र कर्मले गर्ने हो। यो चाहिँ जस्तै राक्षस गुण भएका व्यक्तिले राक्षस गुणसँग विवाह गर्नु, देवगण भएका व्यक्तिले देवगणसँग विवाह गर्नु, मनुष्य गण भएका व्यक्तिले मनुष्य गण भएका व्यक्तिसँग विवाह गर्नु, किनकि यिनीहरूको स्वभाव एउटै हुन्छ। राक्षसको स्वभाव राक्षस नै हुन्छ, यानि कि चोरले होइन साथी पनि चोरको साथी पनि चोर नै हुन्छ भने ऋषिको साथी योगीको साथी योगी नै हुन्छन्, हो कि होइन? त्यसले गर्दाखेरि तपाईँले यसो हेर्नु भएको होला, बिजनेस गर्ने व्यक्तिहरूका साथीहरू धेरै साथीहरू बिजनेस गर्ने नै हुन्छन्। जस्तै टिचर हुनुहुन्छ, मास्टर कसैले पढाउनु गर्नु भएको छ पेसागत रूपमा भने त्यो व्यक्तिहरू त तपाईँको साथीहरू धेरै जस्ता टिचर नै हुने गर्दछ, बुझ्नुभयो? कसैको व्यक्तिहरूको तपाईँको चाहिँ विदेश जाने गर्नुहुन्छ भने उनीहरूको स्वभाव विदेशी व्यक्तिसँग धेरै हुन्छ, विदेश जाने व्यक्तिसँग धेरै हुन्छ, कस्तो छ, के छ, कुन ठाउँमा छौ, के गर्दैछौ, कस्तो काम छ, आमदानी कस्तो छ, यही कुरामा चर्चा बेसी हुन्छ। हो त्यस्तै राक्षसगण भएका व्यक्तिहरूको स्वभाव राक्षसगणसँग नै मिल्दछ, राक्षसगणले राक्षसगणसँग विवाह गर्ने, देवगणले देवगणसँग विवाह गर्ने, मनुष्यगणले मनुष्यगणसँग विवाह गर्ने। जस्तै नारी भनेको समान, एउटै नारी विवाह गर्नु हुँदैन, आद्य अन्त्य र मध्य नारी हुन्छन्, तिनवटा नारी हुने गर्दछ। आद्य नारीले आद्य नारीसँग विवाह गर्नु हुँदैन, मध्य नारीले मध्य नारीसँग विवाह गर्नु हुँदैन, अन्त्य नारीले अन्त नारीसँग विवाह गर्नु हुँदैन। बुझ्नुभयो नि, नारी भई नारी चाहिँ भिन्नता हुनु पर्दछ। जस्तै 36 गुणमा ओहो कस्तो 36 गुणै युक्त भागिरहेछन् यी नानी त भनिन्छ होइन। जस्तै 36 गुणमा तपाईँको कम्तीमा पनि 18 आयो भने विवाह गर्न पाइन्छ। जस्तै उदाहरणको लागि तपाईँले 36 नम्बरको चाहिँ 36 पूर्णाङ्कको इक्जाम दिनुभएको छ इक्जाममा, तर त्यसको चाहिँ नम्बर पास भनेको चाहिँ तपाईँको 18 नम्बर ल्यायो भने तपाईँ पास हुनुहुन्छ होइन। त्यस्तै गरी 18 माथि ल्याउनु भयो भने त झन् राम्रो भइहाल्यो, 25 माथि ल्याउनु भयो भने झन् राम्रो भइहाल्यो, तर ठिक्क पास हुने कि फेल हुने भन्ने कुराहरू हो। 36 पूर्णाङ्कमा 18 नम्बर ल्यायो भने पास हो, 17 नम्बर 16 नम्बर आयो भने तपाईँ विवाहमा फेल हुनुभयो, यो विवाह गर्दा हुँदैन। यस्तै माङ्गलिकको पनि छ, औँसीको पनि छ, विभिन्न प्रकारका कुराहरू हुन्छन्। मात्र गुण गण हेरेर मात्रै पनि हुँदैन, त्यही भएर विवाह गर्नु पूर्व हेराएर जुराएर विवाह गर्नु दुःख हुँदैन, सम्बन्ध बिग्रिँदैन। विवाह गरिसक्नु भएको छ, सम्बन्धमा अलिकति उताव चढाव आइरहेका छन् भने पनि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ, हेराउनको लागि के रहेको छ त, कसो कमजोर रहेको छ, कसो ग्रहले गर्दाखेरि यो सब भइरहेको छ भन्ने विषय पनि तपाईँले चर्चा पनि गर्न सक्नुहुन्छ। आज मैले एकादशीको प्रसङ्गमा जोडेर यताको पछि अलिकति जानकारी तपाईँलाई मैले गराएँ। यो कुराहरू सबैले बुझ्न जरुरी छ। दिनदिनै मैले ग्रहदशा मात्रै हेराएर हुँदैन, कसैको मनमा हुन सक्छ ग्रहदशा हेरेर के हुन्छ, के हो ग्रह भनेको के हो भन्ने कुराहरू पनि बुझाउन जरुरी पनि रहेको छ, तपाईँले पनि बुझाउन कोसिस गर्नुहोला। कार्यक्रम ज्योतिष वास्तुको वर्षसम्म हामी देखेर कार्यक्रममा तपाईँले मसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि चाहिँ कार्यक्रममा फोन गर्नुपर्ने हुन्छ, र मसँग प्रत्यक्ष रूपमा भौतिक भेट्न चाहनुहुन्छ, आएर कुरा गर्न चाहनुहुन्छ भने हाम्रो कार्यालयको ठेगाना भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि रहेको छ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
2: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
1: नियमानुसार कर तिरौं दण्ड जरिवाना हुनबाट बचौं आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं व्यवसायको सम्मान बढाऊ
2: समयमै कर तिरौं सभ्य नागरिकको परिचय दिऊं
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: यता नआवै बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
6: 3 दिन भयो
5: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
6: के हुनु नुवा सुन न उनी होइन कि सफा गरी भइहाल्यो नि
5: जेसुकै भन म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
6: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ म पहिलाको जस्तो छैन अहिले
7: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
5: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
8: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
9: नेपाल सरकार विज्ञापन बोर्ड
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
2: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
1: नियमानुसार कर तिरौं दण्ड जरिवाना हुनबाट बचौं आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं व्यवसायको सम्मान बढाऊ
2: समयमै कर तिरौं सभ्य नागरिकको परिचय दिऊ भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, खसरा, चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: मानव बेचबिखन तथा ओसार पसार जघाउने अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउला होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: माया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया देवी कन्या कलेज, भरतपुर 10, चितवन। सम्पर्क नम्बर 056-493-495।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

जानेछ यो समय हाते माल मेरो देहार मान्छ यहाँ मेरो देश नेपाल छ जहाँ मेरो देश नेपाल छ जहाँ।

0: सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा दिनु शर्माको नमस्कार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे शुरू हुने बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ। बैठकमा आज अर्थमन्त्री डाक्टर सोनी वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नको जवाब दिने कार्यसूची रहेको छ। अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक 2083 र राष्ट्रिय ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ। बैठकमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। नेपाल प्रहरीका पूर्व डीआईजी तथा सुरक्षा विज्ञ हेमन्त मल्लले दरबार हत्याकाण्डको अनुसन्धान गर्ने भनी वर्तमान सरकार र गृहमन्त्रीबाट आएका अभिव्यक्तिहरू राजनैतिक पूर्वाग्र प्रेरित भएको आशंका व्यक्त गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली पहसमा पत्रकार खेमबमसँग कुरा गर्दै उहाँले परिपक्व निर्णयको अभावमा सरकारप्रति संशय पैदा भएको बताउनुभयो। विज्ञ मल्लले सुदन गुरूङको घटना छानबिनका लागि गठित समितिलाई नाम मात्रको र चोख्याउने खेलको संज्ञा दिनुभयो। गृहमन्त्रीका पछिल्ला घृणापूर्ण र धम्कीपूर्ण अभिव्यक्तिहरूले समाजमा सकारात्मक नतिजा नदिने उहाँको तर्क छ। दरबार हत्याकाण्डको सन्दर्भमा फरेन्सिक जाँच र वस्तुनिष्ठ मुचुल्का जस्ता प्राविधिक प्रमाणको अभावमा अहिले 10 जना साक्षी राखे 10 वटै फरक कुरा आउने दावी उहाँले गर्नुभयो। पूर्वाग्रह रहित अनुसन्धानले इतिहासमा राम्रो छाप छाड्ने भए पनि गलत नियतले गरिने प्रचारले जनतामा भ्रम मात्र फैलाउने उहाँको चेतावनी छ। मल्लले सामाजिक सञ्जालको हल्लाले मात्र वास्तविक परिवर्तन नहुने र यसबाट जनतालाई केही दिन मात्र झुक्याउन सकिने पनि स्पष्ट पार्नु भएको छ। नवनियुक्त गृहमन्त्री सुदन गुरूङले आफ्नो दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेको दोस्रो दिन नै नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी निरीक्षक इन्स्पेक्टरहरूको सरुवा गरेका छन्। गृह मन्त्रालयको कमाण्ड सम्हाल्ने बित्तिकै चालिएको यो कदमलाई सुरक्षा प्रशासन र राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। कार्य सम्पादन र नयाँ ऊर्जाको खोजी सुरक्षा विज्ञहरूका अनुसार यो सरुवालाई संगठनभित्र जनशक्ति पुनर्व्यवस्थापन र कार्य सम्पादनको प्रभावकारिता बढ़ाउने प्रयासका रूपमा हेरिएको छ। लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेको अधिकारीहरूलाई जिम्मेवारी फेरबदल गर्दा कार्यस्थलमा नयाँ ऊर्जा थपिने र शान्ति सुरक्षा चुस्त बनाउन मदत पुग्ने अपेक्षा गरिएको छ। मन्त्री गुरूङले पदभार ग्रहण गर्दा व्यक्त गरेको सुशासन र विधिको शासन सुदृढ गर्ने प्रतिबद्धताकै कड़ीका रूपमा यसलाई सकारात्मक रूपमा विश्लेषण गरिएको छ भने अर्कोतर्फ मन्त्रालयमा हाजिर भएको दोस्रो दिनमै नीतिगत समीक्षा र कार्य सम्पादन मूल्याङ्कन नगरी हतारमा गरिएको निर्णयले संगठनमा राजनीतिक हस्तक्षेपको पुरानै प्रवृत्तिलाई निरन्तरता दिएको आशंका नियमित र प्रणालीगत भन्दा पनि फोहोर बढार्ने अर्थात स्वीपिङ शैलीमा गरिने यस्ता सरुवाले प्रहरी कर्मचारीहरूको मनोबल गिराउने र वृत्ति विकासको स्थापित मापदण्डलाई मिच्ने जोखिम रहने भएकाले संगठनभित्र व्यावसायिकता भन्दा पनि राजनीतिक नेतृत्वलाई खुशी पार्ने परिपाटी संस्थागत हुन सक्ने आलोचकहरूको तर्क छ। नेपाल प्रहरी प्रधान कार्यालयले संगठनको आवश्यकता कार्य सम्पादन मूल्याङ्कन जनशक्ति व्यवस्थापन तथा प्रशासनिक सन्तुलनलाई मध्यनजर गर्दै 509 जना प्रहरी निरीक्षकको सरुवा गरेको जनाएको छ। प्रहरी प्रधान कार्यालयद्वारा जारी सरुवा सूची अनुसार देशभरका विभिन्न प्रहरी कार्यालय जिल्ला प्रहरी परिषद इलाका प्रहरी कार्यालय तथा विशेष इकाईहरूमा कार्यरत निरीक्षकहरूको जिम्मेवारी हेरफेर गरिएको हो। यति ठूलो संख्यामा निरीक्षकहरूको सरुवा हुनु पछिल्लो समयकै महत्वपूर्ण प्रशासनिक निर्णय मध्ये एक मानिएको छ। प्रहरी प्रधान कार्यालयले सरुवा सूची सार्वजनिक गर्दै सम्बन्धित प्रहरी कर्मचारीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी नयाँ कार्यक्षेत्रमा जिम्मेवारी सम्हाल्न आग्रह गरिएको छ।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त किन्ने कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
1: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
2: आजै एसएक 123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: रौतहट प्रहरीले नेपाल भारत सीमावर्ती क्षेत्रमा विशेष अपरेशन सञ्चालन गर्दै 90 लाख रूपियाँ भन्दा बढ़ीको अवैध फर्सीको बिउ बरामद गरेको छ। बरामद सामग्री भारततर्फ अवैध रूपमा निकासी गर्न तयारी अवस्थामा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ 7:30 बजे बौद्धी माई नगरपालिका 7 बारका बंकुल टोल क्षेत्रमा छापा मारेको थियो। सीमावर्ती बाटो नजिक त्रिपालले ढाकेर लुकाई छिपाई राखिएको अवस्थामा उक्त ठूलो परिवारमा फर्सीको बिउ फेला पारिएको हो। उक्त फर्सीको बिउ नियन्त्रणमा लिने क्रममा केही स्थानीय व्यक्तिहरूले अवरोध गर्दै ढुंगामुढा समेत गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले 6 राउण्ड अस्त्र ग्यास प्रहार गरेको जनाएको छ। घटनाका क्रममा ढुंगामुढाबाट 3 जना स्थानीय र 3 जना प्रहरी कर्मचारी गरी कुल 6 जना सामान्य घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले बागमती र मधेस प्रदेश सहित 13 जिल्लामा जारी अधिवेशन स्थगित गरेको छ। अधिवेशनका क्रममा विभिन्न विवाद देखिएपछि ती स्थानमा निर्वाचन तथा नेतृत्व चयन प्रक्रिया स्थायी रूपमा रोकिएको हो। राष्ट्रपतिका केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार बागमती प्रदेशको अधिवेशन रद्द नभई केही समयका लागि स्थगन गरिएको हो। बागमती प्रदेशमा मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गरिने भएको छ। त्यस्तै करिब 400 जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गरिने राष्ट्रपतिले जनाएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख केसीका अनुसार प्राविधिक र व्यवस्थापकीय कार्य सम्पन्न हुन साथ स्थगित भएको अधिवेशन सुचारू हुनेछ। नवलपुरस्थित बौद्धघाट सुस्तापूर्वकको गैराकोट नगरपालिका 4 रानीताल स्थित काली गण्डकी करिडोर सड़क खण्डमा ट्रेन दुर्घटना हुँदा 6 जना घाइते भएका छन्। खैराती ढोडेनीबाट गैराकोट तर्फ जाँदै गरेको LU1K4437 नम्बरको क्रेन ओह्रालो सड़कमा ब्रेक फेल भई सड़कको बायाँ किनारको भित्तामा ठोकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ। सबै घाइतेलाई उपचारका लागि भरतपुर स्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ। ट्रेनमा छिटी पुगेको छ भने दुर्घटनाग्रस्त सवारी घटनास्थलमै रहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawanpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ।
3: गैंडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
4: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।

0: मिस तामाङ निरे नि सबै
1: तामाङहरू उसलाई त भरे म पटाउँछु
0: पत्तै हो
1: तपाईँ गर

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज।
1: प्रिय सहयोगदा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: Radio Sign 89.8 MHz.
1: Hey, Ganju, yahi jo ta?
2: Kyo ho dai?
1: भोलि तल त्यो गजुरी बिहेमा
2: बिहे
1: नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
2: ए हो र दाई, जानुपर्छ। तर दाई कसरी थाहा पाउनु यो कुरा
1: गोपी सूत्रबाट?
2: ए दाई।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 11 बज्यो इस्ट 11 एएम
1: चैते धानमा नेक ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
1: रोगको लागि अनुकूल मौसम
2: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
2: खेतमा पानी जमाइ राख्ने
1: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
2: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
2: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
1: नियमानुसार कर तिरौं दण्ड जरिवाना हुनबाट बचौं आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं व्यवसायको सम्मान बढाऊ
2: समयमै कर तिरौं सबै नागरिकको परिचय दिऊ
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
3: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
4: आमा मलाई दुध है
3: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै
5: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलसोक

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: Hola, ¿qué tal? ¿Cuánto salió en el... ¿Cuánto te lanzó anda?
1: आज गएर देउराली बस्ने हो अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
0: हो र
1: यसको हिँडाइले त चार दिन पनि पुगेन जमिन

कांग्रेसको क्रियाशील सदस्यता अध्यवाधि प्रक्रिया अन्तिम दिन सात बुझे खाकाले कता होइन विद्रोह निम्त्याएको नेता महतको दावी। काठमाडौँको मारिया हस्पिटलमा मेडिकल काउन्सिलको छड्के जाँच, तीन विदेशी चिकित्सक निलम्बन, अस्पताल सिलबन्दी। एक अर्ब बढ़ेको सिटी पुल मुआवजा विवादले अझ अधुरो, दोस्रो पटक पनि म्याद थप। निम्फोगी बैद्यनाथ जीप दुर्घटनामा इन्जिनियर सहित चालकको मृत्यु, लागु औषध दुर्व्यसन तीव्र, 19 देखि 45 उमेर समूह जोखिममा। खाड़ी क्षेत्रका अमेरिकी सैन्य अखण्डमा इरानको आक्रमण, स्ट्रेट अफ हर्मुज बन्दको घोषणा। विश्व बजारमा तेल आपूर्तिमा संकट, मध्य पूर्व अझ गहिरो संकटतर्फ धकेलिँदै गएको राष्ट्रसंघको चेतावनी। र फुटबलको महाकुम्भ फिफा विश्वकप आज मध्य रातिदेखि शुरू हुँदै उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने। मैत्रीपूर्ण खेलमा पोर्चुगलको जीत, रोनाल्डो गोलविहीन।

0: काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं अर्थमन्त्रीको प्रस्तुति सम्बन्धी खबरबाट। अर्थमन्त्री डाक्टर सोनी वादले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ। बिहिबार बिहान प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उहाँले यस्तो बताउनु भएको हो। आफूले नैतिकताको उच्च कडीमा उभिएर बनाएको छवि थमिल्याउन नियोजित रूपमा मानिस लागेका र बदनाम गर्ने प्रयास गरेको उहाँले जिकिर गर्नुभएको छ। 2 अर्ब होइन 2 रूपियाँ मात्र बेनिमानी गरेको प्रमाण दिनुहोस्, अर्थमन्त्री र राजनीति मात्र होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु उहाँले भन्नुभएको छ। यो नैतिकता अन्य कोही संसद वा राजनीति कर्मीहरूमा छ भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ। अर्थमन्त्री डाक्टर सोनी वादले आर्थिक विधेयकमा अनधिकृत रूपमा तलमाथि गरेको प्रमाणित भए आफू कटखरामा उभिन तयार रहेको स्पष्टीकरण दिनुभएको छ। उहाँले भन्नुभयो सार्वजनिक विधेयक तपाईँको हातमा परिसकेपछि एउटा पनि फुलिष्ठ र एउटा पनि कमा परिवर्तन गरिएको छ भने भन्नुहोस् म कटखरामा उभिन तयार छु उहाँले स्पष्टीकरण दिनुभएको छ। बजेटमा कर्काबार हेरफेर र भन्सारमा भइरहेको गम्भीर अनियमितताबारे प्रश्न उठाउँदै सांसदहरूले उच्च स्तरीय छानबिनको माग गरेका छन्। सांसद खुशबु ओलीले गाड़ीको सीट क्षमता हेरफेर गरी अरबौंको राजस्व चुहावट भइरहेको बताउँदै लेखा समितिले छुट्टै उपसमिति बनाएर छानबिन गर्न माग गर्नुभयो। अन्य सांसदहरूले पनि यस विषयमा उच्च स्तरीय छानबिन समिति बनाएर सत्य तथ्य बाहिर ल्याउन र राजस्व चुहावट रोक्न माग गरेका छन्। त्यसै गरी सांसद आर्यन राईले पनि उच्च स्तरीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो हाम्रो देश यस्तो भयो कि राज्यलाई इमान्दारितापूर्वक कर तिर्छु भन्दा पनि बिचौलिया र कर्मचारीलाई फुस खुवाउनु पर्ने अवस्था छ। राईले आक्रोश व्यक्त गर्नुभएको छ। त्यस्तै नेकपा एमालेका सांसद यज्ञबहादुर बोगटीले पनि सार्वजनिक लेखा समितिले छुट्टै उपसमिति बनाएर छानबिन गर्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको बैठक अहिले सारी छ। श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा बैठकमा बिहिबार पनि विरोध जनाएको छ। सभामुखले बैठक शुरू भएको घोषणा गरे लगत्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्ले कार्ड बोकेर उभिनु भएको थियो। त्यसपछि सभामुखले साम्पाङलाई बोल्न समय दिनु भएको थियो। उहाँले नेपालले भारतको सीमा मिचेको भनेर प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनु पर्ने माग गर्नुभएको छ। यसअघि बुधबार पनि बैठकमा बोल्न नदिएको हुने श्रम संस्कृतिका सांसदहरूले चर्को विरोध गरेका थिए। उनीहरूले बेल घेराउ गरेर लामो समय नाराबाजी गरेपछि सभामुखले बोल्नका लागि समय दिनु भएको थियो। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र शक्तिको टक्रावले पार्टीको भविष्य फेरि एकपटक भुवरीमा परेको छ। क्रियाशील सदस्यता अज्ञवादी गर्ने अन्तिम दिन आज केन्द्रदेखि जिल्ला तहसम्मको राजनीति एकाएक गर्माएको छ। यसैबीच पार्टीका प्रभावशाली नेता प्रकाश रण महतले नेतृत्वको कार्यशैलीप्रति कड़ा आक्रोश पोख्नु भएको छ। नेता महतले पार्टीभित्र ल्याइएको पछिल्लो 7 बुधे खाकाले एकताको सट्टा सिधै विद्रोह निम्त्याउने चेतावनी दिनुभएको छ। विधेयक प्रक्रिया मिचेर ल्याइएको खाकाले संगठनलाई मजबूत बनाउनुको साटो क्षण कमजोर पार्ने महत्वको दावी छ। सदस्यता नवीकरण र नयाँ वितरणको आज अन्तिम दिन भएकाले नेताहरू आफू निकट कार्यकर्ता व्यवस्थापन गर्न व्यस्त रहेका छन्। यही र सहयोग कसीका कारण पार्टीभित्र गुटगत विवाद उत्कर्षमा पुगेको छ। महत्वको यो गर्जन र संस्थापन इतर पक्षको असन्तुष्टिले कांग्रेसभित्र नयाँ राजनीतिक विद्रोहको संकेत गरेको छ, जसले पार्टीको आगामी महाधिवेशन र भविष्यलाई समेत अनिश्चित बनाइदिएको छ। काठमाडौँको बालुवाटार स्थित नारिया हस्पिटलमा नेपाल मेडिकल काउन्सिलले सिलबन्दी गरेको छ। काउन्सिलले गरेको स्थलगत अनुगमनका क्रममा उक्त अस्पताल आवश्यक अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी गैर कानूनी रूपमा संचालन भइरहेको पाइएको हो। अनुगमनका क्रममा अस्पतालले विदेशी चिकित्सकहरू मार्फत अवैध रूपमा बिरामीको स्वास्थ्य परीक्षण गराइरहेको भेटिएपछि काउन्सिलले उक्त कड़ा कानूनी कार्यवाही अगाडि बढ़ाएको हो। काउन्सिलले आज एक सूचना जारी गर्दै यो विषयमा जानकारी गराएको छ। घटना सार्वजनिक काउन्सिलले चिकित्सा अभ्यासमा संलग्न 3 जना चिनिया चिकित्सकहरूको अस्थायी दर्ता तत्कालका लागि निलम्बन गरेको छ। साथै सो अवैध संस्थाको बोर्डमा नाम राखी आचार संहिता उल्लंघन गर्ने नेपाली चिकित्सकहरूलाई समेत 3 दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। उक्त अस्पताललाई भौतिक रूपमा बन्द गर्न र संचालकहरूमाथि कार्यवाही अगाडि बढ़ाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर काठमाण्डुमा पत्रचार गरिसकिएको छ भने भिसा शर्त विपरीत कार्य गर्ने विदेशी नागरिकहरूको गैर पर्यटकीय भिसा र श्रम इच्छा खारेजीका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा विस्तृत प्रतिवेदन पठाइएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: भरायो, बाबुसँग पनि गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवीन बैंकमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नवीन बैंकमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखराको पृथ्वी चोक स्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याप थप गरिएको छ। मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्ड अन्तर्गत निर्माणाधीन यस पुलको म्याप विक्रमसम्म 2083 फागुन 21 गतिसम्म पुर्याइएको हो। सेतीको हालको पुलको अपस्ट्रीम र डाउन स्ट्रीम 190 मिटरका दुईवटा पक्की पुल 1 अर्ब 7 करोड़ लागतमा निर्माण गर्नका लागि विक्रमसम्म 2079 भदौ 26 गते ठेक्का सम्झौता गरिएको थियो। हालसम्म पुलको 61% हाराहारीमा भौतिक प्रगति भएको मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्ण बहादुर कुवरले बताउनुभयो। उहाँका अनुसार अब निर्माण कार्यका लागि कुनै अवरोध नभएकाले निर्माण कम्पनीले तीव्रताका साथ काम गरेर तोकिएको म्यादभित्र सम्पन्न हुनेछ। मकवानपुरको भीमदेवी गाउँपालिका 8 बैदमार स्थित द्वितीय सड़कमा गई राती पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियर सहित सवारी चालकको मृत्यु भएको छ। काठमाण्डु दक्षिणकालीबाट करिब 35 किलोमिटर दक्षिण मकवानपुरको मानाडु हाइड्रो पावरबाट इपातर्फ जारी गरेको सवारी दुर्घटना हुँदा निजगढ़ काठमाण्डु द्रुत मार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र सवारी चालक बुधराज बुढाथोकीको निधन भएको हो। जीप अनियन्त्रित भई सड़कबाट करिब 100 फीट तल खस्दा त्यसमा सवार 12 जिल्ला पश्चौता नगरपालिका 7 इन्जिनियर यादव र सिन्धुली जिल्ला कमलामाई नगरपालिका 9 चालक बुढाथोकीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार जीप दुर्घटना भएको जानकारी पाउन साथ निजगढ़ काठमाण्डु द्रुत मार्गको बेस क्याम्पमा खटिएका नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि हेटौडा अस्पताल पुर्याएकोमा चिकित्सकले दुवैजनाको मृत्युको घोषणा गरेको हो। नेपालमा लागू औषधको दुर्व्यसन र कारोबार जटिल बन्द गएको अवस्थामा लागू औषध नियन्त्रण ब्यूरोले सीमित स्रोत साधनका बावजूद आफ्नो सक्रियता बढ़ाएको छ। पछिल्लो सर्वेक्षण अनुसार नेपालमा लागू औषध दुर्व्यसनको संख्यामा वृद्धि भइरहेको छ। विशेष गरी 19 45 वर्ष उमेर समूहका व्यक्तिहरू यसको चपेटामा बढ़ी परेका छन्। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कारागारहरूमा समेत लागू औषध सम्बन्धी मुद्दाका कैदी बन्दीको चाप उच्च रहेको बताउनुभयो। बिहिबार बिहान सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले तराईदेखि हिमालसम्म यो समस्या फैलिएको बताउनुभयो। आर्थिक वर्ष 2080-81 ब्यूरोले 814 मुद्दा दर्ता गरेको थियो भने आर्थिक वर्ष 2081-82 यो संख्या बढ़ेर 1132 पुगेको थियो। चालू आर्थिक वर्षमा हालसम्म 837 मुद्दा दर्ता भएका छन्। पक्राउ पर्नेमा नेपाली नागरिकको संख्या केही घटेको देखिए पनि विदेशी नागरिकको संलग्नता भने बढ़दो छ। गत वर्ष 177 जना विदेशी नागरिक पक्राउ परेकोमा यस वर्ष 160 पुरूष र 14 महिला गरी 174 जना पक्राउ परिसकेका छन्। ब्यूरोले गाँजा चरेस हेरोइन अफिम र कोकिन समेत ठूलो परिमाणमा बरामद गर्दै आएको छ। दक्षिण अमेरिकी मुलुकबाट नेपाल हुँदै अनियन्त्रण लैजाने गरिएको कोकिन नियन्त्रणमा प्रहरीले विशेष सफलता प्राप्त गरेको छ। हालै पेटभित्र लुकाएर लागू औषध ल्याउने एक सेनेगाली नागरिकलाई पक्राउ गरी 60 ट्याब्लेट बरामद गरिएको तथा 56,200 ट्याब्लेट अन्य लागू औषध समेत बरामद भएको जानकारी दिएको छ। हामीसँग खबर अझै नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं आईएमई गरौं
2: अब विदेशका खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कड़ा प्रहार गर्ने चेतावनी दिए लगत्तै अमेरिका र इरान बीचको सैन्य तनाव उत्कर्षमा पुगेको छ अमेरिकाले लगातार दोस्रो दिन इरानमाथि हवाई आक्रमण गरेपछि प्रतिशत स्वरूप इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको छ अमेरिकी सेन्ट्रल कमाण्डले इरानले युद्ध अन्त्यका लागि सम्झौता गर्न धेरै ढिलाइ गरेको ट्रम्पको भनाएपछि रातभर दोस्रो दिन पनि आफ्नो
3: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
4: चैते धानमा नेक ब्लास्टको समस्या
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
4: रोगको लागि अनुकूल मौसम
5: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2 हरदीनाथ 1 हुमल 2 हुमल 5 हुमल 6 र हुमल 7 लगाउने
5: खेतमा पानी जमाइराख्ने
4: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
5: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
5: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
4: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं व्यवसायको सम्मान बढाऊ
5: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ
4: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
6: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
7: आमा मलाई दुध है
6: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
8: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
6: कहाँबाट ल्याउनुहुन्छ यो सबै
8: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलसोक

0: सान्त्वना टोलीलाई
1: सहभागी
0: समूहलाई।

0: युवाहरू उठेर पछाडि छरिदिनुहोस् न, त्यहाँ म्याट फाप्न पर्यो कि अगाडि आमाहरू पछाडिबाट कुर्सी मिलाइदिनुहोस् त। ल त्यहाँ गएको भक्तहरूले कुर्सीमा पछाडि, अब उहाँहरू यहाँबाट अनुरोधलाई मान्नु भएन, हजुरहरूले नै कुर्सी उठाएर पछाडि पछाडि सारिदिनु होला। यो हाम्रो बाध्यता हो, कसैलाई दुःख दिने हाम्रो नियत होइन। यहाँ यो हामी सबैको कार्यक्रम भएको हुँदा यो आँगन, यो मञ्च हामी सबको साझा मञ्च हो, सबैलाई यथोचित सम्मान पुगोस्। भएन भने यता यो घाँस, अब यो म्याटले पनि पुगेन भने यता घाँसमा आएर आरामले बस्नु होला। भगवानले नै बनाएको कम्बल छ, चिसो छैन, हिलो छैन, माथिबाट बर्सात पनि भएको छैन, अत्यन्तै राम्रो वातावरण छ। एकपटक जोरदार ताली बजाएर ल, लगभग दुई तीन चारवटा म्याटहरू पार पार ओछ्याउनु भएको छ। अब भने म पुनः फटाफट एकदमै सूत्रात्मक रूपमा कार्यक्रमलाई अगाडि बढाइदिनको लागि हाम्रा आदरणीय श्री अर्जुन सापकोटाजीलाई हार्दिक अनुरोध गरे। ओम
1: बोल भक्त वसल भगवानको। छिटो भन्दा छिटो हजुरहरू उत्तम तयारी अवस्थामा रहनुहोला। यहाँ हाम्रो भजन टोली रुद्राक्ष भजन समूह उत्तम तयारी अवस्थामा हुनुहुन्छ, हजुरहरू बसिदिइहाल्नुहोस्। यता दायाँतर्फ धेरै भक्तहरू हुनुहुन्छ, हजुरहरू पनि जहाँ जहाँ सम्भव छ त्यहाँ बसिदिनुहोला। हाम्रो सृजना अर्याल दिदीलाई पनि देखिरहेको छु, निरन्तर रूपमा खटिरहनु भएको छ, अहिले बालिकाहरूलाई त्यहाँ जलपान गराउँदै हुनुहुन्छ। दिदी निरन्तर रूपमा लागिरहनु भएको छ। धेरै व्यक्तित्वहरू, सम्मानित व्यक्तित्वहरू यहाँ हुनुहुन्छ, म सबैजनाको नाम लिन सकिनँ होला। हजुरहरू छिटोभन्दा छिटो शान्तपूर्वक भजनलाई महसुस गरिदिनु होला। कोही नाच्नु होला, कोहीले ताली बजाउनु होला। ताली सबैले बजाउँदाखेरि अझ एक्सर्साइज पनि हुन्छ है, यो रक्त सञ्चार कहिले काहीँ एकै ठाउँमा बसेको हुन्छ। एकचोटि दुवै हात माथि लगेर यसरी ऊ गराउँ त, हो यसरी ओम भन्दै गरौँ।

एकचोटि आँखा बन्द गर्नु, सबैले शान्त भएर आफूले स्वर निकाल्यो भने पाप लाग्छ। एकछिन शान्त है। जय होस् गौ माताको, जय जय गोराख, जय जय काली, जय होस्। अबको क्रममा रुद्राक्ष भजन समूह भरतपुर नौबाट तम तयारी अवस्थामा हुनुहुन्छ, उहाँहरूलाई एकचोटि यहाँले तालीले सम्मान गरिदिनु होला, ऊर्जा थपिदिनु होला। जय होस्, आफ्नो भजन प्रस्तुत गरिदिनु होला। जय होस्।

नमो नारायण। हामी रुद्राक्ष भजन समूह भरतपुर नौबाट हाम्रो कार्यक्रमलाई सुरु गर्ने अनुमति माग्छौँ।

साथी हो गर्नु भने जिन्दगी भर रिग्रेट गर्नेछु. माउन्टेन ड्यू डरको अगाडि जित.

0: महायज्ञको, गौ माताको, ब्रह्मलिङ गुरु महाराजको, देवधार धामको, सत्य सनातन वैदिक धर्मको, नेपाल आमाको, हरि ओम तत्सत, हरि ओम तत्सत, हरि ओम तत्सत,
1: जय होस्, हरि ओम बोल भक्तवत्सल भगवानको, जय होस्। यतिखेर रुद्राक्ष भजन समूह भरतपुर नौबाट आफ्नो प्रस्तुति दिनुभयो, खै त ताली कस्तो लाग्यो? सबैको राम्रो छ, तर निर्णायकजीहरूले निहालिरहनु भएको छ। हामीले एउटाको मात्रै राम्रो लाग्यो भन्दाखेरि फेरि अन्याय हुन्छ। सबैजनाको राम्रो छ, मैले त सबैलाई प्रथम मनाउनु पर्छ भन्छु, तर के हो के हो निर्णायकजीहरूले? मधुसूदन दाजु उताबाट हाँसिरहनु भएको छ, हामीलाई थाहा छ को को फर्स्ट हुन्छ को सेकेन्ड हुन्छ भन्दै हुन्छ। यता हिरालाल दाजु हुनुहुन्छ, मैले भनेर हुने भए त मैले सबैजनालाई प्रथम बनाइदिनुहोस् भन्छु है, हुन्छ कि नै? खै त नि ताली, जय जय गोरख, जय जय काली, जय होस्, जय होस्। पक्कै पनि हामीले धेरैचोटि भनेका छौँ, यता दायाँतर्फ धेरै भक्तहरू उभिनु भएको छ, यहाँ सचिवालयको लागि रसिद काटिरहनु भएको छ, त्यहाँ हजुरहरूले पछाडिबाट चेक दिँदाखेरि दान गर्न खोज्ने भक्तहरूले पाउनु भएको छैन, धेरै गुनासो हामीले खेप्नु परेको छ। हजुरहरूले कृपया त्यसलाई बुझिदिनुहोला, जहाँ जहाँ जसरी सम्भव छ यहाँहरू त्यसरी बसिदिनुहोला। आजको भजन प्रतियोगिताका सहभागीहरू यति नै हुनुहुन्थ्यो, तीनवटा टिमहरू आउन पाउनु भएन। हामीले हिजोसम्म 24 टिमलाई फाइनलमा लगेका छौँ, आज कतिवटा टिम फाइनलमा जानुहुनेछ? टोटल हामीसँग 63 टिमले भाग लिइसक्नु भएको छ, 78 टिमले चाहिँ हामीलाई नाम टिपाउनु भएको थियो भने कति टिम आउन सक्नु भएन, कसैलाई केही अकस्मात घटना परे होला, कसैको ग्रुप पुगेन होला, कसैलाई थोरै अप्ठ्यारै महसुस भयो होला, किनकि धेरै राम्रो गाए अब हामी त पछि पर्छौँ भनेर जो आउनु भएन उहाँहरूलाई पछुतो नै लाग्नेछ। गौ माताको जय होस्। यो मैले फेरि पनि भने, यता दायाँतर्फ कृपया थोरै साइडमा बसिदिनुहोला, धेरै भक्तहरूले त्यहाँ छेकियो भनेर भनिरहनु भएको छ। हजुरहरू जहाँ जहाँ जसरी सम्भव छ त्यहाँ त्यसरी बसिदिनुहोला। जय हो हरि। कहिले शिशु बने म कहिले तरुण, आज बुढो भइसके मैले दुःख गरेर साँचे।

क्रिया हो कि होइन? छोरा जति सबै बुहारीका हुन्छन् त्यस्तो फेरि यहाँ चितवनमा छैन, अन्त अन्त भनेको त्यस्तो। छोरी जति सबै ज्वाइँका हुन्छन् त्यो पनि यहाँ चितवनमा छैन, अन्त अन्त त्यस्ता हुन्छन्। बुवा आमालाई खेला गर्ने अन्त अन्त हुन्छन्, यहाँ त त्यस्तो छैन। अझ कोटी होममा आउने भक्तहरू त असाध्यै सज्जन, असाध्यै असाध्यै दयालु। आफ्नो लागि आफैले ताली बजाइदिनुहोस्। हे हरि, कालो कपाल फुलेर सेतै भइसक्यो, हे मेरो दाई भानु दाई, कालो कपाल फुलेर।

एकचोटि सबै हात माथि लागेर हे भगवान् हामीले हजुर रूपमा हामीले धेरै मन लगाउन सकेनौ, आज बल्ल बल्ल पाएका छौँ यो क्षेत्र हजुर, हामीलाई धन्य बनाइदिनुहोस् प्रभु, हामीले कुनै नजानेर गल्ती गरेका रहेछौँ माफ गरिदिनुहोस् हे भगवान्, हजुरकै चरणमा छ यो दास भगवान्। जय माता जय।

दुवै हात माथि लगेर ताली बजाउँदै यसरी दाया यसरी बाया आँखा बन्द गरेर घुमाउँ हे प्रभु।

0: हो कि होइन? कर्मण्येवाधिकार अस्ति माफले सुख दाचन, जे हामीलाई जे भोग्नु छ हामी राम्रो कर्म गर्दै जाउँ, जे भोग्नु छ त्यो गीतामा लेखेकै छ, पक्कै त्यही हुनेछ। बोल भक्त भगवानको जय होस्। यति भन्दै अब आज निर्णायकज्यूहरूले अब आजको प्रतियोगिता यही अन्त्य भएको छ। हाम्रो निर्णायकज्यूहरूले पक्कै निर्णय सुनाउनु हुनेछ। सबैजना यो पर्सीको फाइनलमा आउनुहोला। सहभागी सबै टिमलाई हामी प्रमाण पत्र दिनेछौँ। एउटा टिमलाई एउटा खैजडी पनि छ, पुरस्कार आफ्नो ठाउँमा छ। तर पुरस्कार जे जति भए पनि, अर्थ जति भए पनि, तर हजुरहरू उत्साह तरिकाले यहाँ उपस्थित हुनुभयो, हजुरहरूप्रति एकदमै ऋणी छु। म भजन प्रतियोगिताको संयोजकमा रहेर 78 टिमलाई मैले सहभागी बनाउने प्रयत्न गरेँ। मलाई साथ दिनुहुने हजुरहरूप्रति विशेष आफ्नो लागि आफै ताली बजाइदिनुहोस् न। हजुरहरू आउनुहुन्थेन भने यो कार्यक्रम पनि सफल हुन्थेन। हजुरहरूको यो महत्वपूर्ण समयको लागि म एकदमै ऋणी छु। म हजुरहरूको चरण कमलमा दण्डवत गर्दछु। जय होस्, राधे राधे भन्दै विदा हुन्छु। आगामी कार्यक्रमहरू सञ्चालन गरिदिनको लागि श्रद्धेय हिरालाल खण्डेल गुरुदेवको लागि एकचोटि कर कमलबाट सम्मान गरिदिनु होला। जय होस्।
1: राधा सर्वेश्वर भगवान को, हरि हर भगवान को। उपस्थित समस्त श्रद्धालु भक्त सज्जन वृंद को, सबै का कुल पितृहरू को, सबै का शाखा संततिहरू को, सबै का गुरु परम्पराहरू को, सबै का इष्टदेवहरू को, आज को आनंद को। ओम हर हर हर हर महादेव शंभो। ओम जय श्री राधे श्याम। आदरणीय सज्जन वृंद, एकपटक म हर हर महादेव भन्छु। हजुरहरूले जय शिव शंकर भन्नुहोस्। यो आवाज विश्वले सुन्नेछ। हर हर महादेव, हर हर महादेव, हर हर महादेव, जय शिव शंकर, जय शिव शंकर, हर हर महादेव, जय शिव शंकर, जय जय काली, जय जय गोरख, जय जय काली, जय जय काली, जय जय काली, जय जय गोरख, जय जय गोरख। बागेश्वरी माता को, आदि प्रयाग देवघाट धाम को, गो माता को, राष्ट्रगुरु योगी नर हरिनाथ द्वारा संकल्पित 130 कोटी होम को। ल अब यस कार्यक्रममा उपस्थित हुनुभएका सबै सबै आदरणीय श्रद्धालुहरूलाई म पुनः चरण कमलमा कोटी कोटी नमन गर्दछु। ल हेर्नुहोस्, गायिका बाक्सर हेर्न मिल्नेले हेर्नुहोस्, उता बसेको नउठ्नुहोस्। यहाँबाट लीला देखाउनु भएको छ, उता गायिका साना साना साना साना 35-40 साना साना साना काखमा राखेर आफ्नै बाल बालिकालाई जस्तै माया गरौ जस्ता बाल नाचेका छन् त्यहाँ। गाईको नजिक नजानु होला है, फेरि आशीर्वाद दिनु होला बेसरी। मेरो बच्चा लगिदिन आयो भनेर त्यस्तो भरम पर्दो रहेछ। ल अब हजुरहरू उठिसकेपछि एक एक पाइला अगाडि सरेर ठाउँ व्यवस्थित गरेर बसिदिनु होला। ल बसौ, अहिले यही हनुमानजी महाराज आउँछन्, झाँकी देखाउन बस्नुहोस् बस्नुहोस्। ल गौ माताको, गौ माताको, गौ माताको, कोटिओम महायज्ञको, शिव श्री शिव गोरक्षनाथको, श्री शिव गोरक्षनाथको। ल अब बसौँ, ल भाइ एक सेकेन्डमा बसौँ त, बस्नु कति ढिला लाग्छ, थर्च बसिहाल्नु त भनी पासो भयो। ए आमा बिचमा, ए आमाहरू बीचमा उठेर सल्लाह गर्ने भक्तहरू, ल न बसौ, यता यता यता बस्नु न, हजुरहरू बसिदिनुहोस् त कृपया। अनि यहाँ सचिवालयमा बस्नुभएको हाम्रा मित्रहरू कहाँ जानुभयो? आज भिड धेरै देखेर सचिवालयमा पनि डराउनु भयो जस्तो छ। नडराउनुहोस्, यहाँ भक्तहरूले खोजिराख्नु भएको छ, बरु भित्र हटिएन भने बाहिर एक ठाउँमा बसिदिनुहोस्, सबैको दृष्टि पर्ने गरी सचिवालय बन्द नगरिदिनु होला, म हार्दिक अनुरोध गर्दछु। ए ल, यहाँ पानीको नजिक जहाँ प्रसाद छ त्यही छ सचिवालय, अघि यहाँ अगाडि आउनु भएको थियो खोज्न, सचिवालय त्यहाँ पानीको नजिकै छ, जानु होला। ठेली ल्याइदिनु होला कृपया सचिवालय भित्रबाट। सचिवालय व्यवस्थापनमा खट्नुभएका मित्रहरू हजुरहरू कहाँ हुनुहुन्छ? ठेली सकिएको छ, यस्तो कुरा माइकबाट भन्नु नपर्ने हो मेरो आदरणीय बन्धु, किनकि यो भक्तहरू धेरै आएर आशीर्वाद दिनुभएको छ, भक्तहरूको आशीर्वाद।

अब मैले हजुरहरूले जो आज अहिले आज बिहानदेखि यता आएर यहाँ जे जति यसलाई दान के भनौ, दान पनि होइन, पूजालाई परिणाममा पुर्याउनको लागि जे सकेका छौ, जति सकेका छौ, जुन भावले सकेका छौ, त्यसको लागि एउटा प्रसाद स्वरूप, सम्मानको अन्य कुनै प्रपञ्च छैन, मात्र एउटा रुद्राक्ष प्रसाद स्वरूप हामीले यहाँबाट प्रदान गर्नेछौ। हजुरहरूले जति यहाँ अर्पण गर्नुभएको छ यसको सयौं गुणा हजारौं गुणा कुनै न कुनै रूपमा परब्रह्म परमात्माले हामीलाई उपलब्ध गराउनेछ। कसैका छोराछोरीले स्कलरसिपमा नाम निकाल्लान्, कहीं वर्षौं डुबेको रकम उड्छ, पत्याउनुस् नपत्याउनुस् हाम्रो कुरा हो, तर जति दिएका छौ नि यसको सयौं गुणा हामीलाई प्राप्त हुन्छ। अब अहिले धेरै समय नलिकन अक्कल बहादुर लामिछाने जुटपानी कालिका साथबाट 25,000 प्रदान गर्नुभएको छ। आदरणीय समाजसेवी, धर्मप्रेमी, अत्यन्तै त्यागमूर्ति अक्कल बहादुर लामिछानेजी यहाँ हुनुहुन्छ, कृपया मञ्चमा आइदिनु होला। उहाँको प्रतिनिधि आउनु भए पनि हुन्छ, मलाई कुरिरहने समय छैन, म क्षमा याचना गर्दै अगाडि बढे। अनि मनोज भाइ तपाईँ आउनु। अनि यो बाटोमा थोरै भिड भयो, मैले कसरी बुझाउन सकेको छैन। हजुरहरू बाटोमा उभिँदाखेरि पुरै व्यवस्था अव्यवस्थित भयो, त्यसकारण बाटोमा नउभिदिनु हुनको लागि म आमाहरूलाई अनुरोध गरे। अब हामीले ल दिव्य ज्योति महिला समूह भरतपुर 4 यज्ञपुरीबाट 15,215 प्रदान गर्नुभएको छ। जोरदार ताली, जोरदार ताली। अब हाम्रो अध्यक्षजी जो हुनुहुन्छ और अरू समूहलाई ल्याउने फोटो खिचाउने यहाँ त्यो व्यवस्था नै हामीले गर्न सकेनौ, क्षमा माग्दै फोटो आफ्नो किसिमले स्वतन्त्र रूपले अलि पछि भिड कम भएपछि खिच्नु होला। अहिले भने अध्यक्षजी आएर रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गरे। दिव्य ज्योति महिला समूह भरतपुर 4 यज्ञपुरी 15,215। मेलमिलाप टोल आमा समूह सन्तोषी भण्डारी एवं मेनुका श्रेष्ठ भरतपुर 2 क्षेत्रपुरबाट 14,236 प्रदान गर्नुभएको छ। ताली बजाएर स्वागत गरौं मेलमिलाप टोल आमा समूह। यहाँबाट उद्घोष गरिएका रसिदहरू आएर रुद्राक्ष लिनुहोला, हजुरहरूको हातमा रसिद छ भने लिएर आउनुहोला, हामी फटाफट गर्नेछौ। अनि अन्य परिचय यतिखेर नगरिदिनु होला, रुद्राक्ष लिएर फट्ट गइदिनु हुनको लागि पनि म अनुरोध गर्दछु। कस्तो छुचो मान्छे रहेछ भनेर नभन्नु होला, व्यवस्थापनमा यहाँ म अप्ठ्यारो हुनुपर्ने अवस्था छ। एकजना आइदिनु होला माथि, पछि फोटो यहाँ सक्नुहुन्छ भने फटाफट अगाडि ब्यासजीको पनि आउने गरी छिटो गरिदिनु होला। लाल बहादुर अन्य परिचय यतिखेर नगरिदिनु होला, रुद्राक्ष लिएर फट्ट गइदिनु हुनको लागि पनि म अनुरोध गर्दछु। कस्तो छुचो मान्छे रहेछ भनेर नभन्नु होला, व्यवस्थापनमा यहाँ म अप्ठ्यारो हुनुपर्ने।

गोपाल राधिका रिजाल बेलचोक नौगरे 1115 हाम्रो सिलवाल दादा महाप्रसाद सिलवाल दादा एकैछिन त्यहाँ सचिवालयमा एकजना चाहियो लेख्नको लागि भ्याइएन भन्ने कुरा भयो हाम्रो हरिप्रसाद पन्त वडा नम्बर 9 आएर हाम्रो सचिवालयमा सहयोग गर्नको लागि आउँदै हुनुहुन्छ ठेली कृपया सचिवालयले ल्याएर व्यवस्था गरिदिनु होला गंगा अधिकारी माधव अधिकारी बेलचोक 3 1125 लक्ष्मी सुवेदीज्यू सचिवालयमा आइदिनु होला लक्ष्मी सुवेदीज्यू नापिनु होला यस्तै हो भक्तहरू आउनु भएको छ यो त मेला हो बिल्कुल नापिनु होला ख्यामनारायण ढकाल गैंडाकोट 2 1155 ख्यामनारायण ढकालजी देवी कणेल भनपा 4 लङ्को 1155 छत्रबहादुर सीता खत्री भरतपुर 2 आपटारी 1505 कृष्ण प्रसाद लम्साल भरतपुर 5 1005 ए मेरी आमाहरू नआपिनुहोस् त तपाईँको नाम ठ्याक्क म अन्तर्यामी होइन फ्याक्ट सुगालाई यहाँ बिचबाट निकाल्ने पढ्दै जान्छु आउँछ हजुरको नाम है नआपिनु ल लीलावती पाठक भरतपुर 5 1010 लीलावती पाठक आयो नि ल ल जानु रुद्राक्ष लिनुहोस् दण्डपानी अधिकारी भरतपुर 11 भोजार 1300 दण्डपानी अधिकारीजी ल यहाँ दुवैजनाले आफ्नो नाम भन्नु होला फटाफट लक्ष्मी देवी लक्ष्मी देवी सिक्देल भरतपुर 2 1155 लक्ष्मी देवी सिक्देल नाम भन्नुहोस् है सञ्चिता सिक्देल श्रेष्ठ भरतपुर 2 1005 नाम कृपया सचिवालयमा नातिकन यहाँ सुल्पे लेख्नुपर्नेमा सिक्देल भएछ नातिनु होला बरु 10 मिनट ढिला होस् नातिनु होला थरै फेरिदिनु भएन सञ्चिता सिक्देल सुल्पे सञ्चिता सुल्पे श्रेष्ठ एघार सय पाँच प्रेम बहादुर राणाबाट भरतपुर 10 1115 प्रेम बहादुर राणाबाट इन्दिरा घिमिरे भरतपुर संगम टोलबाट 2100 श्री प्रसाद एवं इन्दिरा लामिछाने भरतपुर 7 1005 धर्मानन्द पौडेल टिकादेवी पौडेल गैंडाकोट 1 2000 धर्मानन्द पौडेलजी रचना आचार्य भरतपुर 14 पकडीबाट 1115 रचना आचार्यजी ल अन्य सम्मानका हाम्रो आदरणीय अक्कल बहादुरजी वरिष्ठ समाजसेवी त्यागमूर्ति यस कार्यक्रमलाई के गर्नुपर्छ कसो गर्नुपर्छ म छु है अहिले यो पूजा खर्च मात्रै हो भनेर 25,000 प्रदान गर्नुभएको छ परमादरणीय अक्कल बहादुरजीलाई म हार्दिकताको साथमा मञ्चमा आमन्त्रण गर्दछु अक्कल बहादुरजी ल मनोज हजुर आफ्नो ड्युटीमा जानु त्यो चिटहरू हाम्रो मधुसूदन गुरुदेवलाई दिनु अनि एउटा झम्के नाच्ने खाले भजन दिवाकरजी एउटा दिव्य भजन अहिलेसम्म सम्मान गर्नुभएको पनि नाच्नु होला अन्य नाच्ने इच्छा भएका पनि नाच्नु होला लक्ष्मी देवी पौडेल भरतपुर 10 पवित्र टोलबाट पनि सहयोग गर्नुभएको छ आएर व्यासजीका हातबाट फूल लिनुहोला ल नाम लिए जतिका सबै आउनुहोला।

कृष्ण कुमारी अधिकारी भरतपुर 2115 कृष्ण कुमारी अधिकारीज्यू रसिद लिनुभएको रुद्राक्ष लिन इच्छा भएका सबै दाताहरू छिटो छिटो आउनुहोला है. कमल प्रसाद एवं प्रमिला लामिछाने भरतपुर 2155 कमल प्रसाद. टीकाराम सुवेदी भरतपुर 12115 टीकाराम सुवेदीजी.

अब ठिक सात मिनटपछि फेरि नाच्ने। उर्मिला न्यौपाने पौडेल भरतपुर तेह्रबाट 1115 प्रदान गर्नुभएको छ। रसिदहरू हातमा छ भने छिटो ल्याउनु होला है। शिवलाल काफले भरतपुर 3115 प्रदान गर्नुभएको छ। शिवलाल काफलेजी रसिद लिएर छिटो आउनु होला। गंगा देवी कणेल भरतपुर 3115 प्रदान गर्नुभएको छ। गंगा देवी पौडेलजी सचिवालय त्यहाँ भक्तहरूले छेकिएको छ, अन्य भक्तहरूले नछेकिदिनु भए हामी आभारी हुने थियौं। हाम्रो भक्तहरूले सचिवालय छेकिदिएर आज यहाँ 2 करोड उठे त हाम्रो खर्च उठ्थ्यो। हामीले लगभग 2.5 करोड यसको खर्च छ। भक्तहरूसँग नमागिकन यो खर्च पुर्याउने, जसरी मौरीले गएर फूलको रस चुस्छ, न फूललाई मर्का पर्छ, न रसलाई मर्का पर्छ, न आफ्नो आहार कम हुन्छ। ल हेर्नुहोस्, दान यसरी माग्ने हो कि। त्यसकारण भक्तहरूलाई कुनै पनि कर नगरिकन, एकदम उरल झिरल नगरिकन, अस्वस्थ प्रतिस्पर्धा नगराइकन, स्वतस्फूर्त रूपमा सूर्य किरण आमा समूह कालिका 1 5410 प्रदान गर्नुभएको छ। सूर्य किरण आमा समूह यसरी हजुरहरू आएर दिएको एक एक थोपाले। उजेली सुवेदी कालिकाबाट 1500 प्रदान गर्नुभएको छ। उजेली सुवेदीजी ल हेर्नुहोस्, कोपिला खनाल भरतपुर 1115 कोपिला खनाल ल ल्याउनुहोस्। यी सबै टिका निधि अधिकारी बुङ्देकाली नवलपुर 1150 ताली बजाएर स्वागत गरौं। अनि त्यसपछि दिलनाथ उपाध्याय भरतपुर 1005 दिलनाथ उपाध्याय हाम्रो यहाँ चाहिने फलफूलहरू तरकारीहरू जति पनि सुरुका दिनदेखि अहिलेदेखि चाहिएको छ त्यो सबै कहाँ जानुपर्छ, कसलाई सम्पर्क गर्नुपर्छ, कसलाई भन्नुपर्छ त्यो भनेर यो 2 महिनासम्म चाहिने तरकारीको व्यवस्थापन गर्नुहुने परमादरणीय तरकारी एवं फलफूल व्यवस्थापन समितिको उपसमितिको संयोजक मूल समितिको सदस्य मूल समितिको पनि सदस्य, फलफूल एवं तरकारी व्यवस्थापन समितिको पनि सदस्य परमादरणीय मैना पन्तजी मञ्चमा आउनुहोस् त। मैना पन्तजी ओहो हजुर हो, आजदेखि 1-1 किलो तरकारी हाम्रो घर नै पठाइदिनु भन्नु भएन मञ्चबाट। ल उ त गुरु ल्या भन्नु त लक्ष्मी कुवर भरतपुर ल मैना पन्तजी आउनु भएको छ। कति मिठो मिठो तरकारी लक्ष्मी कुवर भरतपुर 15 1005 अनि त्यसपछि धर्मी पाण्डे बुद्धनगरबाट 1111 विष्णु कुमारी अधिकारी भरतपुर 1420 ज्ञानु आचार्य भरतपुर 14 1005 रीता ढकाल भरतपुर 14 1115 तुलसी पढेको नाम हो गुरुलाई भन्नु त आमा, मैले पढेको नाम गुरुलाई भन्नु, अरू नाम आउँछ है नातिनुहोस् है। रीता ढकाल भरतपुर 14 1125 तुलसी अधिकारी भरतपुर 14 1115 अनि तारादेवी घिमिरे भरतपुर 5 1115 ल आमाहरूको नाम गुरुलाई भन्नु नआत्तिनुहोस्, सबैको नाम आउँछ। यसरी आज हेर्नुहोस् त, अब मैले समयको व्यवस्थापन गरेर, किनकि यहाँ लाइभ चलेको छ टेलिभिजनको लाइभ, यो टाइम 1-1 सेकेन्डको अति महत्त्व हुन्छ। हजुरहरूलाई पनि एउटै
कार्यक्रम गइरहँदाखेरि बोर लाग्छ, सम्मानको श्रृङ्खलालाई म एकछिन पछि जोड्नेछु। अहिलेलाई भने यहाँ पढिसकेका नामहरू हजुरहरूले संकोच नमानिकन आएर रुद्राक्ष लिएर जानुहोला। अत्यन्तै संक्षिप्त रूपमा हामीलाई आशीर्वाद दिनको लागि धेरै दिनपछि गुरुदेवको मैले यहाँ मञ्चमा दर्शन पाएको छु। मैले धेरै त भन्न सक्दिनँ गुरुदेव, क्षमा याचना गर्दै 6-7 मिनटको लागि गुरुदेवले संक्षिप्त रूपमा आशीर्वचन राखिदिनुको लागि माइक्रोफोन प्रदान गरे हाम्रा यज्ञ आचार्य परम श्रद्धेय परम वन्दनीय परम पूजनीय पण्डित श्री नारायण प्रसाद पोखरेल गुरुदेवलाई यो माइक्रोफोन अत्यन्तै संक्षिप्त आशीर्वचनको लागि प्रदान गरे गुरुदेव।

0: helps beat sensitivity fast. Sensodyne Rapid Relief.
1: तन्मे मनः शिवसंकल्पमस्तु श्रद्धेया यस् यज्ञ मंडल सहजा सबै हामी यहाँ आएका छौं, जन्मेका छौं, यज्ञका परिवार भएका छौं। यो यज्ञ परिवार बनाउने साध्य पुरुष जगदीश्वर परमात्मा भगवान पशुपतिनाथ आराध्य देव पशुपतिलाई वन्दना, जगत जननी भगवती शक्ति रूपा गुहेश्वरी मा वन्दना र हाम्रो यस ब्रह्मपुत्र नदी देखि पश्चिम भाग र अलका गंगा चक्षु यी चतुर्धाराका देखि पूर्वका क्षेत्र मानक हिमाल देखि समुद्र पर्यन्त सम्मको यो आर्यावर्त हामी आर्यज वयम हिन्दू हामी हिन्दूहरूका यो यज्ञमा अर्धनारी पुरुष योगेश्वर भगवानले रूप लिएर हामी जम्मै रूप रूपान्तर भएर शिव शक्तिका रूपमा सम्बद्ध भएर हामी यहाँ जजमानका रूपमा भगवान पशुपतिनाथको जजमानको रूपमा हामी समाहित छौं भने कोही आचार्यका रूपमा छौं। हामी सबै एउटै गुण हौं र यो एक शक्ति शिव शक्तिलाई वन्दना। यस यज्ञका व्यासाचार्य गुरुमा वन्दना र यस यज्ञ मण्डपलाई अति सुबोध सरलता सहजता र रसिकता प्रदान गर्दै गर्दै सञ्चालन गर्नुहुने हाम्रो उद्घोषकजीमा हिरालाल गुरुदेवमा वन्दना, संगीतज्ञ संगीत प्रवर भण्डारीजी सपरिवार, यस्तै हाम्रो यस यज्ञका अन्नपूर्ण भगवतीको सेवा गर्ने सबै पाक मण्डलका साध्य साधन जे जे छन् ती सबै पात्र देवतालाई पनि वन्दना र गुरु गोरक्षनाथ अलख निरञ्जन निराकार परब्रह्म प्रतिष्ठित भगवान शिवका रूपमा हामीले भगवान शिवको यस नेपालको रूपमा गुरु गोरखलाई पाएका छौं र उहाँको निरञ्जन निराकारको रूपमा हाम्रो देश चलेको कुरा हिमाल पहाड तराई भोट मधेश यी सबै एकाभूत भएर हामी एकाबद्ध भएर सम्बद्ध बनाउने हाम्रो चार जात 36 वर्णलाई समायोजन गराउने हाम्रो वर्ण व्यवस्थाका प्रवर्तक हाम्रो राज जुन परम्परा हो त्यो परम्परालाई पनि कसरी हुन्छ कहाँ हुन्छ कति रूपमा हुन्छ जसरी पनि हामीले सक्षम पाउनुपर्छ भन्ने जाने कामना गर्दै राज परिवारका समस्तमा वन्दना। आज हामीहरू कोटी होमको माध्यमबाट हामी समायोजित भएका छौं। यज्ञ के हो त भन्दाखेरिमा यज धातु दान गर्ने अर्थमा संगतीकरण दान गर्ने यज्ञमा बसेको भएको हुन्छ र यजबाट अनि न प्रत्यय भएर अनि आफ्नो वर्ण क्रियाहरू भएर यज्ञ बन्दछ। यज्ञ भनेको खास दान हो। दानमा पनि यद दत्तम जत परादानम जत पूर्तम ज्यास्त दक्षिणा हामीले आजसम्मका घरमा बसेका घरमा व्रत लिएका र जति पनि हाम्रा पर्वहरूले निश्चित गरेका एकादशी अष्टमी द्वादशी चतुर्दशी संक्रान्ति पर्व दिनहरूमा जे जे दान जे जे व्रतहरू गरिएको छ त्यो व्रत थन्क्याउने ठाउँ यही होम हो र होम हो। यसैले यसमा आउनुभएका समस्त सपरिवार सबैमा चुलो निमन्त्रणा र यो साध्य गर्ने यो यज्ञलाई सफलता गराउने हजुरहरू हो र हामी संख्या नतोकिकन यथा कण कण तुष्टि पुष्टि मुष्टि भनेको छु त्यो मुष्टि ल्याउनुहोस् खुसीसँग ल्याउनुहोस् त्यो खुसी दानले पुष्टि हुनेछ र यो यज्ञमा मनोवाक काय अनि ज्ञान कर्म गरेर पञ्च कर्महरू हुन्छ मनले आउनुहोस् अनि शरीर नसके कसैलाई पठाउन सकिन्छ। यसै भन्दै यो यज्ञको समायोजनमा सबैमा हामी लाग्नुपर्छ भन्दै ओम अभिवादन गर्दै यसैबाट ओम नम शिवाय ओम नम शिवाय ओम नम शिवाय यो महामन्त्र घर घर सबैका हृदयमा जपियोस् ओम
2: ओम नमः शिवाय ल भन्नुहोस् त ओम नमः शिवाय भोलि आएर 1,00,000 रुपियाँ दिन्छु भन्नुहोस् ल ठिक छ ताली बजाएर स्वागत गरौ 1,00,000 बराबरको शुभकामना दिनुहोस् होइन एउटा फुलको माला बनाएर ल्याउनुहोस् 5,00,000 हुन्छ कि भावना हो नि त हाँस्न पनि पर्छ अहिलेलाई भने अहिलेसम्म मैले रकम नभन्ने शर्तमा अहिलेसम्मकै सर्वोत्कृष्ट दाताको रूपमा तर रकम गोप्य राखिदिने यस शर्तमा डाक्टर हरिशचन्द्र न्यौपानेजी एवं डाक्टर ममता न्यौपाने मञ्चमा ममता न्यौपानेजी अस्ति पनि हामीले दर्शन गर्न पायौं हाम्रो डाक्टर साहब सीएमसीका संस्थापक सीएमसी कलेजका संस्थापक हाम्रो डाक्टर हरिशचन्द्र एवं डाक्टर ममता न्यौपानेजी गोप्यदान अहिलेसम्म यहाँ उद्घोष गर्न पाएको छैनौ डाक्टर साहबले पनि यो नबन्दिनु होला भन्नुभएको छ ताली बजाएर स्वागत गरौं ताली बजाएर स्वागत गरौं मैले ल हाम्रो ममता डाक्टर ममता न्यौपानेजी हाम्रो मञ्चमा अगाडि सोफामा नै व्यवस्थापन गरिदिनु होला अब म एकदम अगाडि बढे फटाफट ओम शान्ति आमा समूह गौरीगंज शरदपुर मार्ग भरतपुर 8 5105 अहिले मञ्चमा हामीले देखेका छौं यो आर्थिक व्यवस्थापनको लागि यो कार्यक्रम अरू सबै कुरा चलेको छ तर आर्थिक मै माग्ने ढुङ्ग्रो लुकाउने गरेर भएन कलै राखेपछि यो सफल हुन्छ भनेपछि एउटै जिउँदो मान्छे रामप्रसाद ओस्ती यो आर्थिक संयोजक कलै बनाउने रामप्रसाद ओस्ती जहाँ गएर जसको बोली बिक्छ जसले चाहिँ पट्याउँछ जसले एक पैसा पनि तलमाथि हुँदो दिँदैन भनेर श्रीनाथ गुरुदेखि हाम्रो सबै टिमले सर्वसम्मत निर्णय गरेका यस्ता परम श्रद्धेय आदरणीय गुरुदेव हाम्रो रामप्रसाद ओस्ती हातमाथि लगेर अझै उहाँको दुई गुणा रात चौगुना यो हौसला बढेर जाओस् रामप्रसाद गुरुदेव हाम्रो 2.5 करोड भए खर्च कट्छ यहाँ 7 करोड भन्दा धेरै नउठाउनु होला है समिति मापिन्छ फेरि हामीलाई 5-6 करोड आइपुग्छ एकपटक ताली बजाएर स्वागत गर्ने सबैले कलाधर शोभा सापकोटा गैनाकोट 6005 एकदम छिटो आइदिनु होला शारदा लामिछाने भरतपुर 12115 शारदा लामिछाने ज्यू अथवा प्रतिनिधि शोभा श्रेष्ठ भरतपुर 12100 प्रदान गर्नुभएको छ शोभा श्रेष्ठ ज्यू देवी ढुङ्गाना रनपाबाट 1105 प्रदान गर्नुभएको छ अब एकैछिनपछि यमलाल भण्डारीजीले नचाउनु हुनेछ आज हाम्रो प्रिय पात्र यमलाल भण्डारी विश्व प्रसिद्ध हाम्रो भरतपुरको एउटा त्यस्तो प्रतिभा जो अर्काको ज्यान बचाउनको लागि आफ्नो ज्यानको प्रवाह नगरिकन राति बोलाए पनि जतिखेर बोलाए पनि विषालु होस् चाहे जुनसुकै किसिमको सर्प होस् त्यसबाट हाम्रो उद्धार गर्ने सर्प उद्धारकर्ता एक किसिमले भन्ने भने महामानव भनेको यस्तै हो, अरूका ऊ मात्रै लाग्छन्। कामले महामानवको काम हजुरले गर्नु। एकपटक ताली हातपाते लगेर हाम्रो प्यारो भाइ एमलाल भण्डारीजी अनि ममता नेपानेजीका पनि अति छोटा उद्बोधनहरू। अस्ति आमाहरूले धेरै फेरि बोलाउनु पर्यो भनेर मलाई फोनमा नै पाँचजना दिदी बहिनीहरूले फोन गर्नुभएको थियो, मैले त्यो सम्पर्क गर्न पनि पाइनँ। आज भगवान्ले पठाइदिनु भएको छ, उहाँका दिव्यवाणीहरू पनि हामीले सुन्नेछौ अनि त्यसपछि बाँकी कार्यक्रम छँदैछ। पार्वती रिमाल रत्नगर चारबाट 1055 प्रदान गर्नुभएको छ, सीता ढुङ्गाना भरतपुर चारबाटै 1055 प्रदान गर्नुभएको छ, रीमा श्रेष्ठ भरतपुर 11बाटै 1005 प्रदान गर्नुभएको छ। एकदम छिटो आउनुहोला, कुरी रहनेर दोहोऱ्याइरहने मसँग फुर्सद छैन। शोभा पोखरेल भरतपुर सात श्रीपुरबाट 1010 प्रदान गर्नुभएको छ, खेम कुमारी अधिकारी गैंडाकोट 2बाट 1005 प्रदान गर्नुभएको छ, अम्बिका कमली देवघाट 5 टाउन चोकबाट 1115 प्रदान गर्नुभएको छ, कमल कान्त ढुङ्गाना भरतपुर 13बाट 1160 प्रदान गर्नुभएको छ, मिठु पौडेल सपरिवार भरतपुरबाट 1500 प्रदान गर्नुभएको छ। यहाँ हजुरहरूले चढाएको चरुहरू फुल फलफुलहरू पूजा सामग्री हामीले जिन्सी भनेका छैनौ, तेल बत्ती केही पनि भनेका छैनौ, किनकि नभ्याउने अवस्था रहेर अनि हजुरको पुण्य क्षय नहोस् भनेर। दुर्गा कुमारी पाठक भरतपुर 10बाट 1115 प्रदान गर्नुभएको छ, दुर्गा आचार्य कालिका 6बाट 1525 प्रदान गर्नुभएको छ, नरहरि कोइराला भरतपुर 12बाट 1130 प्रदान गर्नुभएको छ, बिन्दु देवी ढकाल भरतपुर 12बाट 1115 प्रदान गर्नुभएको छ, अम्बिका अर्याल भरतपुर 12बाट 1115 प्रदान गर्नुभएको छ। लगातार आउनुहोला खोजेर, हाम्रो यताको कार्यक्रम पनि चल्छ, दान पनि चलिरहन्छ। बिना पौडेल गैंडाकोट 2बाट हजार भन्दा तलको यहाँबाट उद्घोष गरिँदैन, मैले पटक पटक भनेको छु, नपठाइदिनुहोला। नारायणी दबाडी ढकाल भरतपुर 11 बसेनीबाट 1005 प्रदान गर्नुभएको छ। अब भने मैले समयको सदुपयोग गर्दै हजुरहरूलाई बोर पनि नहोस् एकदम यता यता गुरुदेवलाई म ल यहाँ एकजना बहिनी आउनु भएको छ, मेरो नाम यहाँ मैले थोरै दान गरेको छु, नाम पनि नभनिदिनु पैसा पनि नभनिदिनु भन्नुभएको छ, केही भन्न नपरेपछि त मलाई भन्नै परेन, हजुर गरेर रुद्राक्ष लिनुहोला केही पनि भन्न नपरेपछि त ल यता गरेर रुद्राक्ष लिनुहोला, यो समय सदुपयोग गरौँ। अब भने एकैछिनपछि मैले सम्मानलाई जोड्नेछु। हाम्रो यो 1 लाख लगभग 1 लाख 1.5 लाख भन्दा बढीको तरकारी अझ बढी लगभग 2 लाख भन्दा पनि बढीको तरकारी व्यवस्थापन गर्नुहुने हाम्रो परमादरणीय मैना पन्तजीलाई यहाँ म माइक्रोफोनमा 2 देखि 2.5 मिनटको लागि आमन्त्रण गर्दछु। बद्रीनाथ वाग्ले भरतपुर 7बाट 1120 प्रदान गर्नुभएको छ, बद्रीनाथ वाग्लेजी र मैना देवी पन्तजीलाई मैले माइक्रोफोनमा बोलाएँ। ए मेरी आमा यहाँ पैसा लिएर नआउनु न, उहाँ छ के सचिवालय मलाई दिनुभएको व्यक्तिगत होइन भने उयो कि मैले घर लिएर जान्छु मलाई दोष नलागोस् कि सचिवालयमा जान गोप्य दान भने त त्यहाँ दानपत्रमा राख्नुहोस् न, यो भनेको गोप्य नै भएन कि, गोप्य दान दानपत्रमा राख्नुहोस् त मेरो बहिनी जानु त्यो ल ल कति रमाइलो आहा ल। हाम्रो मैना पन्तजी गोप्य दान गर्न चाहनेले यहाँ दानपात्र छ नि, अँ दानपात्र छ नि ल कति रमाइलो आहा हा
3: हेलो सम्पूर्ण भक्तजनहरूलाई मेरो 10 अम्ला जोडेर नमस्कार र यहाँ हाम्रो गुरुहरूले लगाउनु भएको यति ठुलो महान यज्ञमा हजुरहरू उपस्थित भएर साथ सपोर्ट दिनुहोला भन्न सबै साथीहरूलाई सबै भक्तजनहरूलाई भन्न चाहन्छु, आज मात्रै होइन सधैँ दिन सधैँ बार आइदिनु होला, या यज्ञ रहन्जेलसम्म हजुरहरू उपस्थित हुनुहोला, सक्दो सपोर्ट गर्नुहोला, सहयोग गर्नुहोला, जे सक्नुहुन्छ त्यही सहयोग गरेर पनि हजुरहरूले सेवा गर्न सक्नुहुन्छ भन्न चाहन्छु। र यहाँ हाम्रो गुरुहरूले गर्नुभएको ठुलो महायज्ञ, यति ठुलो यज्ञ हेर्नु सबैजनाले आएर सुन्ने, नाच्ने, गाउने गर्नुहोला। सबै दिदीबहिनी, भक्तजन, दाजुभाइ सबैजनालाई कोटी कोटी दस अम्ला जोडेर नमस्कार गर्न चाहन्छु। यति भन्दै म यति नै दुई शब्द राख्दै ओझेल भन्न चाहन्छु। हस् त, धन्यवाद।
2: ल, यस्तो यस्तो बहिनीहरू हाम्रो तरकारी व्यवसायमा रहेछन्। अब हाम्रो घर एक किलो सब्जी प्रत्येक दिन पठाइदिनु त भन्नु भयो भने फेरि रिसाउँछिन्। ताली बजाइदिनु, जोडले ताली बजा। साँच्चै यहाँ दिनको अत्यन्त, हामी कति छौँ यहाँ भोजन गर्ने? सयजना त हाम्रा वरणीय ब्राह्मणदेव मात्रै हुनुहुन्छ, सयजना। अनि हाम्रा बाहिरबाट आउने पाहुनाहरू लगभग सयजना, बिहान सयजना, बेलुका सयजना, प्रत्येक दिन चार सयजनालाई, के अरे दुई सय, चार सय बिहान, दुई सयजना बेलुका, दुई सयजना, चार सयजनालाई यहाँ भोजन तयारी भएको छ। बिहान त प्रसाद दिनुभएको छ हाम्रो वरणीय गुरुदेवहरूले, तर यो सबै काम गर्नु भने हाम्रो मैना देवीको, मैना पन्तज्यूको साँच्चै साँच्चै यो योगदानको मूल्याङ्कन भगवानले नै गर्नुहुनेछ। मन्जु सुवेदी भरतपुर पाँच, 1005 प्रदान गर्नुभएको छ। मन्जु सुवेदीलाई यो सम्मान पत्र लिइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दै अबको म क्षमा माग्दै अबको सात मिनट मैले यमलाल भाइलाई अब के कसरी भक्तहरूलाई खुसी बनाउनु पर्छ भाइलाई मैले माइक्रोफोन प्रदान गरेँ। ओ लाइ, हिँड्नु भएको आमाहरू पछुताउनु होला, यमलाल भण्डारी आउनुहोस् अहिले, फेरि त्यहाँ लड्नु होला फेरि आत्तिएर।
4: जय श्री राधे। अत्यन्तै सुमधुर स्वरका धनी, मिठा मिठा बाणीहरू हजुरहरूको बीचमा पस्कने हिरालाल गुरुको लागि एकचोटि हात माथि गरेर ताली बजाउनुहोस् त। अबको हात भने पाप नगरेका, धर्म गरेकाले मात्रै माथि हात गर्नुहोस् त ल, किनकि यो ठाउँमा पाप गरेको मान्छे आउँदैन, हो कि होइन भन्नुहोस् त। यति होले त पुग्दैन कि, हो कि होइन? बोलो श्याम सुन्दर भगवानको, यति जहिले त पाप काटिँदैन आमा, दुवै हात माथि गरेर जय जयकार गर्नु पर्दछ। बोलिए गौ माताको, आज यो ठाउँमा आएर दुनिया दान मानवहरूलाई बचाउने ठुला ठुला अस्पताल खोलेर गरीब निमुखाहरूलाई अप्ठ्यारो परेको बेलामा ए ममता दिदी, ए हरिस्तर भन्यो भने बाबु के गर्नुपर्छ? जाऊ अस्पतालमा भन्ने हरिस्तर अनि ममता मेमप्रति पनि उच्च सम्मान व्यक्त गर्दै एकचोटि जोरदार ताली बजाइदिनु होला। यसरी गडगडाट ताली आइसकेपछि त भोलिका दिनमा बिरामी कोही भयो भने पनि दिदी भनेपछि हस् भनेर हरिस्तरले पनि हेर्नु भएको छ, पक्कै गर्नुहुन्छ। अहिलेसम्म हामीले धेरैचोटि त्यो अस्पतालमा गएका छौँ र त्यहाँ जाँदै गर्दाखेरि धेरै पटक उहाँले त्यस्ता बिरामीहरूलाई उद्धार गराइदिनु भएको छ, जसको केही छैन, कोही छैन, त्यस्ता व्यक्तित्वको लागि यहाँसम्म कि राति 12 बजे कोही दुर्घटनामा परेर अस्पताल जाँदा पनि यति धेरै राम्रो रेस्पोन्स पाइन्छ त्यहाँ। र मुटु हर्टको प्रब्लम भयो तपाईँलाई, हार्ट एट्याक भयो भने सबभन्दा पहिला मैले चितवन जिल्लाभरिमै सायदै चितवन मेडिकल कलेज जस्तो अरू कलेज देखेको छैन, सकेसम्म कसैलाई बिरामी हुन नपरोस्, परिहाल्यो भने त्यहाँ हजुरहरू गइदिनु होला, म यति आग्रह गर्न चाहन्छु। बोलो श्याम सुन्दर भगवानको। यसरी आज यो मौसम पनि अत्यन्तै पुष्माको जाडो जस्तो छ, पछाडि फर्केर हेर्दाखेरि कृष्ण भगवानले यो जंगलमा गौचरण गराउनको लागि आए जस्तो देखिन्छ। यसैले भनौ मेरो भगवान श्री राम।

आमाहरू त ताली छुट्दै हुन्छ है। यो देशको साँच्चै गर्व गर्न लायक आमा दिदी बहिनी हुन्छ, जसले घरको चुलो चौको सम्हालेर हरेक धार्मिक कार्यक्रमलाई पनि अगाडि बढाउनु भएको छ।

आउँदै गर्दा हिजका दिनमा अलि पहिला पहिला आमा बाबा भनेर दर्शन गरिन्थ्यो, अहिले मम्मी र डेडी। हेर्नुहोस् त शब्द कस्ता आउन थाले। अहिले भन्छौ हामीले हाम्रो संस्कारलाई धर्मलाई जिउँदो राख्नुपर्छ भनेर। यदि त्यो हो भने माता पिताजी भनौ, खुट्टामा ढोक गरौं, उहाँको अगाडि झोकेर बसौं। अहिलेको समाज कस्तो हुन थाल्यो भने हे मेरो भगवान्, बाबा हरायो आमा हरायो, हरायो भनेर फेरि बाबुमै जङ्गलतिर गयो भने होइन, त्यो भन्नको लागि हरायो भनेर भन्न खोजेको कि अहिलेको बच्चा बच्चीले।

भगिनीले भन्नुहोस् त मामु ड्याडी भने कुन दिन डेड भन्देला भन्दा डर डेड भनेपछि त खत्तम हो कि होइन हेर्नुहोस् त त्यही भएर आफ्नो संस्कारलाई भुल्नु हुँदैन यस्तो संस्कार नभुल्नको लागि बच्चा बच्चीलाई के भन्नुपर्छ भने ए नानी बाबु यहाँ आउनुभएको छ भने पनि भोलो श्याम

हो कि होइन? अलि खाइदिन गरेर हो भन्नु न, हो कि होइन? स्कुलमा त पढ्न जानी हो, धर्म संस्कार

के घर हल्लिनु पनि छैन, ज्यान दुखो कम्बर दुखो भनेर हैरान्छ। यस्तो बेच्नु पाएँला यस्तो नगर्ने तिन दिन यसरी नाच्ने एउटा डाक्टर हरि सरको अस्पतालमा यस्तो भिडै हुन्न थियो नि।

0: राधा सर्वेश्वर भगवान को
1: जय हो।
0: श्री शिव गोरक्षनाथ को। ल अब हजुरहरु एक मिनट भित्र बस्नु होला। जो जो एक मिनट भित्र बस्नुहुन्न उहाँले 25,000 को रसिद काट्नु पर्नेछ सचिव। छिट्टो बस्नु भयो भने म फेरि आधा घण्टा 45 मिनट भित्र यमलाजीलाई फेरि दोस्रो राउन्डको लागि बोलाउनेछु। अब सकियो भनेर तपाईँहरू जानुभयो भने आज निद्रा लाग्दैन तपाईँलाई। ल म एकदम अगाडि बढे। विश्व हिन्दू महासंघ जिल्ला सदस्य देवी घिमिरेज्यू एवं दुर्गा दासीज्यू पाल्नु भएको छ, म उहाँहरूलाई पनि आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। कृपया जिन्सी सामानको उद्घोष गरिएको छैन, नपठाइदिनु होला, र पठाए पनि मैले उद्घोष गरिनँ है। जिन्सी सामानको दुःख नमान्नु होला। समर्पण समृद्धि भरतपुर 16,115 प्रदान गर्नुभएको छ। आएर यो जिन्सी रसिद कसको लिएर जानुहोला। रविना चौलागाई सुवेदी भरतपुर 16,115 प्रदान गर्नुभएको छ। रविना चौलागाईज्यू आएर आफ्नो यो रसिद अनि रुद्राक्ष लिएर जानुहोला। महेन्द्र बहादुर खड्का भरतपुर 7 कृष्णपुरबाट 1,005 प्रदान गर्नुभएको छ। गोविन्द पौडेल तुलसी पौडेल गैनाकोट 5 1,175 प्रदान गर्नुभएको छ। आएर रुद्राक्ष ग्रहण गरिदिनु होला। केशव कणेल कावसती 8 1,115 प्रदान गर्नुभएको छ। समस्त पितृहरूको उद्धारको कामना गर्दै लीला कुमाल योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको कर्मचारी लीला कुमार

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: चैते धानमा नेक ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
1: खेतमा पानी जमाइ राख्ने,
2: वेबिस्टिन वा डेरो 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।
3: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
4: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।

सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: ओए केटा म त सक्दिनँ हिँड्न यार, कति दिन लाग्छ आज?
1: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र
2: यसको हिँडाइले त चार दिनमा नि पुग्दैन। जाम हिँड्नु

थियो। कानून मन्त्री गौतमले आज तीन मन्त्रालयसँग ब्रिफिङ लिँदै राज्य व्यवस्था समितिका विभिन्न उपसमिति गठन, कारागार र अख्तियार कार्यालयको अवस्था बुझ्न जिल्ला खटिने, विपद व्यवस्थापनमा ड्रोन र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता, सार्वजनिक खरिद ऐनका कारण अत्यावश्यक सामग्री समयमै किन्न कठिन, पोखरा विमानस्थलबाट दुबईमा नियमित व्यावसायिक उडान शुरू हुने, टिकट बुकिङ खुला, अमेरिका र इरान बीच तनाव उत्कर्षमा शान्ति कायम गर्न कतार र रूसको अपील, उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना एकै परिवारका 10 जनाको ज्यान गयो, र फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि शुरू, विश्वभरका फुटबल प्रेमी उत्साहित, उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका मैदानमा उत्रिँदै राखेपा उपाध्यक्ष र सदस्यहरूको पद बहाली।

0: नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभामा बजेटमाथि छलफल जारी सम्बन्धी खबरबाट प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी छ। सत्तारूढ़ दल राष्ट्रपतिकै सांसद अमरेश कुमार सिंहले सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाउनु भएको छ। प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै बजेट कार्यान्वयन हुने आधार आफूले नदेखेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो युवालाई रोजगारी हामी दिन सकेनौं भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखियो। मैले बुझाउने क्षमता राख्दिन तर म व्यावहारिक क्षमता राखेको छु किनभने जनताको घर दैलोमा गइराख्नुपर्छ, गरीबको भान्सामा देख्नुपर्छ, गरीबले के पायो। अमरेश कुमार सिंहको भनाइ छ
1: इन्फ्लेसन यति नै आएको छ, गरिबले के पायो, कर्मचारी त पायो 20-23% 10% थियो र त्यसको 10% 11 हुन्छ 21% पायो। तर कर्मचारी कति पर्सेन्ट छ, कति लाग्छ, 3 करोड जनसंख्या कर्मचारी कति छ, त्यो मेरो चिन्ता अनुसार बस्तीमा छ, गरिब बस्तीमा, चेपाङ बस्तीमा छ, जुम्लाको स्याटलाई कसरी प्रवर्धन गरे, उत्पादन आजको दिनमा जमिन बाँझो छ, वैदेशिक रोजगार रिमिटान्सको घरमा चलिरहेको छ। हामी अर्को कुरा साउथ एसिया, म साउथ एसियाको विद्यार्थी पनि हो, अन्तर्राष्ट्रिय पोलिसको साउथ एसिया, साउथ एसियामा आफ्नो कुनै देशै छैन कि जहाँ जीडीपीको 32-33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठूलो फुकिएको ब्यालुन हो, फुकिएको ब्यालुन लामो समय टिक्दैन, यो बजेट कारण हुन्छ। मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला, यो बजेटबाट खुसी कति ग्रुप है, नेपालको कति पर्सेन्ट जनसंख्या खुसी हो।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले गरीब नागरिकलाई सेवा दिने भन्दा पनि ठूलो व्यापारीलाई पोस्ने गरी सरकारले बजेट ल्याएको आरोप लगाउनुभयो। अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभामा पेश गरेको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो, नेता शाहीले नेपालको पूँजी समेत बाहिर लैजाने गरी बजेट ल्याइएको बताउनु भएको छ। यस्तो बजेट ल्याउनेलाई विज्ञ भन्न नसकिने भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ।
2: यो भन्साको कर छलीको कुरामा अर्थमन्त्रीजीलेसम्म संसदीय समितिमा गएर झूठ बोल्नु भएको छ। हामीले संसदीय कानून समिति माग गरेको भनेको राहतका लागि होइन, अर्थमन्त्रीज्यूलाई काम गर्न दिनुहुन्न भन्ने हामी मान्यतामा छैनौं। सम्माननीय सभा महोदय, मेरो हातमा आज यो महालेखा परिषदको यो रिपोर्ट छ, यो रिपोर्टको पेज नम्बरै भन्नुपर्ने पेज नम्बर भन्नेछु, यो रिपोर्टको पेज नम्बरमा 152 नम्बरको पेजमा हेरे हुन्छ, स्पष्ट भनेको छ महालेखा परिषद कार्यालयले ईभी गाडीहरूमा जुन मोटर छ त्यो मोटरको तपाईँको क्षमतालाई तलमाथि गरेर मात्रै तातो पानी र कोरोना नागा रसुवा गरीबाट मात्रै 2,50,83,16,000 रुपियाँ अघिल्लो सरकारले छुट दियो, त्यसको छानबिन गर्दा र त्यसरी गरी गरेर 3,77,44,19,000 छुट महसुल तथा करका सम्बन्धमा छानबिन गरी असल उत्तर गर्नुपर्छ भनेर महालेखा परिषदलेसम्म दिएको छ रिपोर्ट। र यहाँ के हुन्छ कथा, सम्माननीय सभामुखज्यू, 1 गतेदेखि 14 गतेसम्म 3,000 गरिबहरू सवारीहरू नेपाल भित्रिन्छन्, गाडी आउँछ 21 गते, भन्सार पास हुन्छ 14 गते, भने करका दरको रेट थाहा नभइकन त्यो कसरी आयो।
0: प्रतिनिधि सभाका सांसदले समसामयिक विषय सदन र सरकारको आज ध्यानकर्षण गराएका छन् र संसदमा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा अन्तर्गत सोस्ता लिम्पिया धुराली पुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सम्बोधन गर्दै मन्त्री खनालले नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमा सन् 1816 को सुगौली सन्धि अनुसार नै स्थापित र निर्देशित रहेको स्पष्ट पार्नुभएको हो। बैठकमा बोल्दै परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा उठाउनु भएको सीमा सम्बन्धी विषय मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशन अर्थात सीमा पारबाट भएको कब्जासँग सम्बन्धित रहेको प्रष्टीकरण दिनुभएको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 संघीय संसदमा पेश गरिने विधेयकहरूको सूची तयार पार्न मन्त्रालयसँगको छलफल शुरू गरेको छ। विधायन ऐन अनुसार हरेक वर्ष असार मशान्तभित्र संसदमा पेश गर्ने विधेयकहरूको प्राथमिकताक्रम सहितको सूची तयार गर्नुपर्ने कानूनी व्यवस्था बनाउँछिन् कानून मन्त्रालयले यो प्रक्रिया अगाडि बढ़ाएको हो। यसै क्रममा कानून मन्त्री शोभिता गौतमले आजै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक मन्त्रालयका मन्त्री र सचिवहरूसँग छुट्टा छुट्टै छलफल गर्दै हुनुहुन्छ। संयुक्त सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले आफ्नो कामलाई थप प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गर्ने र छवटा जिल्लामा स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ। समितिका सभापति हरि ढकालका अनुसार विभिन्न मन्त्रालयको काम कार्यवाही निगरानी गर्न र उजुरीहरूको अध्ययनका लागि 7 सदस्यीय विभिन्न उपसमिति प्रस्तावित गरिएको छ, जस अनुसार उजुरी अध्ययन उपसमितिको संयोजकमा सरदार कुवर छेत्री, गृह उपसमितिमा दीपक राज बोहरा, रक्षा उपसमितिमा डाक्टर अमरेश कुमार सिंह लगायत हुनुहुन्छ। यता राष्ट्रिय स्वतन्त्र पार्टी रासपामा 16 सदस्यीय पदाधिकारी र 136 सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव भएको छ। भूमिहीन सुकुम्बासीहरूलाई विकल्प बिना नै जबरजस्ती उठीवास लगाएको विषयमा राष्ट्रिय जाँचबुझ गर्न माग गरिएको छ। विभिन्न मानव अधिकारवादी संघ संस्था र अधिकार कर्मीले आज राष्ट्रिय मानव अधिकार आयोग पुगेर 7 बुधे ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन्। नेपालको संविधान र मानव अधिकार आयोग ऐन बमोजिम यो गम्भीर सवालमा तत्काल निष्पक्ष जाँचबुझ शुरू गर्न आयोगले ध्यान आकर्षण गराएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नगोल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?

0: alma de Dios, donde está mi país. Abre tu imagina, donde está mi país, nuestra arena política.
1: यो आवाजले नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सरकारले विपद व्यवस्थापनका कार्यलाई प्रभावकारी बनाउन नयाँ प्रविधि र ड्रोनको प्रयोगलाई प्राथमिकता दिने भएको छ। आज बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै गृहमन्त्री शोधन गुरूङले विपद व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग बढ़ाउने मन्त्रालयको योजना रहेको बताउनु भएको हो। विगतमा सिन्धुपाल्चोक र काभ्रे पलाञ्चोक जिल्लामा ड्रोन मार्फत राहत वितरण गरिएको सफल उदाहरण प्रस्तुत गर्दै गृहमन्त्री गुरूङले अब दुर्गम र प्रभावित क्षेत्रमा राहत पुर्याउन 200 केजीसम्म सामग्री बोक्न सक्ने हेभी लिफ्टिङ ड्रोन खरिद गर्ने प्रक्रियामा मन्त्रालय रहेको जानकारी दिनुभएको छ। बागलुङ जिल्लाका चारवटा स्थानीय तहमा झण्डै 30,000 बालबालिका र किशोर किशोरीलाई दातुरा विरूद्धको खोप लगाइने भएको छ। जिल्लाको गलकोट, बडीघाट, तमान खोला र निशीखोला गाउँपालिकामा आगामी असार 1 गतेदेखि 7 गतेसम्म यो खोप अभियान संचालन हुन लागेको हो। स्वास्थ्य कार्यालय बागलुङका अनुसार 6 महिनादेखि 19 वर्ष मुनिका बालबालिका तथा किशोर किशोरीलाई खोप केन्द्रहरू मार्फत यो खोप निशुल्क प्रदान गरिनेछ। पोल्ट्री व्यवसायको अपमानिने चितवनमा चालू आर्थिक वर्षमा दोस्रो पटक बर्ड फ्लू रोग देखिएको छ। चितवनको खैरहनी नगरपालिकामा रहेको एक ठूलो फार्ममा बर्ड फ्लू पुष्टि भएपछि 38,000 भन्दा बढ़ी लेयर्स कुखुरा र झण्डै 1400 पेटी अण्डा नष्ट गरिएको छ। 2 महिनाभित्रै चितवनका 2 फार्ममा गरी करिब 58,000 कुखुरा नष्ट भइसकेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी सेप्टेम्बर 23 अर्थात असोज 7 गतेदेखि संयुक्त अरब इमिरेट्सको दुवै शहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरू हुने भएको छ। उडानका लागि आजदेखि आधिकारिक रूपमा टिकट बुकिङ समेत खुला गरिएको छ। सन् 2023 जनवरी 1 उद्घाटन भएको विमानस्थलबाट 3.5 वर्षपछि पहिलो पटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन लागेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमन्च पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशको खबर। अमेरिका र इरान बीच बढ़दो सैन्य टकरावका कारण खाड़ी क्षेत्रमा तनाव उच्च भएको छ। ओमानको तट नजिकै भारतीय चालक दल सवार एमटी जलवीर नामक व्यापारिक जहाजमा भीषण हमला भएको छ। हमलापछि जहाजमा आगलागी भएको छ भने आक्रमण कसले गराएको हो भन्ने खुलिसकेको छैन। यता उत्तरी पाकिस्तानको इस्लामाबादमा पर्यटक बस दुर्घटना हुँदा 10 जनाको मृत्यु भएको छ भने अन्य 13 जना घाइते भएका छन्। अब खेलकुद फुटबलको सर्वोच्च महाकुम्भ फिफा विश्वकप 2026 आजदेखि औपचारिक रूपमा शुरू हुँदैछ। उत्तर अमेरिकी महादेशका तीन देशमा अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको यस पटकको विश्वकप फुटबल इतिहासकै सबैभन्दा ठूलो र भव्य हुने भएको छ। विश्वकपको इतिहासमा पहिलो पटक यो संस्करणमा साबिकको 32 टोलीबाट संख्या बढ़ाएर 48 राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्दैछन्। आज हुने उद्घाटन खेलमा मेक्सिको सिटी स्थित ऐतिहासिक स्टाडियो एस्टेकामा मेक्सिको र दक्षिण अफ्रिका भिड्नेछन्। यो खेल नेपाली समय अनुसार मध्यराति 12:45 शुरू हुनेछ। क्यानाडाको टोरन्टोमा हुने दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्र बीच हुनेछ। अमेरिकामा भने भोलिदेखि मात्र खेल शुरू हुने भएका छन्। यता राष्ट्रिय खेलकुद परिषद राखेपको उपाध्यक्षमा नियुक्त भएका राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठले पद बहाली गरेका छन्। युवा तथा खेलकुद मन्त्रालयले श्रेष्ठ सहित 5 पूर्व राष्ट्रिय खेलाड़ीलाई राखेपको बोर्ड सदस्यमा मनोनयन गरेपछि उनीहरूले जिम्मेवारी सम्हालेका हुन्। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी। बजेट बारे राष्ट्रपाकै सांसदको असन्तुष्टि। फुकेको बेलुन, लामो समय नटिक्ने टिप्पणी। अर्थमन्त्रीलाई विज्ञ भन्ने ठाउँ नै नरहेको जिकिर। संसदमा पेश गरिने विधेयकहरूको सूची तयार पार्न छलफल शुरू। कानून मन्त्री गौतमले आज तीन मन्त्रालयसँग ब्रिफिङ लिँदै राज्य व्यवस्था समितिका विभिन्न उपसमिति गठन, कारागार र अख्तियार कार्यालयको अवस्था बुझ्न जिल्ला खटिने। विपद व्यवस्थापनमा ड्रोन र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता। सार्वजनिक खरिद ऐनका कारण अत्यावश्यक सामग्री समयमै किन्न कठिन। पोखरा विमानस्थलबाट दुवैमा नियमित व्यावसायिक उडान शुरू। टिकट बुकिङ खुला। अमेरिका र इरान बीच तनाव उत्कर्षमा। शान्ति कायम गर्न कतार र रूसको अपील। उत्तरी पाकिस्तानमा पर्यटकवश दुर्घटना। एकै परिवारका 10 मृत्यु। र फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि शुरू। विश्वभरका फुटबल प्रेमी उत्साहित। उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका मैदानमा उत्रदै राखेपा उपाध्यक्ष र सदस्यहरूको पद बहाली। काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले अपराहता र रोजको अपील। उत्तरी पाकिस्तानमा पर्यटकवश दुर्घटना। एकै परिवारका 10 मृत्यु। र फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि शुरू। विश्वभरका फुटबल प्रेमी उत्साहित। उद्घाटन खेलमा

0: 69.1.
1: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
2: चैते धानमा मेघ ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा मेघ ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने,
2: खेतमा पानी जमाइराख्ने,
3: वेबिस्टिन वा डेओसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
2: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
3: गैडाकोट नगरपालिका र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
4: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।

समस्या, कसैलाई के समस्या, मान्छेहरू पनि पछाडि लाग्छन्। जब तक धनको लाउँछ धारो तब तक सबले मान्छ प्यारो, जब तक धन सम्पत्ति ऐश्वर्यहरू हुन्छ तबसम्म सबैले सम्मान गर्छन्, प्यार गर्छन्, सबैले काम हराउँछन्, मुसुक्क हाँस्छन्, ओहो मेरा त संसारमा यिनै हेर्छन् के रे, यिनी भन्दा त मेरो अरू कोही पनि छैन भने जस्तो लाग्छ। भगवान्लाई त चटकै पनि रिसाउँछ त। जब बुढेसकाल लाग्छ, शरीरले साथ दिन छोड्छ, थरथर थरथर कामदै पिँढीमा बस्छ, ए बाबु भन्न थाल्छ, अनि मेरो कुरा सुन त भन्यो, बुढाबुढी भएपछि करकर करकर गर्न हुन्न क्या, नकराकिन बस्नुहोस् न भन्छन्, कुरै सुन्दैनन्। त्यसकारणले अब बुढो भएपछि बुद्धि आएर के गर्ने हो, कथा सुन्न जान्छु भने कानै सुनिन्न क्या, अब तीर्थ जानु पर्यो भने हिँड्नै सकिन्न, भगवानको दर्शन गर्ने सन्तहरूको दर्शन गर्न जान्छु भने आफै देखिन्न, केही कामै छैन, बुढो भएपछि के गर्ने हो, दान पुण्य गर्नु पर्यो भने चाबी हातमा छैन, छोराबारीले लगिसके, ए बाबु त्यहाँ कोटियम लाग्छ अलिकति दान दिन पर्यो भन्यो, तपाईँ किन जान्ने हुनु परेको छ, हामीले गरेका छौँ है, अन्त बुढेसकाल लागेपछि चारैतिरबाट यस्ता प्रहारहरू सहन पर्दछ, त्यसकारणले यी छोराछोरीहरूको भरमा बस्न हुन्न रानी, अब हामी वनमा जानुपर्दछ, गएर भगवानको भजन कीर्तन गर्नुपर्दछ भनेर आज राजा दृढ धनुभाले विभिन्न प्रकारले रानीलाई सम्झाउन थाल्नुभयो। यो अनित्य शरीर हो, अब यो शरीरमा गर्व गरेर विभिन्न प्रकारले अहंकार गरेर हामी यहाँ विभिन्न प्रकारले सुखेश्वरी भोग गरेर बस्नु हुँदैन, अब हामी जानुपर्दछ वनमा, तिमी जान मनलाई जाऊ, तिमीलाई म कर गर्दिन, किनभने छोरा बुहारी छन्, एक्लै छोड्न पो भएन त बुढीलाई, छोरा बुहारी छन्, छोरा बुहारी भएपछि मलाई पाप लाग्दैन, तिमी यहीँ बस्छु, म बन बन भड्किन्न, खोल्सा खोल्सा किन जाने यो बुढेसकाला भन्छौ भने घरै बस्छ, म त जान्छु भनेर राजा दृढधनमा हिँड्न लाग्नुभयो। अब त्यो रानीले भन्न थालिन्, अह

0: वहि दैवतम। हे पतिदेव, म त हजुरसँगै जानियो। संसारमा हेर्नुहोस् पति भन्दा नजिकको अरू कोही पनि हुँदैन महाराज। पतिव्रता स्त्रीहरूको लागि पति नै देवता हुन्छ। त्यसकारणले हजुरले विभिन्न प्रकारले देवता भगवानको स्तुति गर्नुहुन्छ, सेवा गर्नुहुन्छ। मैले हजुरको सेवा गर्छु, हजुरलाई मैले केही व्यवधान गर्दिन। साधु सन्तले भन्नुहुन्छ पतिले गरेका कर्महरूमा आधा 50% माताहरूको हुन्छ अरे। के भन्नुहुन्छ, किनभने महिलाहरूले हरेक कर्ममा पतिलाई साथ दिइरहेका हुन्छन्, पतिलाई सहभागी भएर भगवानको पूजा गर्न बस्यो भने भाँडासाँडा मातिदिने, पखालिदिने, लिपिदिने सबै आमाहरूले गरिदिनुहुन्छ, प्रसाद बनाइदिने। अब त धर्म त आधा आधा हुनु पर्यो कि परेन, त्यस्तो व्यवस्था शास्त्रले गरेको छ। त्यस कारणले मैले हजुरको सेवा गर्छु, हजुरले भगवानको सेवा गर्नुहोस् भनेर आज ती गुणसुन्दरीले भन्न थाल्नुभयो। र यहाँ भन्नुहुन्छ ती गुणसुन्दरी रानीले के भन्नुहुन्छ हेर्नुहोस्। राजन, हजुर गएपछि म यहाँ के अरू बस्ने हो? पत्यौ गते तु या नारी गृहे तिष्ठति सौ नवे विष्णु साधीन तुसा नारी सुनी बा परवेश मणि। आज ती रानीले के भन्नुहुन्छ, हजुरले मलाई छोड्दैन छोड्नुहोस् है? अह, हुँदैन, पति गएपछि त छोरा बुहारीहरूले कति बेला खान दिन्छन् भनेर ढुकेर बस्ने हो कुकुर चाहिँ, त्यस्तो पो भन्नुहुन्छ त्यहाँ त। आज छोरा बुहारीको अगाडि अब साहु त उनीहरू भइहाल्छन्, दुई चारवटा वचन पनि सहनु पर्छ, जे दिन्छन् त्यही खानु पर्यो। अब कोही कोहीले त वृद्धाश्रमै लिएर छोडिदिन्छन्, हेर्नुहोस् के गर्ने, भ्याउँदैनन् घर। जीवनभर छोरालाई कति दुःख गरेर डाक्टर पढायो, छोराले फेरि डाक्टर नि बिहा गर्यो, दुइटै जागिरमा लाए, बुढाबुढीले दबाई खान पाएनन्। त्यस्तो भयो समस्या, त्यस्तो पनि हुन्छ, सबै कहाँ त्यस्तो हुँदैन। तर डाक्टरहरूले डाक्टर नि बिहा गर्न चाहिँ हुन्न है, परिवारमा डाक्टरहरू देवता हुनुहुन्छ, डाक्टरहरूको देवता हुनुहुन्छ। डाक्टरले घर सम्हाल्ने बिहा गर्नुपर्छ, डाक्टरले चाहिँ सामान्य पुरुषसँग बिहा गर्नु होला, मेरो अनुरोध छ। त्यस्तो धेरै समस्या भएको छ कि अझ कोही कोही त यस्तो पनि छ, हेर्नुहोस् बिहे त गर्नुभयो, हाम्रै परिवारमा धेरैजना हुनुहुन्छ, एकजनाको ड्युटी काठमाडौँ छ, एकजनाको पश्चिम छ, 40 वर्षको भयो, कहिले छोराछोरी पाउने हो भने फुर्सदै छैन अरे छोराछोरी पाउने, त बिहा किन गरेको, सँगै भन्नु छैन। अहिले समाजमा यस्ता विकृतिहरू आएका छन्, त्यसकारणले रानीले भन्नुहुन्छ छोरा बुहारीको अधीनमा भएर म अब बस्ने छैन, पिताले पनि जबसम्म विवाह हुँदैन तबसम्म हेर्ने हो, दाजुभाइले पनि जबसम्म कन्यादान दिँदैन त्यति बेलासम्म हेर्ने हो, छोराले पनि जबसम्म बुहारी ल्याउँदैन त्यति बेलासम्म हेर्ने हो। के अब सबै कुराले साथ दिने मर्ने बेलासम्म ए बुढी भन्ने सम्पूर्ण कुरा गर्ने त बुढाबुढी त हो के अरे। अब हजुर वनमा गएपछि म एक्लै के कुरेर बस्ने हो, म त बस्दिनँ यहाँ त जान्छु भन्न थालिन्। अब त्यसो भनेपछि राजाले पनि अब के गर्ने, अरूलाई त हैट लान्न भन्न पाइन्थ्यो तर बुढीलाई त छोड्नै मिलेन, त्यस्तो विधिपूर्वक गरेर विवाह गरेको राजाले लौ हिँड त नि भनेर बुढाबुढी भएर आज जंगलमा तप गर्नको निमित्त निस्कनु भयो महाराज। जंगलमा गएर बडा दिव्य प्रकारले आज भगवान श्रीकृष्णको पूजा अर्चना गर्दै, गंगाजीको तटमा गंगा स्नान गर्दै, विभिन्न प्रकारले आज तप गर्दै पुरूषोत्तम मासको व्रत गर्न लाग्नुभयो, र विभिन्न प्रकारले पुरूषोत्तम मासको व्रत गर्दै गुरूहरूको कथा सत्सङ्गहरू श्रवण गर्ने, ऋषि मुनिहरूको सन्तहरूको सेवा गर्दै गर्दै जीवन व्यतीत गर्नुभयो। र वृद्ध अवस्था लागेपछि ध्यान साधनाको माध्यमबाट विभिन्न प्रकारले उहाँहरूले भगवत प्राप्ति गरेर आज विमानमा चढेर विभिन्न प्रकारले आज भगवानको धाममा जान भन्न थाल्नुभयो। विमान आगमत तत्र किंकणी जलमण्डितम्। आज बडा दिव्य प्रकारले सजी सज्जा भएको विमान, घण्टीहरू फूलहरूले बडा सजाएर देवताहरूले विमान लिएर आउनुभयो, र विमानमा ती राजा रानीलाई चढाउनु भयो, दृढ धनवा र गुणसुन्दरीलाई ती देवताहरूले चढाएर आज गोलोकधामतिर लिएर जानुभयो महाराज। आफ्नी पत्नी सहित विमानमा चढेर तुरन्तै दिव्य शरीरलाई धारण गरेर गोलोक जाँदा भगवान श्रीकृष्णको निरन्तर कीर्तन गर्नुभयो। विमान सपत्नीको नराधिप
1: गोलोकं गतवान् शीघ्रं दिव्यं धृत्वा वपुर नरः।
0: आज गोलोकधाममा पुगेर बडा दिव्य प्रकारले सुखभोग गर्न लाग्नुभयो त्रिवेणी वारा गुण सुन्दरीले भनेर भगवान नारायणले नारदजीलाई विभिन्न प्रकारले वर्णन गर्नु

नारद भूतले। हे नारद जी, पुरुषोत्तम महिनाको वर्णन त मेरो एउटा जिब्राले के गर्न सकौ, हजारौं खडा भएका शेष नागले पनि पुरुषोत्तम महिनाको विषयमा वर्णन गर्न असक्षम छन्। किनभने भगवान पुरुषोत्तमले पुरुषोत्तम महिनाको फल कति हो भन्ने कुरा रहस्य नै राख्नु भएको छ। भगवान श्रीकृष्णले भन्नुभएको छ, तिमीहरू चिन्ता नगर, पुरुषोत्तम मास आएपछि जसलाई जसरी मन लाग्छ त्यसरी व्रत गर। कसैले नुन छोड्न मन लाग्यो नुन छोड, अन्न छोड्न मन लाग्यो अन्न छोड, गंगाजी स्नान गरेर व्रत गर्न मन लाग्यो त्यही गर, राति जागरण गर्न मन लाग्यो त्यही गर, तर फल मैले दिन्छु भन्नुभएको छ। त्यस कारणले पुरुषोत्तम महिनाको महत्वको विषयमा वर्णन गर्न सबैजनाले सक्दैनन् भनेर भगवान नारायणले बताउनुभयो। र नारदजीले विभिन्न प्रकारले यहाँ प्रश्न गर्नुहुन्छ, हे भगवान, आज जान नजानेर जानेर जस्तै प्रकारले पनि पुरुषोत्तम महिनाको वर्णन गर्नुभयो र जसले व्रत गर्दछ त्यसले फल पाउँदछ भन्नुभयो। तर पुरुषोत्तम महिनाको व्रत मनुष्यले मात्र गर्न मिल्छ कि देवताहरूले, पशुहरूले, कसैले अरूले पनि गर्न मिल्दछ? यो कुरा बताइबक्सु सुन्नु सुन्नुभयो। आज भगवान नारायणले भन्नुहुन्छ, महाराज व्याजतो उपकृते नास्मिन् मासे श्री पुरुषोत्तमे उपासेन दानेन स्नानेन जपादिन। आज पुरुषोत्तम महिना जानेर नजानेर जसरी भए पनि उपवास गरेर नगरेर स्नान गरेर स्नान नगरेर दियो बालेर जसरी भए पनि पुरुषोत्तम महिना भएर भगवान पुरुषोत्तमको चिन्तन गरेर जीवन व्यतीत गर्दछ भने त्यस्ता जीवहरूलाई भगवानको लोकलोकधाम प्राप्त हुन्छ महाराज। र यहाँ हजुरले सोधेको प्रश्न अन्तर्गत कोटी जन्म कृता अनेक पापराशिहरूलाई व्रजेत, हजारौं जन्मसम्म गरेका करोड़ौं जन्मसम्म गरेका पापराशिहरूलाई नष्ट गर्दछ। यथा साठ मृगस्य सूत्री रात्र स्नान मात्र तह, जस्तै एउटा बाँदरले पनि तीन रात्रिसम्म पुरुषोत्तम महिनाको कथा सुनेर स्नान गरेको थियो बाध्यताले, त्यो बाँदर पनि गोलोक धाम गएको थियो कि नारदजी भनेर आज भगवानले भन्न थाल्नुभयो। नारदजी बडा अचम्म पर्नुभयो, होइन बाँदर पनि कसरी मुक्ति भयो, त्यो बाँदरको कथा पनि सुनाउनु पर्यो भगवान भनेर आज नारदजीले प्रश्न गर्नुभयो। आज भगवान नारायणले भन्नुहुन्छ, अजानोऽपि दुष्टस्य प्राक्तनानां कुकर्मणां संचयो विलयं यातो मासे श्री पुरुषोत्तमे। जान्दै नजानिकन पुरुषोत्तम महिनामा आफै अटोमेटिक हुन गयो त्यो बाँदरले, त्यो दुष्ट थियो तर पनि तीन रात्रिसम्म पुरुषोत्तम महिनामा स्नान गर्न पुग्यो र तीन रात्रिसम्म उसले पुरुषोत्तम महिनाको कथा पनि सुन्न पायो। आखिरीमा त्यो बाँदर गोलोकधाममा गएको थियो कि नारदजी, त्यस्तो दुष्ट बाँदर पनि आज गोलोकधाममा गएको कथा म हजुरलाई सुनाउन गइरहेको छु भनेर आज भगवान नारायणले नारदजीलाई

संसारिक ही बधन प्रिय एउटा केरल देशमा अत्यन्तै लोभी एउटा व्यक्ति बस्दथ्यो महाराज एकदम लोभी अरे मौरीले चाहिँ धनबटुल्ने माग्न हिँड्ने जहाँ पाए चाहिँ हात यस्तो गरेर पिक्चर रुनी हजुर खान पाएको छैन भन्ने पैसा जम्मा गर्ने दान पुण्य गर्नु भन्दै जान्दैन जान्ने खालि लिन मात्रै जानेको छ दिन भन्ने जान्दैन जान्ने यस्तो लोभी भाउन आज त्यो केरल देशमा विभिन्न प्रकारले

0: जेनरल रिपोर्ट हो भने तपाईँ चढ्न सक्दैन जस्तो मैले
1: एकदम कुरामा के टेन्सन लिएको आइसिओ बाइक युज हुन्छ
2: हुन्छ

र एकैछिन अब धेरै बेर छैन बस्नुहोला एकैछिन। आज यहाँ दृढधनवा राजाले आफ्नी रानी गुणसुन्दरीसँग यस्तो विदा मागेर जंगलमा जानुभएको थियो र उहाँको मुक्ति भएको कथा हामीले सुन्यौं। यहाँ भगवान नारायणले नारदजीलाई विभिन्न प्रकारले कथा सुनाउन थाल्नुभयो। हेर नारदजी, अब यो बाँदरले पनि पुरुषोत्तम मासको कथा सुनेर बाँदरको पनि मुक्ति भएको थियो भन्ने प्रसंगलाई जोड्दै हुनुहुन्छ र भगवान नारायणले भन्नुहुन्छ, एउटा अत्यन्तै लोभी, नामै लोभी भएको यस्तो ब्राह्मण केरलमा बस्दथे। तिनी ब्राह्मणको कथा आज श्रवण गराउँदै हुनुहुन्छ महाराज। हामी दैर्य भएर एकैछिन सुनौ, एकैछिन नबोल्नु होला है, अब सकिन लाग्छ, एकैछिन नबोल्नु होला, त्यसपछि हजुरहरूको पालो आउँछ, एकैछिन नबोल्नु होला। अब यहाँ ती ब्राह्मण कस्ता थिए त भन्ने विषयमा यहाँ बताउ

तीन कुबुद्धिनः ती कुबुद्धि भएका बुद्धि नभएका ती ब्राह्मण अग्निमा हवन पनि नगर्ने पितृहरूलाई स्वाहा स्वादा पनि नगर्ने तर्पण पनि नगर्ने सामाजिक कर्महरू केही पनि नगर्ने र न दुखीहरूलाई सेवा गर्ने सम्पत्ति कमाएर थुपार्ने मात्रै अब त्यति मात्रै हो र आफ्ना परिवारहरूलाई पनि राम्रोसँग पालन पोषण नगर्ने के छोरा छोरीलाई पनि राम्रोसँग नहेर्ने श्रीमतीसँग झगडा गरेर घरै छोडेर हिँड्ने त्यस्तो बौला जस्तो र त्यो सम्पत्ति कमाएर के गर्थे त तिनले पैसा के को लागि हो त मागेको मागे गरेको भन्दा सम्पत्ति लगाएर तिनले गाडेर राख्थे अरे बुद्धि नभएका के सम्पत्ति लिएर गएर जमिनमा गाडेर राख्ने अरे सर्वम भूमिगतम चक्रे धनमन्य संचितम सबै जमिनमा गाड्थ्यो अरे के जमिनमा गाडेपछि के हुन्छ मुक्ति पाइन्छ तर हाम्रो पनि त त्यस्तै छेकेर अवस्था हेर्नुहोस् पैसा थुपारेको थुपारे थुपारेको थुपारे यस्तै छ गुरुदेव पछाडिबाट आयु सकिन लागिसक्यो हो अगाडिबाट कमाउने टेन्सन बढेको बढै छ संग्रह गर्ने चिन्ताले छोडेकै छैन जसलाई आवश्यक छ उसलाई त कमाउनु पर्यो जसले सम्पूर्ण सम्पत्ति कमाइसक्यो छोराछोरी पनि अस्ट्रेलिया अमेरिकातिर गएर सेटल भइसक्यो उनीहरूलाई शुद्ध लोभले छोड्दैन क्या दान पुण्य गर्नै मन लाग्दैन आश्चर्यको कुरा छ हेर्नुहोस् यही कुरा आज यहाँ बताउन खोज्नु भएको छ कि सम्पत्ति उसले निरन्तर कमाएको छ तर पालन पोषणमा पनि छैन सामाजिक कार्यमा पनि छैन दान पुण्य पनि गरेको छैन यज्ञ यज्ञादि पनि गरेको छैन के गरेको छ त भन्दा जमिनमा गाडेको छ अरे के हेर्नुहोस् पैसा जमिनमा निरन्तर गाडिरहेको छ बडा ठुल्ठुला पोका पार्दै जमिनमा गाड्दै गरेको छ अब बिचरा अब अहिले त बुढो भइयो बुढो भएपछि फेरि जन्मिँदा काम लाग्छ भनेर हो कि बैकुण्ठमा काम लाग्छ भनेर हो है ती ब्राह्मणलाई आफैलाई सोधौँला अब हामीले बुझ्नुपर्ने कुरा के छ भने जीवन हाम्रो पनि त्यस्तै छ एउटा सर्पले भेगुतोलाई निल्न लागेछ भेगुतोले फेरि किरा फटेङ्ग्रा खानालाई हतार गरेछ क्या हेर्नुहोस् अब बिचरा आफू उता पेटमा जाँदैछ त्यो बिर्सेर त्यो भेगुताले फेरि किरा फटेङ्ग्रा खानको लागि यता र उता गर्दोरहेछ हाम्रो पनि आयुले हामीलाई निल्न लागिसक्यो 50 वर्षको भइयो बर्थडे मनायो 51 वर्ष भइयो बर्थडे मनायो अब आयु सिद्धि नै थाल्यो उमेर सकिनै थाल्यो तर कमाउने चिन्ता इच्छा लोभ सकिएछ कि बढेको छ त्यसकारणले यी सारा कुराहरू जे जस्तो शास्त्रले जुन प्रकारको नियम बनाएको छ त्यही अनुसार चल्न सकेन भने दुःख पाइन्छ आज ती ब्राह्मणले सम्पत्ति लिएर गएर जमिनमा गाडेका छन् न सूर्य संक्रान्तिमा कहिले गएर गंगा स्नान गरे न बेतिपात योगमा गएर सुनदान गरे न वैदृत योगमा गएर चाँदी दान गरे न चन्द्र र सूर्य ग्रहण लागेको बेलामा कुनै मन्त्र जपे न केही हवन गरे यस्ता अत्यन्तै पापले युक्त भएका तर घर घरै गएर मान्छे देख्यो भने रुनी अरे हजुर खान पाएको छैन भोगै छु छोराछोरी भोगै छन् मेरो त बिजोग भयो अलिकति केही सहयोग गर्न भन्ने खानी होइन फेरि कहिल्यै पेटभरि खाएको कहिले रेकर्डै छैन खानी होइन न परिवारलाई खुवाउने ल र के गर्ने त भन्दा जमिनमा गाडेर राख्ने त्यस्तो बुद्धि नभएको पाउँदैन अब ती बाहुनलाई आज अब घुक्क घुक्क रुँदै रुँदै बडा दुखी भयो अब मागेर पनि कति दिउने हेर्नुहोस् साह्रै लोभी सबैले निन्दा गर्न थाले साह्रै लोभी बाहुन आयो भनेर सबैले निन्दा गर्न थाले रुँदै रुँदै आफ्नो मित्र कहाँ गए मित्र फेरि राजाको बगैँचामा माली काम गरेर बस्ने खाले रहेछन् ती मालाकारले त्यो ब्राह्मणलाई सँगै पढेको सानैदेखि अब तिमी यस्तो नजानी काम गर्दै माग्दै हिँड्छौ छोड्दै यस्तो काम नुहाइ धुवाइ गरेर चिटिको भएर राम्रो भएर आऊ मसँग काम गर्न भनेर आफ्नो बगैँचामा लगेर काम दिए अब उसले बाहिर बाहिर त बडा राम्रो काम गर्यो र मित्रले पूर्ण रूपमा विश्वास गरे तर त्यहाँ पनि छल कपट गर्न थाल्यो अब त्यो मित्र घर गएको बेलामा फलफुल टेप्ने बेच्ने अरे पैसा लुकाउने फलफुल खाइ भन्दाखेरि त फलफुल त चराचुरुङ्गीहरूले खाए कता गयो भन्ने अनि राम्रा राम्रा चिजहरू खाने त्यस्तो गर्न थाल्यो घाटै घाटा पो बनाइदियो पैसा कमाएको छ त्यहाँबाट लगेर गाडेको छ त्यस्तो विश्वासघात गर्ने त्यो कर्दै त अत्यन्तै लोभी बाजे आज बगैँचामा विभिन्न प्रकारले यस्तो प्रकारले बस्न थाल्यो र बस्दा बस्दै
आज उसका 87 वर्षहरू बिते, एकदम बुढो पनि भयो र बुढाईले अत्यन्तै जीर्ण भएर थरथर थरथर कान्न थाल्यो। त्यो मूर्ख बुद्धि भएको लोभी आज त्यही बगैँचामा मर्यो, बुढो भएर मर्यो, कालगतिले मर्यो। अब त्यो मालीले अब यसको न कोही छ न कोही छ, अब यस्तालाई के खर्च गर्ने हो भनेर खोलाको तिरा लिएर गएर फालिदियो। अब उसले मर्ने बेलामा जलाउनलाई दाउरा पनि पाएन, आफन्तको सहारा पनि पाएन, जीवन यत्तिकै बित्यो महाराज। तस्वाह प्रकरवाण मुद्गर घात पीडित अजिगमन महामार्गम कृष्ण विभीषण। आज त्यसलाई लिनको लागि बडा ठुला ठुला ताराहरू भएका, अत्यन्तै डरलाग्दा राता राता आँखा भएका, तामाका जस्ता केशहरू भएका यमदूतहरू बडा डरलाग्दो स्वरूप धारण गरेर लिन आए र त्यो ब्राह्मणलाई च्याप्प समातेर आज च्याप्प समा लहिन तलाई मूर्ख बाहुन भनेर बडा बडा मुङ्राले ड्याम्मा ड्याम्मा पिड्दै आज त्यसलाई घिचार्न थाले। अब रुन थाल्यो, महाराज मलाई दया गर, तैँले जीवनमा के गरेको थिइस् सम्झी, तैँले दान पुण्य गरिस्, साधु सन्तलाई सम्मान गरिस्, कहिले ढोगिस्? आज तैँले राम्रा कर्म कहिले गरिनस्, गौमातालाई कहिले सेवा गरिनस्? दान पुण्य त तेरो हातबाट हुँदै भएन, सधैँ अर्काको मागेर लुटेर चोरेर विश्वासघात गरेर गएर सम्पत्ति लगाएर खाल्टामा गाडेको के काम लाग्यो? आज त यमदूतहरूले त्यो यस्तो प्रकारले पिड्दै पिड्दै त्यसलाई घिसार्दै घिसार्दै लए, बिचरा रुन थाल्यो, बौला बरबराउन थाल्यो, एकदम आत्तिएर बरबराउन थाल्यो, बिहोस हुन थाल्यो। लौ न मैले त साह्रै नराम्रो काम गरेछु,

हुन थाल्यो, गडबड हुन थाल्यो। आज मैले यस्तो राम्रो मनुष्यको शरीर पाएको बेलामा मेरो बुद्धि भ्रष्ट भयो, मेरो अज्ञानतालाई धिक्कार छ। मैले यस्तो राम्रो मनुष्यको शरीर पाए, यस्तो पवित्र भारतवर्षमा जन्म पाए, तर पनि आज मैले राम्रो कर्म गरिन महाराज। देवताहरूलाई पनि दुर्लभ हुने यो मनुष्य शरीर पाएर मैले धनको लोभमा के गरिन, बेकारमा मैले मनुष्य जन्म गुमाए। मैले धेरै समय लगाएर जो धन कमाएको थिएँ त्यो पनि संसारमा कसैलाई काम पनि लाएन, माटामा गाडियो, धिक्कार छ मलाई। आज मैले न कुनै उपवास गरे, न कुनै कर्म राम्रो गरे, न दान गरे, आज म यस्तो यमपासमा बाँधिएको छ। त म आज बडा दुखी भएर अब मेरो के उपाय, अब त कमाउँछु बुद्धि आएर पनि के गर्ने, अब त मनुष्यको शरीर नभएपछि धर्म कमाउन पनि मिल्दैन। आज बडा दुखी भएर न मैले तपस्या गरेन, यज्ञादि गरे, मैले केही पनि गरिन, शास्त्रका वचनहरू पनि सुइन, मैले विभिन्न प्रकारले राम्रा कर्म गर्दै गरिन भनेर बडा दुखी भयो महाराज। रुदै रुदै आज दियङ्गुजरले पिड्दै पिड्दै घिसार्दै घिसार्दै लिएर गइरहेका छन् र यहाँसम्म भने धिक्कार छ मलाई, बाँचुन् बाँच्ने बेलामा पनि मैले अरूलाई त गर्दै गरिन, आफ्नै शरीरलाई पनि त्यति सम्पत्ति भइकन पनि सजाइन। राम्रा कहिल्यै गतिला कपडा किनेर लाइन, कहिल्यै पेटभरि खाना खाइन, बडा दुखी भएर जीवन बिताए। चाड पर्वमा पनि राम्रा एउटा नयाँ लुगा किनेर पनि लाइन, धिक्कार छ मलाई। न दाजुभाइलाई सहयोग गरे, न बन्धु बान्धवलाई सहयोग गरे, न आफन्तहरूलाई, न दिदी बहिनीहरूलाई नै केही दान दक्षिणा गरे, न त छोरी ज्वाइँलाई यसो टिको लाएर दुई पैसा दिए, न माता पिताको सेवा गरे, न भाइ बहिनीलाई सेवा गरे, न पतिव्रता पत्नीलाई, न ब्राह्मणलाई सन्तुष्ट गर्न सके, धिक्कार छ मेरो जन्म भनेर आज रुदै रुदै त्यो ब्राह्मण आज विभिन्न प्रकारले यमलोकमा जानुभयो महाराज। त्यो लोभी ब्राह्मण आज सारा यमदूतहरूले धिक्कारिएको त्यो दुर्बुद्धि ब्राह्मणलाई आज यसरी घिसार्दै घिसार्दै यमदूत यमलोकमा लिएर गएर चित्रगुप्तको अगाडि राखेका छन्। चित्रगुप्तले यमराजसँग विभिन्न प्रकारले यसको पापको विषयमा वर्णन गर्नुहुन्छ। यमराजबाट रिसाउनु भयो, यस्तो दुष्ट पनि मनुष्य हुँदो रहेछ, यो पापीलाई 1000 पल्टसम्म बाँदर बनाएर पठाइदेऊ, 1000 पटक अरे 1000 पटकसम्म यो पापीलाई बाँदर बनाएर पठाइदिनु, बल्ल होस् यसको ठेगानमा आउँछ भनेर यमराजले भन्नुभयो। त्यस पछाडि के गर्ने महाराज भन्दाखेरि त्यस पछाडि फेरि विचार गरौँला भन्नुभयो। अब त्यसलाई 1000 जुनीसम्म बाँदर बन्ने श्राप यमराजले दण्ड दिनुभयो, किनभने यसले आफ्नै त्यस्तो साथी मालीलाई पनि धोका दिएको रहेछ भनेर आज यहाँ वर्णन गर्नुहुन्छ। इति श्री प्रिया नारदीय पुराणे पुरुषोत्तम मास महात्म्य नन्दिकेश्वरार्थे श्री नारायण नारद संवादे कर्दयो पाख्याने सप्तविंशो अध्याय, यस्तो प्रकारले वर्णन गर्नुहुन्छ। आज यहाँ हाम्रो बुद्धिसागर बस्यालजी आउनुभएको छ, हार्दिक स्वागत। मेरा मित्र हुनुहुन्छ, हाम्रो कृष्ण साहबकोट, हाम्रो केपी, हाम्रो ज्वाइँ पनि हुनुहुन्छ, बहिनी ज्वाइँ हुनुहुन्छ। सबैलाई पुनः पुनः यो भोलिको कथामा हामी 28 अध्याय सुन्नेछौ, अत्यन्तै महत्वपूर्ण छ र आज समयले साथ दिएन। भोलिको दिनमा हामी शिवपुराण अन्तर्गत मैले एउटा यहाँहरू समक्ष राख्न खोजेको प्रसंग छ, योग बीजम। योग बीजम ध्यानीहरूले योगीहरूले सुन्नै पर्ने त्यो प्रसंग भोलिको कथामा समय मिल्यो भने मैले यहाँ राख्नेछु। हजुरहरू जसरी पनि आउने प्रयास गर्नुहोला भन्दै आजको कथाबाट विश्राम लिन्छु।

0: संस्कार छ हाम्रो, तपाईँहरू सहभागी हुन आउनुहोस्। सम्पूर्ण बन्धु बान्धव इष्टमित्र नाता गोता घरका परिवार सन्तान सबैलाई ल्याएर यहाँ सहभागी हुने हो, सहयोग गर्ने होइन। यो सामाजिक यज्ञ हो, भगवानको यज्ञ हो। हामीले नमागी नमागी पनि कसरी यज्ञ सम्पन्न गर्न सकिन्छ, कोटियम महायज्ञ कसरी नरहरिनाथपुरले 129 वटा गर्नुभयो त्यसको अनुभव तपाईँ हामीहरूले गर्नु छ। त्यसैले सहयोग गर्ने होइन, सहभागी हुने हो, सबैले पूजा गर्ने हो। भगवान सबैका हुनुहुन्छ, यो सबैका लागि यज्ञ भएको, राष्ट्र शान्ति राष्ट्र कल्याणका लागि यज्ञ भएको, सबै जात जातिको कुल धर्म र परम्परा रक्षा गर्ने संकल्पले गरेको यज्ञ हो। यहाँ ब्राह्मणले हवन गरे भनेर ब्राह्मणको मात्रै होइन, नेपालमा भएका सम्पूर्ण जात जातिहरू जति छन् ती सबै जात जाति सनातनी हुन्, ती सबै हाम्रो सनातन धर्म र परम्पराका अनुयायीहरू हुन्। त्यसैले ती सबैको कुल परम्परा रक्षा हुनपर्छ भनेर हामीले संकल्प लिएका छौं। त्यसैले यो कुनै जाति विशेषको होइन, समूह विशेषको होइन, कुनै सम्प्रदाय विशेषको होइन, यो साक्षात गोरखनाथ भगवानबाट संरक्षण भएको यो राष्ट्र नेपाल राष्ट्रको असली यज्ञ हो। त्यसै कारणले हामीले कुनै भूलचुक गर्ने अधिकार छैन, हामीले कसैसँग सहयोग माग्ने अधिकार छैन, कसैलाई आइदिनुहोस् भन्ने अधिकार छैन, आउनुहोस् भन्ने अधिकार छ हामीहरूलाई, किनभने यो यज्ञ सबैको हो। त्यसैले आउनुहोस् भनेर आदेश दिन सकिन्छ भन्दै यहाँहरूबाट प्राप्त भएको आशीर्वाद अझै बढी प्राप्त होस्, मनभरिभरि आशीर्वाद दिनुहोला। यो यज्ञ परिपूर्ण गर्नका लागि यहाँहरूको आशीर्वादमा भएको शक्ति, अन्य कसैमा पनि त्यो शक्ति छैन। त्यसै कारणले म यहाँ उभिएको अन्त्यमा तपाईँहरूको आशीर्वादको कामनाका साथ उभिएको हो। मनभरि सबै सम्पूर्ण भगवानलाई सम्झेर आशीर्वाद दिनुहोला। यज्ञ अत्यन्त सभ्यताका साथ, अत्यन्त भव्यताका साथ, अत्यन्त अनुशासनका साथ वैदिक आचरणहरूलाई पूर्ण रूपमा पालन गरेर परिपूर्ण गर्न सक्ने सामर्थ्य भगवानबाट प्राप्त होस्, यहाँहरूबाट आशीर्वाद प्राप्त होस् भन्ने कामनाका साथ मेरा वाणीलाई विश्राम गर्न चाहन्छु। हरि ओम तत्सत्, हरि ओम तत्सत्, हरि ओम तत्सत्, ओम अस्तु। जय जय गोरख, जय जय काली भन्नी, जय जय गोरख, जय जय गोरख, जय जय गोरख। यही मन्त्र जपेर आजको यो नेपालको यो भूगोल हामीले देख्न पाएको हो। यो मन्त्र सामान्य मन्त्र होइन, राष्ट्रका लागि सबैभन्दा महत्वपूर्ण मन्त्र भनेको जय जय गोरख, जय जय गोरख, जय जय काली, ओम अस्तु, ओम आदेश।
1: हरिहर भगवानको ल, अब समयले नेटो काटेको छ, कार्यक्रम सबै बाँकी छन्, एकदम छिटो छिटो आउनुहोला। लाल प्रसाद अर्याल विष्णु एवं विष्णु अर्याल गुल्मी एकबाट, गुल्मीबाट 5005 प्रदान गर्नुभएको छ समस्त पितृहरूको उद्धारको कामना गर्दै। गुल्मी चन्द्रकोटबाट जोरदार ताली, जोरदार ताली। दुर्गा न्युरे भरतपुर 9। अब हामी यसपछि नतिजा, नतिजापछि पुरुषोत्तम महात्म्य, पुरुषोत्तम महात्म्य पछि कोही पनि नउठ्नु होला। आज चार एकादशीको दिन, एकादशीको दिन पुरुषोत्तम मास, कोटि होम महायज्ञ, यस्तो भूमिमा यो अवसर पाइँदैन। आजको दिन बस्नुहोस्, आराम लिनुहोस्, आनन्द लिनुहोस्, हेर्नुहोला बेलुका कसरी निद्रा लाग्छ, नत्र अनुभव गर्नुहोला। दुर्गा न्युरे भरतपुर 9 1100। हाम्रो संयोजक प्रेम निधि भारद्वाज जी जस्तो सत्पात्रलाई, सुपुत्रलाई जन्म दिने ममतामयी आमा यहाँ पाल्नु भएको खबर मैले पाएको छु। कृपया मञ्चमा आइदिनु होला आमालाई, मञ्चसम्म ल्याउने वातावरण मिलाइदिनु होला, कहाँ बस्नु भएको छ। गीता देवी सापकोटा बुटबल 15 1005 प्रदान गर्नुभएको छ बुटबल। बोल बम बोलो बम, हर हर महादेव बोल बम, शम्भु सदाशिव बोल बम, बोलो बम बम बम, बोलो बम बम बम। बुटबलतिर व्यापक चल्छ यो मेरो भजन, त्यो गाउने मान्छे पनि हो, धेरै ठाउँमा मेरा भजन चलेका छन्, मलाई चिन्नुहुन्न, ठिकै छ, भजन चिन्ने भयो। राधा देवी घिमिरे भरतपुर 10 भरतपुर 20 4115 प्रदान गर्नुभएको छ। राधा देवीज्यूलाई पनि मैले माइक्रोफोनमा मञ्चमा आमन्त्रण गरे। राधा देवी पौडेल भरतपुर 5 1005 प्रदान गर्नुभएको छ। राधा देवी पौडेलजीलाई पनि मञ्चमा आमन्त्रण गरे। मोहनी लाल कणेल फर्सा टिकटबाट, आहा, हामीले धेरै पहिला फर्सा टिकट त स्कूलको नाम बिर्से मैले, एउटा स्कूलको निर्माणको लागि हामीले पवन नन्दन गेवालीजीसँग अत्यन्तै ठूलो, त्यो 52 साल हो कि होइन, 62 साल हो कि जस्तो लाग्छ। कृष्ण मञ्जु धिताल भरतपुर 11 1010 प्रदान गर्नुभएको छ कृष्ण एवं मञ्जु रितालजी मञ्चमा आइदिनु होला यी रुद्राक्ष ग्रहण गरिदिनुको लागि. अब भने एकदमै आज चाहिँ सूत्रात्मक रूपमा नै निर्णय राखिदिनुको लागि हाम्रा भरतपुरका मात्र नभएर नेपालकै एउटा साङ्गीतिक स्तम्भ मधुसूदन घिमिरे, मैले धेरै ठाउँमा भनेको छु हजुरहरूले भजन गाउन मान्छे बोलाउनुहुन्छ, भजन गाउनुहुन्छ, नाच्नुहुन्छ, मैले सुन्छु बेलुका रक्सी र मासुको नास्ता गर्नुहुन्छ. अरे कहाँ पुग्यो संसार, कस्तो उसमा रुमलिएका छौँ हामी. भजन गाउने मान्छेको जीवन पनि भजनमय बन्नुपर्छ, यो धारणालाई हजुरले स्थापित गर्नुहोला. अघि ममता डाक्टर ममता नेपाण्डेले भन्नुभयो नि, हामी महिला महिला भनेर एकैचोटि महिलाको भिक्टिम कार्ड खेल्छौ नि. महिलामा चरित्र भएन भने महिला पुतना पनि महिला हुन् क्या, शरीरले हुने भए त सुरपणखा पनि महिला हुन्, चरित्रले हुने भए, विद्वताले हुने भए रावण संसारको सबैभन्दा ठूलो विद्वान ब्राह्मणको छोरा. विद्वताले हुँदैन केही पनि, चरित्र चाहिन्छ. कंस राजा कृष्णको पनि मामा क्यारेक्टर थिएन, सकियो भान्जाको हातबाट. त्यसकारण भजन भन्दा साथ क्यारेक्टर लेस छ भने ती भजन होइनन्. तपाईँ एकछिन मनोरञ्जन गर्नुभएको छ बाहिरी रूपमा, अब हामी कति सफल हुन्छौँ यो मान्यतालाई स्थापित गर्नको लागि. अहिलेलाई पनि मैले धेरै समय नलिकन हाम्रो मधुसूदन घिमिरेज्यूलाई आजको नतिजा के भयो, कतिजना फाइनलमा जान तयार हुनुभयो, मैले अलग बसेर नम्बर दिए, मधुसूदनजीले अलग दिनुभयो, जोड्न पनि सँगै बसेर भएको छैनौ, मधुसूदनजीले निर्णय तयार गर्नुभएको छ. सुशीला घिमिरे भरतपुर 11 ज्ञान ज्योतिबाट 1115 प्रदान गर्नुभएको छ. सुशीला घिमिरे माताजीलाई पनि हजुर मञ्च माइक्रोफोनमा आउनुहोस्. ओम
2: मञ्चासीन आदरणीय पूजनीय वन्दनीय गुरुवर्ग, व्यासाचार्य गुरुज्यू, परशुराम पाण्डेज्यू, कलाकार मित्रहरू र हामी दुवैजना निर्णायकको भूमिका बस्ने गर्छौं, आदरणीय हिरालाल कणेलज्यू. अलिकति यहाँहरूले केही आवाज आइरहेको छ, यहाँहरूले यहाँहरूको आवाज आइरहेको छ. म यति बेला आज यहाँहरूले प्रस्तुत गरेको भजनको नतिजा लिएर आएको छु. यता छेउपट्टि एकजना दिदीले गफ गरिरहनु भएको छ. नतिजा नसुनाऊ, आज सुनाऊ कि नसुनाऊ भन्नुहोस् त. एकपटक जोरदार ताली बजाएर आज फाइनल चरणको प्रतियोगितामा जान सफल प्रतियोगी समूहलाई जोरदार ताली बजाएर सम्मान व्यक्त गरिदिनुहोला. र त्योभन्दा अगाडि आज मैले केही कुरा भन्नै पर्छ. अब हामी 30 गते अन्तिम चरणको प्रतियोगितामा, फाइनल चरणको प्रतियोगितामा सहभागी बन्नेछौ. यो प्रतियोगिता जेठ 16 गतेबाट सुरु भएको हो, दैनिक रूपमा प्रतियोगिता सञ्चालन भइरहेको छ र आज पनि प्रतियोगिता सम्पन्न भइसकेको छ. अझ धेरै अन्य कार्यक्रमहरू पनि बाँकी रहेका छन्. यहाँहरू कार्यक्रममा प्रस्तुत गर्नका लागि, भजन प्रस्तुत गर्नका लागि जब मञ्चमा आउनुहुन्छ, त्योभन्दा अगाडि हामीले एउटा नियम सुनाउने गर्छौं. त्यो नियम यहाँहरूले सुन्नुहुन्छ सुन्नुहुन्न, त्यो नियमको आधारमा, त्यो नियम र परिधिभित्र रहेर यहाँहरूले गाउनु भएपछि पक्कै पनि यहाँहरू उत्कृष्ट नतिजामा यहाँहरू पुग्नुहुनेछ. तर धेरै समूहहरूले हामीले सुनाउँदा नियमलाई ध्यान दिनुहुन्न, नियमभन्दा बाहिर गएर गाउनुहुन्छ. 10 मिनट समय भनेर हामीले भनेका छौँ, यहाँहरूले 12 मिनटसम्म गाइदिनुहुन्छ र यदि गाउँदा गाउँदै 10 मिनट भयो तर गाइरहनु भएको छ भने त्यो टुक्कालाई सकेर अर्को नयाँ भजन चाहिँ ननिकाल्ने हो. कसैले चाहिँ फेरि के गर्नुहुन्छ, त्यो घन्टी बज्दा बज्दै गाउँदा गाउँदै ट्याक्क छोडिदिइहाल्नुहुन्छ. त्यसै पनि नगर्नुहोस् है. यो अन्तिम चरण, यो 30 गतेको लागि पनि काम लाग्ने कुरा हो. यो 30 गतेको फाइनल चरणको प्रतियोगितामा जो जो जानुहुन्छ उहाँहरूले पनि यो ध्यान दिएर सुन्नुहोला. विशेष गरी जब 8 मिनटमा जनाऊ घण्टी बज्छ, हामीले त्यो 30 गते पनि 10 मिनटकै समय राखेका छौँ, फेरिनु भएको छ भने त्यो टुक्कालाई सकेर अर्को नयाँ भजन चाहिँ ननिकाल्ने हो। कसैले चाहिँ फेरि के गर्नुहुन्छ, त्यो घण्टी बज्दा बज्दै गाउँदा गाउँदै ट्याक्क छोडिदिई हाल्नुहुन्छ, त्यसै पनि नगर्नुहोस् है। यो अन्तिम

बजिसकेपछि यहाँहरूले के सोच्नु पर्यो त भन्दा अब हाम्रो समय जम्मा 2 मिनट मात्रै बाँकी छ भनेर यहाँहरूले मनन गर्नु पर्यो। त्यो 2 मिनट भित्रमा भजन सक्नु पर्यो। तर यदि भजन गाउँदा गाउँदै सकिएन भने यहाँहरूले हामीले बुझ्छौ त्यो कुरा, गाउँदा गाउँदै घन्टी 10 मिनट गयो तर घन्टी बज्यो भन्दैमा यहाँहरूले ट्याक्क नछोड्नु होला। त्यो गाउन लागेको त पूरा गर्नु पर्यो नि, होइन? त्यो गाउन लागेको भजनलाई पूरा गर्नु होला अनि अर्को नयाँ भजन चाहिँ ननिकाल्नु होला। यो विशेष ध्यान दिनुहोला। यसमा धेरैजनाको के भइराखेको छ भने 8 मिनट भएपछि ल हाम्रो घन्टी बज्यो भनेर हतारिनी आत्तिनी भइराखेको छ, त्यस्तो नगर्नु होला। र अर्को कुरा, विशेष गरी माइकको ख्याल गर्नु होला। धेरैजनाले माइक कहाँ पुगेको छ, मैले माइक भन्दा कति टाढा बसेर गाएको छु, कति नजिक भएर गाएको छु, त्यो ख्याल गर्नुहुन्न। अनि फेरि अर्को कुरा, जुन यहाँहरूले जसलाई आजलाई तपाईँले नेतृत्व गर्ने भनेर लिएर आउनुहुन्छ नि, उहाँको आवाजमा अरू दुई तिनजना साथीहरूले पनि आवाज मिसाउनुहुन्छ नि, त्यो मिसाउँदा उहाँहरूको आवाज र नेतृत्व गर्नेको आवाज फरक फरक आइराखेको छ। एउटै सुरमा एउटै स्केलमा आउनु पर्यो, त्यसपछि मात्र यहाँहरूको आवाज यहाँहरूको भजन कर्णप्रिय हुन्छ अनि त्यो हामीले गरेको हामीले सुनाएको नियम र परिधिभित्र बाँधिन्छ। र मौलिकता, विशेष गरी धेरै जसो साथीहरूले धेरै जसो प्रतियोगी समूहले बजारमा चलेका बजारमा गाइएका भजनहरू गाउने गर्नुहुन्छ, यहाँ एउटा टुक्का मात्रै भने त्यो भित्र मिसाउनुहुन्छ, त्यस्तो नगर्नु होला। मौलिकता, मौलिकतामा 15 अङ्क रहेको छ, त्यो 15 अङ्क चाहिँ यहाँहरूले मौलिक भजन नयाँ भजन आफैले सिर्जना गरेर लिएर आउनुभयो भने त्यो मौलिक भजनमा यहाँले पर्याप्त नम्बर पाउनुहुन्छ। तर सुर पनि राम्रो छ, यहाँहरूले गाएको स्वर पनि एकदम मिठो छ, राम्रोसँग गाउनु भएको छ, प्रस्तुति पनि अति राम्रो छ, मौलिकता पनि छ, तर बजारमा चलेका भजन गाउनुभयो भने यहाँहरूको नम्बर घट्छ, त्यो ख्याल गर्नुहोला। मौलिकता सिर्जना आफैले लेखेर लिएर आउनुहोस्, भजन आफ्नो समूह जसलाई लेखेर लाउन लेख्न लगाए पनि हुन्छ, तर आफ्नै समूहले लेख्नुहोस्। किताबको भजन सारेर युट्युबमा चलेको अरूले गाएको भजन लिएर नआउनुहोला है, त्यो हामीले धेरै चाहिँ त्यस्तो पाएका छौ। अनि अर्को कुरा, अब 30 गते जो जो आज प्रतियोगितामा जानुहुन्छ, अब हिजो अस्ति प्रतियोगिता यो फाइनल चरणको प्रतियोगितामा जाने प्रतियोगीहरू पक्कै पनि आज आउनु भएको छैन होला, नआउनु भए पनि आज फाइनल चरणको प्रतियोगितामा जाने प्रतियोगी समूहलाई म जानकारी गराउँछु। 10:30 बजेभित्र 10 बजेदेखि 10:30 बजेभित्रमा यहाँहरूको समूह यो प्रतियोगिता स्थल यो कार्यक्रम स्थलमा उपस्थित हुनुपर्नेछ। यदि 10:30 बजेभित्रमा यहाँहरूको समूह यो कार्यक्रम स्थलमा उपस्थित हुन सक्नु भएन भने कार्यक्रममा सहभागी हुन पाउनुहुने छैन, यो हाम्रो नियम हो र हामीले कसैलाई पनि पर्खिँदैनौँ। जति समूह आउँछ त्यही समूहलाई मात्रै हामीले फाइनल चरणको प्रतियोगितामा लैजान्छौ। पुरस्कार फेरि सम्झिनुहोस् 20,000 छ। एकपटक पहिलो पुरस्कार प्राप्त गर्ने जुन समूह भए तापनि पहिल्यै एकचोटि बधाई दिनुहोस् ल, शुभकामना ल, तलाई ताली बजाइदिनुहोस्। अब कसको हातमा पर्छ त्यो 30 गते थाहा हुन्छ। आज पनि निकै राम्रा राम्रा प्रतियोगीहरू आउनु भएको थियो र विशेष गरी जुन उत्सुकताका साथ यहाँ आउनुभयो साना साना भाइ बहिनीहरू, उहाँहरूलाई एकपटक जोरदार ताली बजाएर सम्मान व्यक्त गरिदिनु होला। लगभग 9 वर्षभित्रका साना साना भाइ बहिनीहरू आउनु भएको थियो जसको आवाज पनि राम्रोसँग फुटेको छैन, उहाँहरूले यो प्रतियोगितामा आएर भाग लिने आँट गर्नुभयो। त्यो साहसको लागि एकपटक जोरदार ताली बजाएर ती साना साना भाइ बहिनीहरूलाई ताली बजाएर सम्मान व्यक्त गरिदिनु होला। राम जानकी बाल क्लब देवघाटबाट आउनु भएको थियो साना साना भाइ बहिनीहरू, निकै राम्रो गाउनु भएको थियो, तर पनि उहाँहरूलाई हामी सम्मान व्यक्त गर्छौ। र अब 30 गतेको लागि मैले धेरै कुराहरू जानकारी गराइसकेको छु, 10:30 बजेभित्रमा यहाँहरू कार्यक्रम स्थलमा उपस्थित भइदिनु होला है। र अब धेरै ढिला नगरिकन म आजको नतिजा यहाँहरूलाई माझ सार्वजनिक गर्न लागिरहेको छु। 16 गतेबाट यो प्रतियोगितात्मक कार्यक्रम शुरू भएको हो र आजसम्म आइपुग्दा लगभग 28-29 वटा समूहहरूले फाइनल चरणको प्रतियोगितामा प्रवेश गरिसक्नु भएको छ र आज पनि फाइनल चरणको प्रतियोगितामा जान सफल हुनुभएको छ।

0: एकपटक फाइनल चरणको प्रतियोगितामा जान सफल समूहको लागि ताली बजाएर सम्मान व्यक्त गरिदिनुहोला। निकै राम्रो प्रस्तुति रहेको थियो र आज सय पूर्णाङ्कमा 81 अङ्क ल्याएर फाइनल चरणको प्रतियोगितामा जान सफल समूहको नाम हो श्री राम जानकी बालिका आश्रम। साना साना बहिनीहरू हुनुहुन्छ, उहाँहरू पनि धेरै धेरै बधाई छ। फाइनल चरणको प्रतियोगितामा जान सफल समूह श्री राम जानकी बालिका आश्रम। आज जजसले जति जुन जुन स्थान पाउनु भएको छ त्यो म क्रमशः यहाँहरूलाई जानकारी गराउँछु। यो चाहिँ प्रथम द्वितीय तृतीय होइन, अन्तिम अब 30 गते गाउँदाखेरि हामीले पहिलो समूह, दोस्रो समूह, तेस्रो समूह र अन्तिम दुईवटा समूहलाई सान्त्वना समूह हामीले छुट्याउनेछौँ। र पहिलो पुरस्कार 20,000, दोस्रो पुरस्कार 15,000, तेस्रो पुरस्कार 10,000 र सान्त्वना पुरस्कार 7,000 रहेको छ। र सबै सहभागी हुने समूहले एक एकवटा खैजडी प्राप्त गर्नुहुन्छ। खैजडी पनि आइसकेको छ, मैले जानकारी पाएको छु। हाम्रा संयोजकजीले मलाई जानकारी गराउनु भएको छ, राम्रो खैजडी हामीले लिएर आएका छौँ है भनेर मलाई जानकारी गराउनु भएको छ। र सबै प्रतियोगीहरूले प्रमाणपत्र पनि पाउनुहुनेछ। अनि अर्को कुरा फेरि यहाँलाई जिज्ञासा लाग्ला, अब आज फाइनल चरणको प्रतियोगितामा जाँदाखेरि जुन जुन जाने साथीहरू हुनुहुन्छ उहाँहरू मध्येबाट त्यही साथी दोहोरिएर आउनुपर्छ कि त्यसमा नयाँ साथीहरू पनि आउँदा मिल्छ भनेर यहाँलाई जिज्ञासा लाग्न सक्छ। आज आउनु भएको साथीहरू उहाँहरू नै दोहोरिएर आउनु पनि हुन्छ, आउन पनि मिल्छ र त्यसमा परिवर्तन गरेर अन्य साथीहरूलाई पनि ल्याउन मिल्छ। र अर्को कुरा, हामीले 10 जना भनेर छुट्याएका छौँ, 10 जना भित्र यहाँहरूले गाउनु पर्नेछ अथवा नाच्नु पर्नेछ भनेर हामीले छुट्याएका छौँ। आज एउटा समूहले कहाँबाट आएर फेरि 11 थपिनु भयो। हामीले त्यो नियम सुनाएका छौँ, 10 जना भन्दा धेरै हुनु हुँदैन, बरु थोरै बन्नुहोस्, 6 जनादेखि 10 जना भित्र बन्नुहोस् भनेका छौँ। तर गाउन सुरु भइसकेपछि लगभग 2-3 मिनट गइसकेपछि एकजना आएर त्यहाँ थपिनु भएको छ। त्यस्तो कहिले पनि नगर्नु होला, नम्बर घट्छ। हेर्नुहोस्, 11 जना हुनुभएको छ, त्यसमा पनि नियम अनुसारले नभइकन प्रतियोगिता सुरु भइसकेपछि 20 आएर गाउनु भएको छ। त्यस्तो गर्दा पनि यहाँहरू पछाडि पर्नुहुन्छ। हामीले धेरै नियमहरू सुनाएका छौँ, यी नियमहरू पालना गर्नुहोला। अब 100 पूर्णाङ्कमा फेरि पनि फाइनल चरणको प्रतियोगितामा जान सफल अर्को समूह रहेको छ। 82 अङ्क प्राप्त गरेको छ यो समूहले। श्री कृष्ण आध्यात्मिक प्रतिष्ठान भरतपुर सात कृष्णपुर, एकपटक जोरदार ताली बजाएर सम्मान व्यक्त गरिदिनु होला। धेरै धेरै बधाई छ श्री कृष्ण आध्यात्मिक प्रतिष्ठानलाई। र 100 पूर्णाङ्कमा 84 अङ्क प्राप्त गरेर फाइनल चरणको प्रतियोगितामा जान सफल समूह रहेको छ। यो समूहले 100 पूर्णाङ्कमा 84 अङ्क प्राप्त गरेको छ। 100 पूर्णाङ्कमा 84 अङ्क प्राप्त गरेर आज रुद्राक्ष भजन समूह भरतपुर 9, एकपटक उठिदिनु होला रुद्राक्ष, यदि यहाँ हुनुहुन्छ भने उठेर परिचय दिनुहोला। रुद्राक्ष भजन समूह भरतपुर 9 शरदपुर का भजन समूहलाई म फाइनल चरणको प्रतियोगितामा आउनका लागि निमन्त्रणा गर्दै आजको यो नतिजा सँगसँगै म फेरि पनि यो माइक्रोफोन आदरणीय गुरु हिरालाल कणेलज्यूलाई हस्तान्तरण गर्दै म बिदा हुन्छु। अवश्य नमस्कार।
1: ल, अब नतिजा सुन्नु भएको छ। हजुरहरू 4 बजेसम्मको लागि आजको दिन भगवानको नाममा अर्पण गरौं। तनाव नलिनुहोस्, भगवानले सबै मिलाउनुहुन्छ। गंगा देवी राणाबाट भरतपुर 7 1025 प्रदान गर्नुभएको छ। गंगा देवी राणाबाटजी आएर रुद्राक्ष ग्रहण गरिदिनु होला। हरिप्रसाद अर्याल भरतपुर 2 क्षेत्रपुरबाट 1115 प्रदान गर्नुभएको छ। हरिप्रसाद अर्यालज्यूलाई पनि एकदम छिटो आएर रुद्राक्ष लिइदिनको लागि अनुरोध गरे। लक्ष्मी ढकाल गैंडाकोट 4 1005 प्रदान गर्नुभएको छ, उहाँलाई पनि मञ्चमा आमन्त्रण गरे। नानु राणाबाट गैंडाकोट 4 सिद्धार्थ चोकबाट 1005 प्रदान गर्नुभएको छ, उहाँलाई पनि मञ्चमा आमन्त्रण गरे। पूर्णमाया गुरुङ भरतपुर 10 1015 प्रदान गर्नुभएको छ, उहाँलाई पनि मञ्चमा आमन्त्रण गरे। बिन्दा पराजुली गणेशस्थान भरतपुरबाट 1015 प्रदान गर्नुभएको छ, उहाँलाई पनि मञ्चमा आइदिनुको लागि हार्दिक अनुरोध गर्दै एकैछिन मधुसूदन गुरुदेवलाई मैले यहाँ बोलाएँ। रसिद लिएर जानुहोला श्रद्धालु, रसिद लिएर जानुहोला रसिद। ल एउटा सूचना हाम्रो यमलालजीले मलाई भर्खरै जानकारी गराउनु भएको छ, 30 गते उद्योग चितवन उद्योग संघको हलमा टेलिकमको पछाडि विद्युतको आडमा अहिलेसम्म नेपालमै भएका भन्दा वृहत रूपमा रक्तदान कार्यक्रम हुँदैछ। मैले पनि रक्तदान महादान यो सिद्धान्तलाई आत्मसात गरेर रक्तदान गर्छु भन्ने इच्छा भएको भक्तहरू त्यहाँ उपस्थित हुनुहोला। समय बिहान 7 देखि बेलुका 5 बजेसम्म यहाँ आएर भजन गाएर पनि तपाईँ जान भ्याउनुहुन्छ, भजन टोलीहरूले पनि चिन्ता गर्नु परेन। ल अब भने एकपटक एउटा भजन हाम्रा साथीहरूलाई समाधि लागे लागे गरेछ, ल एउटा चटके भजन अनि त्यसपछि पुरुषोत्तम मास पहिलो चरणमा अनि समय जति रहन्छ जे रहन्छ गुरुदेवका आशीर्वचनहरू सुन्दै शिव पुराण मा प्रवेश गर्नेछौ। सचिवालयका केही सूचनाहरू छन् भने मलाई उपलब्ध गराउन। चुटके मिठो चट्ट चड्किलो भजन हो। हाम्रो इन्दिरा न्यौपाने यहाँ स्वयंसेवाको रूपमा अत्यन्तै ठुलो सहयोग गर्नुभएको छ, निरन्तर निरन्तर सहयोग गर्नुहुने इन्दिरा न्यौपानेजी यहाँ हुनुहुन्छ भने मञ्चमा आएर व्यासीका हातबाट एउटा रुद्राक्ष ग्रहण गरिदिनु होला। इन्दिरा न्यौपानेजीको स्वागतमा पनि यो भजन।

पनि भने अस्ति पनि भने मेरो घाँटी बस्यो नि तर यहाँ आएर बस्ने होस कसैलाई आएन नाचिसकेपछि यता गएर बस्नु कोही पनि नजानु होला अब पुरुषोत्तम मास अब हजुरहरूलाई दोष लाग्छ है पुरुषोत्तम महिनामा यस्तो पवित्र भूमिमा पुरुषोत्तम कथा सुरु भएपछि उपेक्षा गरेर हिँड्नु भयो भने दोष लाग्छ ल धेरै लामो छैन एक अध्याय मात्र यति सुनेर जानुहोस् हजुरहरूको उद्धार हुन्छ यस्तो पवित्र यो अवसर फेरि आउँदैन यो अवसर फेरि आउँदैन ल यो बिचमा खुसी थापा भरतपुर बाह्रबाट 1005 प्रदान गर्नुभएको छ मञ्चमा आइदिनु होला रुद्राक्ष लिइदिनुको लागि लक्ष्मी देवी गौतम भरतपुर 11 विशाल चोकबाट 1050 प्रदान गर्नुभएको छ उहाँलाई पनि मञ्चमा आएर रुद्राक्ष लिइदिनुको लागि हार्दिक अनुरोध गर्दै अबको आवाज भने हाम्रो परमादरणीय श्री आचार्य श्री परशुराम पाण्डेजी जो शास्त्रीय संगीतको मर्मज्ञ हुनुहुन्छ साधनाको एकदम गहिरो साधक हुनुहुन्छ रसिद लिएर जानु होला मैले माइक्रोफोन उहाँलाई दिएँ

मंगलमय अत्यन्तै पावन यो पवित्र पुरुषोत्तम महिनाको पावन बेलामा आज हामी अत्यन्तै पवित्र क्षेत्र अत्यन्तै पावन क्षेत्र माता बागेश्वरीको यो पवित्र काखमा बसेका छौं। नारायणी गंगाको पवित्र तट देवघाट क्षेत्र जुन क्षेत्रमा देवताहरू पनि निरन्तर रूपमा बास गर्दछन् स्नान गर्दछन् यस्तो देवघाट पावन क्षेत्र सबैभन्दा महत्वपूर्ण नेपाल पवित्र पावन क्षेत्र जुन हिमालय अनि हिमालयहरूबाट निर्मित भएको पर्वतहरूको श्रृंखला विभिन्न नदी नालाहरू सरिताहरू बगेर आज हिमालय जुन भगवान शिवजीको जटा स्वरूप छन् अत्यन्तै पवित्र हिमालय क्षेत्र विश्वमा सबैभन्दा पावन तीर्थ क्षेत्र नेपालको हिमालय क्षेत्र छ। हिमवत खण्डमा हिमालय महिमालय भनेर एउटा खण्ड नै यहाँ व्याख्या गरिएको छ स्कन्द महापुराण अन्तर्गत। पाशुपत क्षेत्र जहाँ भगवान भोलेनाथ पशुपतिको स्वरूपमा बस्नुभएको छ ने मुनिद्वारा पालित भएको आज ने मुनिले तपस्या गर्नुभएको र पालन गर्नुभएको नेपाल यस पवित्र क्षेत्र पशुपतिनाथ भगवानलाई बीचमा पारेर 64 ज्योतिर्लिङ्ग भगवान शिवले धारण गरेर आज यस नेपाल भूमिमा बस्नुभएको छ। सप्तकोशी सप्त गण्डकीहरूका पवित्र धरना पवित्र ती धाराहरू आज हाम्रो यो पावन भूमिलाई अझै पावन गराइरहेका छन्। वराह क्षेत्र जहाँ भगवान स्वयं वराह रूप धारण गरेर बस्नुभएको छ मुक्तिनाथ भगवान यही बस्नुभएको छ। माता जानकीको जन्मस्थान भगवान गौतम बुद्धको जन्मस्थान विभिन्न सन्तहरूको तपस्थली साधना स्थली कोटिहोम स्थली आध्यात्मको अत्यन्तै पावन क्षेत्र आध्यात्म भूमि विभिन्न सन्तहरूले विभिन्न कालखण्डमा आएर साधनाको माध्यमबाट सिंचित गरेको अत्यन्तै आध्यात्मको भूमि नेपालमा बसेका छौं। जुन नेपालको नाम लिन साथ जीवको कल्याण भइहाल्छ भनेर स्कन्द पुराणमा बताइएको छ। यस्तो पवित्र क्षेत्रमा रहेका हामी सम्पूर्ण भगवत कृपा अनुरागी भक्त सज्जन वृन्द माता पिता भाइ बन्धुहरू जति आगन्तुक सम्पूर्ण आउनुभएको सबैका चरणमा वन्दना गर्दै मञ्चस्थ पूज्यपाद श्री सिद्धनाथ योगीजीको चरणमा वन्दन पूज्यपाद डाक्टर प्रज्ञानाथ गुरुको चरणमा वन्दन र देवमणि गुरुदेव आउनुभएको छ मञ्चमा आउनुहोला हार्दिक वन्दना गर्दछु र हाम्रो सोमेश्वर नाथ बाबा पनि आउनुभएको छ र यस कार्यक्रमलाई अत्यन्तै भव्य र सभ्य तरिकाबाट सञ्चालन गर्नुहुने परमादरणीय महाकाव्यकार विभिन्न भजनका रचनाकार र विभिन्न क्षेत्रमा गएर बाल संस्कारको माध्यमबाट आध्यात्मको प्रचार प्रसार गर्नुहुने आदरणीय हिरालाल कणेल आध्यात्मिक अभिभावक हुनुहुन्छ हार्दिक वन्दना गर्दछु। कलाकार मित्रहरू दिवाकर भण्डारी सुनिल थापा मनोज भाइ लगायतका विभिन्न कलाकारहरू हार्दिक अभिनन्दन। पूज्यपाद श्री नरेन्द्रनाथ गुरूजीको आगमन भएको छ हार्दिक वन्दन र यस कार्यक्रमलाई विभिन्न कोणबाट सहयोग गर्ने हुने समादरणीय सम्पूर्ण सहयोगी सेवकगणहरू उपस्थित सम्पूर्ण भगवत अनुरागी भक्तजनहरू र महायज्ञलाई वैदिक विधिद्वारा अत्यन्तै भावले मर्यादाले अनुशासित भएर अत्यन्तै कठिन तपस्यारत रहनुभएका स्वयं विभिन्न क्षेत्रबाट आउनुभएका ब्राह्मण गुरूहरू प्रण हुनुभएको छ। आज त शीतल छ हिजोसम्म त्यो यति गर्मी त्यस ठाउँमा आज हवन कुण्डको वरिपरि पञ्चाग्नि तापेर त्यहाँ हवन गर्नुभएको छ। यस महायज्ञलाई सफलीभूत गर्नको निमित्त लागि पर्नुभएका सम्पूर्ण पूज्यपाद गुरूहरूको चरणमा वन्दन गर्दछु। आचार्य गुरू पूज्य नारायण प्रसाद पोखरेल ब्राह्मण निरीक्षक गुरू पूज्य हरिप्रसाद उपाध्याय गुरू लगायत सम्पूर्ण गुरुदेवहरू र यस कार्यक्रमलाई अत्यन्तै सहज तरिकाबाट सञ्चालन गर्नको निमित्त कठिन तपस्या गर्नुहुने कार्यक्रमका संयोजक प्रमुखकर्ता परमादरणीय पूज्य श्री प्रेमनिधि भारद्वाज र यस महायज्ञका संरक्षक गुरूदेवहरूको चरणमा वन्दन गर्दै यो पुरुषोत्तम मासको अत्यन्तै पावन यो पवित्र समयमा पूज्य गुरूदेवको आज्ञा अनुसार दिनको एकादे हामीले
पुरुषोत्तम महात्म्य श्रवण गर्दै आइरहेको छ। प्रारम्भमा हामीले श्रीमद् भागवत महापुराणबाट प्रारम्भ गरेका थियौं, तत्पश्चात हामीले हिमवत खण्डका चर्चाहरू श्रवण गर्यौं र अहिले पुरुषोत्तम मासको सँगसँगै शिव पुराणका केही प्रसंगहरूलाई हामीले समय रहेसम्म हामीले श्रवण गर्नेछौ र छिटै नै यहाँ अर्को पुराण सूर्य पुराण प्रारम्भ हुनेछ, देवी भागवत पुराण प्रारम्भ हुनेछ। हजुरहरू निरन्तर आउनुहोला। असारको सूर्य पुराण पनि हुन्छ, गणेश पुराण पनि हुन्छ, अलिकति अलिकति जति सकिन्छ। असारको 14 गतेसम्म हामी निरन्तर रूपमा अब भजन कीर्तन पनि सुन्छौ, किनभने यहाँ भक्त सज्जनहरू जति आउनुहुन्छ, आमा बुवाहरू सबैलाई अत्यन्तै भक्तिमय वातावरण बनाउनुको निमित्त आनन्द मग्न बनाएर राख्नु पर्यो। हेर्नुहोस्, एकहरू प्रवचन सुनाएको सुनाइ गर्दाखेरि निर लाग्ला फेरि है, विभिन्न कामहरू छन्, कर्महरू छन् र आगन्तुकहरूको स्वागत पनि गर्नु पर्यो, सम्मान पनि गर्नु पर्यो, दानदाताहरूलाई स्वागत गर्नु पर्यो, व्यासपीठबाट आशीर्वाद गुरुको तर्फबाट सारा कुराहरू पनि चलि नै रहन्छ र यहाँ विभिन्न सन्तहरू गुरुहरू आउनुहुन्छ, आशीर्वचन सुन्नै पर्यो। सन्तहरूका चरण रजबाट आज अत्यन्तै पावन भनेको यो कोटियम स्थली, गायिका पवित्र खुरहरूबाट अत्यन्तै पावन भनेको यो कोटियम स्थली, आज पूज्य योगी नरहरिनाथ गुरुको तपस्थली हो यो। योगी नरहरिनाथ गुरुको विषयमा हामीले सुन्नै पर्छ। हेर्नुहोस्, हाम्रो राष्ट्रमा यस्तो विभूति जन्मिनु भएको छ जसले आज हाम्रो यो नेपाल भूमिको महत्वलाई उजागर गर्नको निमित्त विभिन्न क्षेत्रमा गएर पहाड़का कुना कन्दराहरूमा हिमालहरूमा गएर सहज असहज विभिन्न परिस्थितिहरूमा विभिन्न ठाउँ ठाउँमा गएर कोटिहोम ज्ञान महायज्ञ आफू छँदै 129 गरिसक्नुभयो। किन गर्नुभयो? त्यति दुःख पाएर किन हिँड्नुभयो? गुरुदेव हिमालयमा गएर तपस्या गरेको भए त आफ्नो कल्याण भइहाल्थ्यो नि। हाम्रो उद्धार गर्नको निमित्त, जीवहरूको उद्धार, किनभने सन्तहरूबाट दयाका सागर हुन्छन्। सन्त हृदय नवनीत समान, सन्तहरूको हृदय अत्यन्तै पावन हुन्छ, अत्यन्तै कोमल हुन्छ, नौनी भन्दा पनि कोमल हुन्छ। आज गुरुदेवले देख्नुभयो यो सारा जगतमा जीवहरू आज भ्रमित दिग्भ्रमित भइरहेका छन् र यस्तै चलिरह्यो भने यो संसारै अध्यात्म बिना आज अशान्ति हुनेछ र जीवहरूको अधोगति हुनेछ भनेर आज गुरुदेव

0: Vaseline Gluta-Hya Serum with Glutaglow and Hyaluron. 10 times more powerful than vitamin C in an ultra-light serum burst texture for dewy, glowy skin.
1: मिलिजुली समूह भरत र 26 पश्चिम चितवनबाट आएर आफ्नो भजन प्रस्तुति गर्नुभयो. खोइ ताली खोइ आहा. हाम्रो प्रतिस्पर्धाको रूपमा यति नै कि मैले भर्खरै यति यति बेर यहाँहरू नै जम्मा हुनुभयो, यहाँहरूको मात्रै लियौं भने अबको क्रममा पुनः प्रतियोगिताको रूपमा चाहिँ रहेर सम्पूर्ण भजन टिमहरू आउनु भएको छ. हाम्रो धर्म संस्कृति जोगाऊ भजन समूह सम्पूर्णलाई छिटोभन्दा छिटो मञ्चतर्फ आइदिनको लागि र आफ्नो भजन प्रस्तुत गरिदिनको लागि म अनुरोध गर्दछु. जसले यस कार्यक्रमलाई सहयोग होस् भनेर उहाँहरूको तर्फबाट धर्म संस्कृति जोगाऊ भजन समूह प्रस्तोता सुरेन्द्रज्यू कल्याण भण्डारीज्यू रहेर उहाँहरूको टिमबाट 8,665 रुपियाँ प्रदान भएको छ. उहाँहरूको पनि जय जय होस्. उहाँहरूले पुनः भजन गाएर यहाँलाई एकछिन नाच्नुहोला सबैजना. यो क्षण फेरि पाउँछौ पाउँदैन थाहा छैन, यो जीवन फेरि आउँछ आउँदैन थाहा छैन, तर मनुष्य जीवन पाइसकेपछि यदि धर्म गर्दैनौ, भगवानको भजनमा मन लाग्दैन भने धिक्कार छ भन्छ है शास्त्रले पनि भन्छ. त्यही भन्छ धर्मै हि ते सामाधिको विशेष हो, धर्मै नै कि ना पशु बीच समान. धर्म मान्छौ त्यसैले खाने सुत्ने डुल्ने काम त पशुले पनि गर्छ. आहार निद्रा भयमै थुनन्छ सामान्यमै तत पशुभी नराण. धर्मोखि ते सामाधिको विशेष हो, धर्मै नहि ना पशुभी समान. मनुष्य यस्तो चिज हो जसले धर्म मान्छ त्यसैले अलिकति केही पृथक छ यो मनुष्य. त्यसैले धर्म मानेर भगवानको भजन गाउन विस्मृत हुनुहुँदैन, भगवानलाई सम्झनु पर्छ. बोल भक्त बसल भगवानको कोटि हो महायज्ञको जय होस्. हजुरहरू पनि अट्नुहुन्छ भने यही समूहका सबैजना यहाँ पाइयो. अहिले अप्रतियोगिताको रूपमा हजुरहरूलाई बोलाइरहेको छु. अहिले 10 जना मात्रै होइन, हजुरहरू सबै जो जोलाई इच्छा छ यो समूहका सबैजना आउनुहोला. हजुरहरूलाई पनि त्यो लाइभ भइरहेको छ, सबैले देख्नुहुनेछ. हजुरहरूले आफ्नो प्रस्तुति दिनुहोला. अब कति पनि ढिला नगरिकन
2: बोले सिद्धिदाता गणेश भगवानको आरजदेव भगवान पशुपतिनाथको नारायणी गङ्गा माताको जय जय गुरुदेव. अशुभ गर टरेर जाउन् शुभ गर आउन् कोटी उमा आउने सबैजनाले.

बढी भाग्यमानी रहेछौ हामी कोटियुमाई हो भाग्यमानी रहेछौ हामी कोटियुमाई हो सन्त र महन्तको सबले दर्शन पाइयो।

बगैँचाको फुल जस्तो हजुर हाम्रो चोला दुई दिनको जिन्दगीमा दान धर्म गरेर मुक्ति हुनु होला जर्चनी जी।

धर्म कर्म गर्न भने काशी गइयो, मथुरा गइयो, वृन्दावन गएको छैन, काशी नि गइयो, मथुरा नि गइयो, वृन्दावन गएको छैन, मेरो प्रभु कहाँ छन् भन्ने कसैलाई थाहा छैन, कहाँ छन् प्रभु थाहा छैन।

हजुरहरू हजुरलाई र हामीलाई सबैलाई जन्म दिए बा आमाले, होइन र हो नि, जन्म दिए बा आमाले, कर्म दिए रामले, रातो दिन रामकै नाम जप्नु पर्छ।

बाबु नानी जन्म दिने बामालाई नगर एला जन्म दिने बामालाई नगर एला भोलि पर्सि तिमीहरू पनि बुढो भएछ पराउला पक्कै यमराजको फेला

आउन जिम्रो भन्यो, तपाईँ हाम्रो के भजन गाउन जिम्रो भन्यो, मिठो खाना होइन हात भन्यो दान गर्न, चोरी गर्ने होइन हात भन्यो काम गर्न, चोरी गर्ने

0: धन्यवाद हामीलाई गुरुहरूको चरण कमलमा यो दासको शिर सधैँ चरण कमलमा रहिरहोस् भगवान्को आशीर्वादले आज हामीलाई गाउने मौका दिनुभयो आयोजकलाई धन्यवाद
1: जय होस् जय होस्
0: यतिखेर धर्म संस्कृति जोगाउ समूह भरतपुर छ र चौधले आफ्नो भजन फेरि दिनुभएको छ कस्तो लाग्यो खै त ताली सबैलाई नाच्ने गराउनु भयो हजुरहरू प्रति एकदमै आभारी छौ यो टिम यो ऊर्जावान टिम सदैव लागिरहोस् हामी हाम्रा सन्ततिहरूलाई पनि भजन कीर्तनमा मन लाग्ने गरौं यो जीवन बल्ल बल्ल पाउँछौ गुणरत्नमालामा पनि भनिएको छ विद्या सुन्न भनेर कान बनिए के गर्नु ती कुण्डला दानै गर्न भनेर हात बनिए बाला फिरी के पल जिब्रो पन्न र मन्त्र जप्न बनियो न स्वादको खातिर यो चोला उपकार गर्न बनियो श्रृङ्गारमा के छ र यो मनुष्य जीवन बल्ल बल्ल पाउँछौ त्यत्तिकै व्यर्थ फाल्नु हुँदैन विद्या सुन्न भनेर भगवानका गुणानुभावहरू सुन्नको लागि भनेर यो काम सिर्जना भएको हो दानै गर्न भनेर हात बनिए बाला भिरी के फल यो हस्तमा हात के को लागि हो थाहा छ नजिकै बसेकालाई प्याट्ट पित्न हो त होइन दान गर्नको लागि दुखीहरू सेवा दुखीहरूको सेवा गर्नको लागि यो हात बनेको हो जिब्रो पन्न र मन्त्र जप्न बनियो न स्वादको खातिर यो जिउहम जिब्रो के को लागि भन्दा भुदिया र झेरीको स्वाद लिनको लागि मात्रै हो त कि कुरा काट्नलाई मात्रै होइन भगवानका गुणानुवादहरू नमः सम्भवाय च मय भवाय च नमः शङ्कराय च महेश्वराय च नमः शिवाय च शिवतराय च महामन्त्रहरू जप्नको लागि ओम नमो भगवते वासुदेवाय हरे राम राम राम हरे हरे हरे कृष्ण कृष्ण कृष्ण हरे हरे महामन्त्रहरू जप्नको लागि यो जिउहम जिब्रो बनेको हो यो चोला उपकार गर्न बने यो श्रृङ्गारमा के छ र यो मनुष्य जीवन पाइसकेपछि म कसरी राम्रो देखिन्छु म कसरी राम्री बन्छु भन्नको लागि मात्रै हो भगवानको सेवा गर्न बिर्सन भएन हे मेरा भगवान हे हरि हरि आयौ शरणमा हे भगवान लेहु

प्रभु हजुरको चरणमा आएका छौँ, यो दास हजुरको चरणमा आइपुगेको छ, हामीलाई दर्शन दिनुहोस्, हामीलाई मोक्ष प्रदान गरिदिनुहोस् भगवान्। कहिल्यै नजानेर कहिले काहीँ कुकर्म गर्न हाम्रो मन जाला, त्यो मनलाई पनि हजुरले मोडिदिनुहोस्, हजुरमा मन लाग्ने गराइदिनुहोस् प्रभु। यो दास हजुरको चरण कमलमा छ, जय श्री।

0: सूचना संगीतो मनोरञ्जन को अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले साँझको 5 बज्यो इट्स 5 पीएम
1: चैते धानमा नेक ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
1: रोगको लागि अनुकूल मौसम
2: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
2: खेतमा पानी जमाइराख्ने
1: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
2: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
2: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
1: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाउ
2: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ
1: गैडाकोट नगरपालिका र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश
3: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो
4: आमा मलाई दुध है
3: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै
5: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलचोक

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: ओए केटा
1: म त सक्दिनँ हिँड्न यहाँ. कति दिन लाग्छ आज?
2: आज गएर देउराली बस्ने हो. अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी.
1: हो र
2: यसको हिँडाइले त चार दिनमा नै पुग्नु. जामिनु

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM
2: मन्जु तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
3: खै के गर्ने गर्ने दिदी
4: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: किन आँखा मिचेको मिचे गरेको
7: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
6: धेरै समय मोबाइल चलाइसी क्या हो
7: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
6: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
7: ए त्यसो भए जोगिनु के गर्ने त
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस्
7: बुझे
6: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
8: मोबाइल हेर्दा ध्यान दिऊ आँखालाई बचाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
9: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
10: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
9: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
10: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
9: ए हो र बाबु
10: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
9: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
13: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
12: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
13: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
12: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
13: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
12: सचेत बनाऊ
13: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
12: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
13: डर लाग्नु, निद्रा नलाग्नु,
12: अनौठा विचार आउनु,
13: निराशा बढ्नु, खुसी नहुनु,
12: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
13: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
12: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
13: छटपटी हुनु, चिटचिट पसिना आउनु,
12: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
13: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
12: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
13: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

Thank you.

Just

पिता कर्म दिने राम नसकेमा मनले भज्नु सके चारै धाम श्री राम सेवा गर्नु।

Thank you.

भोलि पल्टै भइहाल्छ दुई दिन पक्कै मर्ने हो पक्कै जान धर्म गर्ने हो यही नानी पक्कै

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 7 PM आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि। हो र होइन होला त्यस्तो त?
4: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस,
4: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: किन नि? के भयो, सन्चो भयो नि?
7: होइन, यतिकै जाने मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति टाइमले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
11: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
10: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त?
12: अंकल, अंकल, आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
13: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
14: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
10: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
15: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
16: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
17: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
10: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
18: किन खोज्नु भएको होला हजुर?
10: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
18: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
10: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्। होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
16: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
19: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
20: म सानो उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
21: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
22: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
19: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
22: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ, बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
19: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज। नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचना संगीत र मनोरञ्जन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। कैलाकोट नगरपालिका र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेट ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धान

सम्पर्कका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556394495। यति बेला बेलुकीको 7:30 बजे अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट ताजा खबर।

0: र जोखिम युक्त क्षेत्रका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नेतर्फ काम गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट। संसदमा बजेट पेश भएको 13 दिनपछि आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि प्रतिनिधि सभामा छलफल शुरू भएको छ। प्रधानमन्त्री बालिङ शाहको अभिव्यक्तिलाई लिएर लामो समयदेखि अवरूद्ध हुँदै आएको संसद अवरोध भएसँगै आजदेखि बजेटमाथि छलफल शुरू भएको हो। बैठकमा आज पनि विपक्षी दलहरूले केही समय अवरोध गरेका थिए। त्यसपछि विपक्षी दलका सांसदहरूलाई आफ्नो धारणा राख्न समय दिएपछि सदनको काम कार्यवाही अघि बढ़ेको हो। अवरोध हटेपछि दलीय आधारमा बजेटमाथिको छलफल शुरू गरिएको छ। छलफलको शुरूआतमा अर्थ समितिका सभापति डाक्टर कृष्ण हरिबुढा थोकीले गर्नुभएको थियो। छलफलमा भाग लिँदै सांसदहरूले बजेटले विपन्न र दुर्गम बस्तीलाई समेट्न नसकेको प्रतिक्रिया दिएका छन्। छलफलको क्रममा प्रमुख प्रतिपक्षी दल एमाले बजेटले गरीब तथा विपन्न वर्गका नागरिकलाई सम्बोधन गर्न नसकेको आरोप लगाएको छ। एमाले संसदीय दलकी उपनेता पद्मा आचार्यले बजेटले गरीबी न्यूनीकरणका ठोस कार्यक्रम नल्याएको बताउनुभयो।
1: मेरो प्रश्न छ, 20% निरपेक्ष गरीबको रेखा बनिरहेका तल्ल वर्गका नागरिकलाई माथि नउठाई माथिल्लो वर्गको आकार कसरी ठुलो हुन्छ? जगलाई कमजोर राखेर तल थप्ने कुरा कति वैज्ञानिक? यो बजेटले तल्लो वर्गलाई तलै राख्ने माथिल्लो वर्गलाई झन माथि लैजाने नीति लिएर देखिन्छ। त्यसैले यो हुने खाने र हुँदा खाने बीचको वर्गीय खाडल झन फराकिलो बनाउने बजेट हो।
0: सांसद गणेश टगुनाले सीमा क्षेत्रको विकास आयोजनाका लागि पर्याप्त बजेट नछुट्याइएको भन्दै
2: कालापानी जस्ता संवेदनशील क्षेत्रका नागरिकले अझै विकासको अनुभूति गर्न नसकेको बताउनुभयो। आवश्यकता बजेटमा पर्याप्त रूपमा समेट्न नसकेको बताउनुभयो। उहाँले अर्थमन्त्री श्री वाग्लेले विकास योजनामा ग्रामीण र पिछडिएका क्षेत्रलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
3: संविधानको मर्म स्वरूप नै छैन, केही वर्गलाई राम्रो लागे पनि यो बजेटले सामाजिक न्याय गरेको छैन। निम्न वर्ग, किसान, युवा, महिला तथा सीमान्त वर्गलाई समावेशिता नै गर्न सक्छ। 20% भन्दा मुनिका निम्न वर्ग र 20% असंगठित वर्ग जस्ता देशको ठूलो वर्गलाई यो बजेटले 24% जीडीपी र 70% रोजगारलाई योगदान पुर्याएको कृषि क्षेत्रलाई उपेक्षा नै गरिएको छ।
0: सत्तारूढ दलका सांसद अमरेश कुमार बजेटलाई फुकेको बेलुनको संज्ञा दिँदै कार्यान्वयन हुनेमा शंका व्यक्त गर्नुभयो।
4: जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने वाचा गरियो,
5: मेरो क्षेत्र किसानको खेतमा किसान 5 रुपियाँ तरकारी फलाएर बेच्छ।
6: ए बाबु, त्यहाँ कोटियम लाछ, अलिकति दान दिनु पर्यो।
4: किसानले
6: तपाईँ किन जान्नु हुनु पर्यो सर? हामी गरेछ
4: पनि त्यहाँ कहीँ देखिन।
5: त्यहाँ किसानको लागि
6: काल लागेपछि
4: एउटा अनइम्प्लॉयमेन्ट, एआईको डेभलपमेन्ट, आईटीको डेभलपमेन्ट, मानव सभ्यताको लागि पनि

0: युवालाई जुगाडी किन किनभने
1: किनकि
0: जनजी आन्दोलन युवा कस्तो थियो
1: गएर
0: युवालाई जुगाडी हामी किन गर्नु पर्छ भने युवालाई जुगाडी दिने
1: राजा त्रिण धनबाले विभिन्न प्रकारले रानीलाई
2: सभा बैठकमा आज पनि छलफल गरिरहेमाथि बहस भएको छ।
1: शर्मा गरेर
2: ज्ञान बहादुर साहिले संसार गरेर हामी यहाँ विभिन्न प्रकारले मुरलीले संसदीय समितिमा झूठ बोलेको आरोप लगाउनु भएको छ।
1: उहाँले
2: घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्याउनु भएको छ।
1: म त जान्छु भनेर राजा त्रिणधनमा हिँड्न लाग्नुभयो। अब ती रानीले भन्न थालिन्, अहमप्यागमी श्यामी त्वयै वसः भूपति पतिव्रतानां स्त्रीणां तु पतिरेव हि दैवतम्। हे पतिदेव, म त हजुरसँगै जानियो संसारमा। हेर्नुहोस्, पति भन्दा नजिकको अरू कोही पनि हुँदैन महाराज। पतिव्रता स्त्रीहरूको लागि पति नै देवता हुन्छ, त्यसकारणले हजुरले विभिन्न प्रकारले देवता भगवानको स्तुति गर्नुहुन्छ, सेवा गर्नुहुन्छ। मैले हजुरको सेवा गर्छु, हजुरलाई मैले केही व्यवधान गर्दिन। साधु सन्दारले भन्नुहुन्छ, पतिले गरेका कर्महरूमा आधा 50% माताहरूको हुन्छ अरे। के भन्नुहोस्, किनभने महिलाहरूले हरेक कर्ममा पतिलाई साथ दिइरहेका हुन्छन्, पतिलाई सहभागी भएर भगवानको पूजा गर्न बस्यो भने भाँडासाँडा मातिदिने, पखालिदिने, लिपिदिने सबै आमाहरूले गरिदिनुहुन्छ नि, प्रसाद बनाइदिने। अब त धर्म त आधा आधा हुनु पर्यो कि परेन, त्यस्तो व्यवस्था शास्त्रले गरेको छ। त्यस कारणले मैले हजुरको सेवा गर्छु, हजुरले भगवानको सेवा गर्नुहोस् भनेर आज ती गुणसुन्दरीले भन्न थाल्नुभयो। र यहाँ भन्नुहुन्छ ती गुणसुन्दरी रानीले के भन्नुहुन्छ, हेर्नुहोस् राजन, हजुर गएपछि म यहाँ के गरेर बस्ने हो? पत्यौ गते तु या नारी गृहे तिष्ठति सौ नवे विष्णु साधीन तुसा नारी सुनी बा परवेशमणि। आज ती रानीले के भन्नुहुन्छ, हजुरले मलाई छोड्दै नछोड्नुहोस् है? अहँ, हुँदैन, पति गएपछि त छोरा बुहारीहरूले कति बेला खान दिन्छन् भनेर ढुकेर बस्ने हो कुकुर चाहिँ, त्यस्तो पो भन्नुहुन्छ त्यहाँ त। आज छोरा बुहारीको अगाडि अब साहु त उनीहरू भइहाल्छन्, दुई चारवटा वचन पनि सहनुपर्छ, जे दिन्छन् त्यही खानु पर्यो। अब कोही कोहीले त वृद्धाश्रमै लगेर छोडिदिन्छन्, हेर्नुहोस् के गर्ने, भ्याउँदैनन् घर। जीवनभर छोरालाई कति दुःख गरेर डाक्टर पढायो, छोराले फेरि डाक्टर नि बिहा गर्यो, दुइटै जागिरमा लाए, बुढाबुढी

रेडियो साइनो 89.8 मेगा

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क 0656-493-495।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
4: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
5: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
5: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
6: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8।

0: जेठ कृष्ण द्वादशी 12 जुन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: सम्पत्ति छानबिन आयोगमा सम्पत्ति बुझाउँदै कर्मचारी राजनीतिक पदाधिकारी बाँकी 13,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी खरिद ढिलाइले देशभर रेबिज खोपको अभाव लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको दालचिनीले चम्काएको खुर्सानी गाउँ शीर्षकको शुभ समाचार
0: गाउँका रूपमा परिचित बनेको छ। यहाँका 200 भन्दा बढ़ी परिवार दालचिनीको व्यावसायिक खेती गर्छन्। दालचिनी खेतीले आर्थिक सामाजिक रूपमा गाउँ चम्किएको स्थानीय खुम बस्नेत बताउँछन्। पाल्पाको यो गाउँमा 15 वर्ष यता व्यावसायिक रूपमा स्थानीयले तेजपात र दालचिनी खेती गर्दै आएका छन्। यसले उनीहरूको जीवनस्तरमा सुधार आएको हो। दालचिनीको बोक्रा र पात बिक्री हुन्छ। अहिले पूरै गाउँ तेजपत्ताकै कारण समृद्ध बन्न सफल भएको बस्नेतले बताए। यसलाई दालचिनी बाहेक कतिपयले सुनकाउली तेजपात पनि भन्छन्। पात र त्यसैको रूखको बोक्रा बिक्री गरेर राम्रै घर खर्च चल्छ। व्यावसायिक खेती गरेर स्थानीयले वर्षमा 5 लाखसम्म कमाई गर्छन्। दालचिनीको उत्पादन राम्रो छ। उनले भने अहिलेसम्म निकासी गर्नेहरूले एसियाकै सबैभन्दा राम्रो दालचिनी मानिन्छ। कतिपयले बेलवास साल झण्डेसम्म लगेर बिक्री गर्छन्। स्थानीय प्रदेश र संघ सरकारले नर्सरी र कृषि बोन बनाउने हो भने अझ फाइदा पुग्ने बस्नेतको भनाई छ। खुर्सानीका बासिन्दाको जीवनस्तर सुधार्न तेजपात र दालचिनी सहयात्री बनेको स्थानीय दान बहादुर रेग्मीले बताए। सरकारी तवरबाटै खासै सहयोग नपाएको उनले बताए। वैदेशिक रोजगारमा जान उनीहरूले तेजपात खेती गरे राम्रो गरेका जान चाहनेहरूले तेजपात खेती गरेर राम्रो गरेका छन्। गाउँका युवाहरू अहिले तेजपातलाई व्यावसायिक बनाउने योजना अघि सारेका छन्।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सम्पत्ति छानबिन आयोगमा कर्मचारीले बुझाउँदै राजनीतिक पदाधिकारी बाँकी शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। मुलुकमा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि सार्वजनिक पदमा आसीन तथा पूर्व पदाधिकारीको सम्पत्ति छानबिन गर्न गठित सम्पत्ति छानबिन आयोगमा पछिल्लो समय विवरण बुझाउनेको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। आयोगले पहिलो चरणमा विक्रमसम्म 2062-63 राजनीतिक परिवर्तनपछि विभिन्न सरकारी ओहदा र उच्च पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन अघि बढ़ाउन सम्पत्ति विवरण माग गरेको हो। आयोगका अनुसार हालसम्म पूर्व कर्मचारी तथा विभिन्न संवैधानिक निकायका गरी झण्डै 8,000 जनाले आयोगमा स्वयं उपस्थित भई अनलाइन र हुलाक मार्फत सम्पत्ति विवरण बुझाएका छन्। पछिल्लो समय दैनिक औसत 1,000 भन्दा बढ़ीले सम्पत्ति विवरण बुझाइरहेको आयोगले जनाएको छ। दैनिक ठूलो संख्यामा पूर्व कर्मचारी तथा पदाधिकारीले आयोगमा आफ्नो सम्पत्ति विवरण बुझाइरहँदा विभिन्न राजनीतिक दलबाट विभिन्न समयमा सार्वजनिक निकायमा नियुक्ति पाएका व्यक्तिले भने हालसम्म आयोगमा कुनै विवरण बुझाएका छैनन्। आयोगका अनुसार हालसम्म विवरण बुझाउनेमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश पूर्व मुख्य सचिव पूर्व मन्त्री सहित निजामती क्षेत्र र संवैधानिक निकायका पदाधिकारी रहेका छन्। सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश गोपाल पराजुली पूर्व न्यायाधीश डम्बर श्रेष्ठ केदार चालिसे पुरूषोत्तम भण्डारी दिल्लीराज आचार्य र गौरी बहादुर कार्की लगायतले सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। त्यसै गरी लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, पूर्व सचिव श्याम प्रसाद मैनाली, पूर्व कानून मन्त्री माधव पौडेल तथा पूर्व मुख्य सचिव लीलादेवी गरतौला लगायतले आयोगमा उपस्थित भई आफ्नो सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। आयोगका प्रवक्ता तथा पूर्व प्रहरी नायक महानिरीक्षक गणेश केसीले हालसम्म करिब 8,000 पूर्व पदाधिकारी तथा कर्मचारीले आफ्नो सम्पत्ति विवरण बुझाएको जानकारी दिनुभयो। आयोग स्रोतका अनुसार त्यस्ता अधिकांश पूर्व राजनीतिज्ञ आयोगको अनौपचारिक सम्पर्कमा रहेका छन्। कतिपयको आगलागीमा परि कागजात चलेका छन् भने केहीको कार्यालयको व्यस्तताका कारण विवरण संकलनमा ढिलाइ भएकाले एकपटकका लागि समय थप गरिएको छ। विवरण बुझाउनु पर्ने केही पूर्व पदाधिकारीहरूले समय माग गरेकाले एक महिनाका लागि म्याद थप गरिएको बताइएको छ। आयोग स्रोतका अनुसार अधिकांश पूर्व राजनीतिज्ञ आयोगको अनौपचारिक सम्पर्कमा आएका छन् भने तोकिएको समयभित्र विवरण बुझाउने अनौपचारिक प्रतिबद्धता जनाएको आयोग स्रोतले जनाएको छ।
0: तेह्र हजार विद्यालयमा 100 भन्दा कम विद्यार्थी शीर्षकमा गोर्खापत्र खबर लेख्छ। मुलुकमा संचालित सरकारी विद्यालय मध्ये आधा भन्दा बढ़ीमा विद्यार्थीको चरम अभाव देखिएको छ। विद्यार्थी अभाव भएपछि ती विद्यालय संचालन गर्ने कि अन्यमा गाभ्ने भन्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले छलफल अगाडि बढ़ाएको छ। सामुदायिक विद्यालय मध्ये पनि कुनैमा 7,000 भन्दा बढ़ी विद्यार्थी पढ़िरहेको सरकारी तथ्याङ्कले देखाएको छ। विद्यार्थीको वितरणमा देखिएको असमानताका कारण सामुदायिक विद्यालयमा सरकारले गरेको लगानी अनुसार प्रतिफल आउन सकेको छैन। सरकारी तथ्याङ्क अनुसार मुलुकभर 27,010 सामुदायिक विद्यालय संचालनमा छन्। ती मध्ये 13,736 अझै पनि 100 भन्दा कम विद्यार्थी छन्। यो भनेको कुल सामुदायिक विद्यालयको 50.86% हो। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सबैभन्दा धेरै विद्यार्थी भएको सामुदायिक विद्यालय रूपन्देहीको बुडबल उपमहानगरपालिका स्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालय रहेको छ। यो विद्यालयमा 8,239 विद्यार्थी अध्ययनरत छन्। धेरै विद्यार्थी अध्ययनरत 10 सामुदायिक विद्यालय मध्ये रूपन्देही जिल्लामा मात्रै 4 रहेका छन्। त्यस्तै काठमाडौँका 2, धनुषा, कपिलवस्तु, भक्तपुर र मोरङमा 1-1 विद्यालय छन् जहाँ 4,000 भन्दा धेरै विद्यार्थी अध्ययनरत छन्। तथ्याङ्क अनुसार 100-500 विद्यार्थी भएका सामुदायिक विद्यालय 10,086 छन्। 501-1,000 विद्यार्थी भएका सामुदायिक विद्यालय 1,670 छन्। त्यस्तै 1,001-1,500 विद्यार्थी भएका सामुदायिक विद्यालय 467 रहेका छन्। पछिल्लो समय विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि भएका विभिन्न प्रयासका कारण केही सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ़दै गएको देखिएको छ। विद्यार्थी न्यून भएका विद्यालयलाई स्थानीय तहको आवश्यकता र नक्साङ्कनका आधारमा समायोजन समेत गर्न थालिएको छ। हालसम्म 650 भन्दा धेरै विद्यालयलाई समायोजन गरिसकिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अरुणप्रसाद नेउपानेले बताउनुभयो। आवश्यकता अनुसार केही विद्यालयलाई कक्षा घटुवा गरिएको पनि उहाँले जानकारी दिनुभयो। विद्यालय गाभ्दा बढ़ी हुने शिक्षकलाई दरबन्दी कम भएका अन्य विद्यालयमा स्थानान्तरण गर्ने प्रक्रियालाई पनि सरकारले तीव्रता दिएको छ। साथै माथिल्लो तहमा थोरै शिक्षक दरबन्दी भएको र तल्ला तहमा धेरै देखिएपछि सरकारले दरबन्दीको स्तरोन्नति प्रक्रियालाई पनि तीव्रता दिएको छ।
2: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले काठमाडौँ उपत्यकाका होल्डिङ सेन्टरमा बसिरहेका विस्थापित सुकुम्बासीलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा दिने तयारी तीव्र पारेको बताएको छ। प्रधानमन्त्री कार्यालयले सरकारले तोकेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई ती बीमा कार्यक्रमको सेवा दिने तयारी तीव्र पारेको जनाएको हो। प्रधानमन्त्री कार्यालयको सहजीकरणमा पूर्वाधार विकास मन्त्रालयले होल्डिङ सेन्टरमा आश्रयरत रहेका नागरिकलाई सामूहिक तथा व्यक्तिगत दुर्घटना बीमाका साथै बाल बालिकाहरूका लागि बाल शैक्षिक योजनाको समेत सुविधा उपलब्ध गराउने योजना बनाएको बताएको छ। त्यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल बीमा प्राधिकरण, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, स्वास्थ्य बीमा बोर्ड र नेपाल राष्ट्र बैंकले आवश्यक तयारी गरेको भनिएको छ। हाल काठमाडौँ उपत्यकाभित्रका छवटा होल्डिङ सेन्टरमा करिब 1488 जना आश्रय लिएर बसिरहेको प्रधानमन्त्री कार्यालयको दावी छ। जसमध्ये 95% भन्दा बढ़ीको डिजिटल लागत संकलन भइसकेको भनिएको छ। बीमा कार्यक्रमको सम्पूर्ण लागत तथा प्रिमियम खर्च सरकारले नै बेहोर्ने र त्यसका लागि आवश्यक स्रोत सुनिश्चित भइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यो कार्यक्रमलाई कम्तीमा 10 वर्षसम्म यसलाई निरन्तरता दिने योजना बनाइसकेको सरकारले जनाएको छ।
0: संविधान संशोधन कार्यदल मसौदा लेखन आरम्भ शीर्षकमा गोर्खापत्र खबर लेख्छ। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले मसौदा लेखन कार्य अगाडि बढ़ाएको छ। कार्यदलले हालसम्म प्राप्त सुझाव समेट्दै मसौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप निर्वाचन प्रणाली सहित मुख्य 8 विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मसौदा तयार गर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति राजनीतिक दल नागरिक समाज संवैधानिक कानूनका ज्ञाता पूर्व महान्यायाधिवक्तासँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यालयका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मस्यौदा लेखन आरम्भ गरिएको जानकारी दिनुभयो। संविधान संशोधनका लागि आधार पत्र तयार गर्न मन्त्री परिषद संघीयताको प्रभावकारी कार्यान्वयन प्रदेश र स्थानीय तह निर्वाचन न्यायालयमा सुधार सहितका विषयमा सुझाव लिएको छ। यसअघि पूर्व राष्ट्रपति डा रामवरण यादव र विद्यादेवी भण्डारीसँग पनि समितिले संविधान संशोधनका विषयमा सुझाव लिएको थियो। प्रथम राष्ट्रपति डा यादवले फराकिलो राष्ट्रिय सहमतिका आधारमा मात्र बहस पत्र तयार गर्न कार्यदललाई सुझाव दिनुभएको छ। उहाँले निकै ठूलो जनसंघर्ष अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलपछि जारी संविधानको मूल मर्मलाई जीवन्त राख्नुपर्ने बताउनुभयो।
2: चार वित्तीय अपराधमा 3 अदालतमा मुद्दा 27.80 करोड़ बिगोचावी 86 प्रतिवादी शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। वित्तीय घोटाला अभियोगमा शंकर समूह इन्फिनिटी होल्डिङ्स र हिमालयन री इन्सुरेन्सका संचालक लगायत विरूद्ध बिहिबार एकै दिन 3 अदालतमा मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाण्डुमा धितोपत्र कसुरमा 81 र बीमा कसुरमा 42 विरूद्ध मुद्दा चलाइएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा 39 विरूद्ध विशेष अदालत र बैंकिङ कसुरमा 4 विरूद्ध उच्च अदालत पाटनमा मुद्दा लगिएको छ। शंकर समूहका अध्यक्ष शंकर लाल अग्रवाल तथा उपाध्यक्ष द्वय सुलभ र सहिल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट विरूद्ध 4 कसुरमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बीमा ऐन अन्तर्गतको कसुरमा 3,73,85,24,227 धितोपत्र ऐन बमोजिम कसुरमा 1,14,86,09,900 रूपियाँ बिगो दावी गर्दै मुद्दा चलाएको हो। विशेष अदालतमा दायर भएको सम्पत्ति शुद्धिकरण कसुरको मुद्दामा करिब 22.5 अर्ब र उच्च अदालतमा दायर बैंकिङ कसुरको अभियोगमा 42,14,88,000 बिगो दावी गरिएको छ। तीनवटै अदालतमा गरी 27,80,86,22,127 रूपियाँ बिगो दावी गरिएको छ। विभिन्न कसुरमा प्रतिवादी दोहोरिएका छन् जसका कारण कुल प्रतिवादीको संख्या 86 छ। बीमा ऐन र धितोपत्र ऐन अन्तर्गतको कसुरमा गोल्सा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्सा, लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर, रमेश कपका उपाध्यक्ष रोहित गुप्ता, जावलाथल ग्रुप अफ इण्डस्ट्रीजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई प्रतिवादी बनाइएको छ। दोस्रो सिद्धान्त झुन झुनवाला, ललितिका गोलियाड, सुमर शमशेर सबरा, सलिनी संघाई, सन्दीप चासन अग्रवाल, सुभि अग्रवाल लगायत विरूद्ध पनि मुद्दा तयार गरिएको छ। तितोपत्र सम्बन्धी कसुरमा निकोलस पाण्डे, सौरभ दुगर, दिगम्बर झा, नितेश मालपानी, ज्योति प्रकाश पाण्डे लगायतलाई प्रतिवादी बनाइएको छ।
0: गृहमन्त्री सुदन गुरूङले विपद व्यवस्थापन चुस्त र प्रभावकारी बनाउन सार्वजनिक खरिद ऐनका कतिपय प्रावधान परिमार्जन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री गुरूङले विपद व्यवस्थापनका लागि कानूनका केही प्रावधान बाधक रहेको समेत बताउनुभयो। हालको प्रविधि र उद्धारका लागि प्रयोग भइरहेका उपकरण सुविधा सम्पन्न नभएको बताउँदै उहाँले खरिदका लागि तत्कालै प्रक्रिया अगाडि बढ़ाइए पनि मनसून अघि सम्पन्न नहुने धारणा समितिमा राख्नुभयो। प्रचलित खरीद कानून पालना गर्दा उपकरण मनसुन अघि खरीद प्रक्रिया पूरा गर्न सम्भव नभएको मन्त्री गुरूङको भनाई छ। कानूनका त्यस्ता व्यवस्थामा संशोधन आवश्यकता रहेको औल्याउनुभयो।